0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।

0: landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नयाँ तरिकाले Landmark Hotels and Resort Corporate Office गैरीधारा काठमाडौँ Contact 98513559928 Visit www.landmarknepal.com घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु. अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार.
1: मैले त सबै किनमेल गरिसके. अब बेडसिट सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ.
2: मैले पनि किन्नु छ के, सँगै किनौ न.
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार.
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार. हो त्यही जाऊ न.
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे. ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ.
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ.
0: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा. प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम. मोबाइल 98560-31412, 98464-67887.
4: तन्ना, आजै फेरि हाल्नुहोस्.
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ.

नमस्कार। बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल साउन 10 गते आइतबार। तदनुसार सन् 2026 जुलाई 26 तारीक नेपाल सम्म 1146 असार शुक्ल पक्ष द्वादशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। सुनमा प्रमुख समाचारका शीर्षकहरू। नेकपा एमाले र नेकपा बीच पाँच प्रदेशमा सत्ता सहमति, गण्डकीमा भने गणितीय चुनौती। सुरक्षित विकल्प बिना उठीवास लगाए आन्दोलन गर्ने भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार संघर्ष समितिको चेतावनी, महानगरपालिकाले तोकेको समय सीमाप्रति असहमति। वर्ष दिनमा नेपाल भित्रीय 12 लाख पर्यटक, सबैभन्दा बढ़ी भारतबाट। चालू आर्थिक वर्षमा पर्यटन आगमन संख्या थप वृद्धि हुने अपेक्षा। गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक, संघीय कानूनसँग मेल नखाएका कारण विधेयकमाथि पुनर्विचार गर्नुपर्ने देखिएको उल्लेख। पोखरामा मानव बेचबिखन तथा ओसार पसार विरूद्ध सचेतनामूलक प्रशिक्षण सम्पन्न, अपराध न्यूनीकरण गर्न साझा पहल आवश्यक। विदेश घुमाउने बहानामा अनलाइन ठगी, भारतीय नागरिक सहित दुईजना पक्राउ। देशव्यापी विरोधबीच भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा। इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी, दर्जनौ प्यालेस्टिनी पक्राउ। र 15 संस्करणको साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व स्टार मिडफिल्डर आन्द्रे पिर्लो नियुक्त हुनेछ।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 5 53834

अब समाचार विस्तारमा गण्डकी प्रदेशमा पहिलो पटक विधेयक प्रदेश प्रमुख कार्यालयबाट संसदमै फर्किएको छ। प्रदेश सभाबाट सर्वसम्मत पारित गाँजा विधेयक प्रदेश प्रमुख डिलीराज भट्टले संसदमै फिर्ता पठाइदिनु भएको हो। सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै प्रदेश प्रमुख भट्टले फिर्ता पठाइदिनु भएको हो। प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत 25 असारमा संसदले पारित गरेको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले विज्ञप्ति जारी गरी प्रदेश सभा सचिवालयबाट 2083 असार 30 गते प्राप्त उक्त विधेयकलाई नेपालको संविधानको धारा 200 उपधारा 3 बमोजिम सन्देशसहित फिर्ता पठाइएको जानकारी दिनुभएको छ। विधेयक फिर्ता गर्दा प्रदेश प्रमुख कार्यालयले मुख्य रूपमा नेपालको संविधान संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध एन र विद्यमान संघीय लागू औषध कानूनलाई आधार बनाएको छ। संविधानको भाग 6 अन्तर्गत राज्य शक्तिको बाँडफाँड सम्बन्धी व्यवस्थामा प्रदेशले कानून बनाउँदा संघीय कानून मात्रत रही बनाउनु पर्ने व्यवस्था रहेको छ। संविधानको धारा 57 उपधारा 6 प्रदेश सभा गाउँसभा वा नगरसभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने र प्रदेश सभा गाउँसभा वा नगरसभाले बनाएको त्यस्तो कानून संघीय कानूनसँग बाजिएमा बाजिएको हदसम्म अमान्य हुने उल्लेख गरेको छ। गण्डकी प्रदेशले पारित गरेको गाँजा सम्बन्धी विधेयकले यो संवैधानिक सीमालाई मिचेको प्रदेश प्रमुखको निष्कर्ष छ। यस्तै संघ प्रदेश र स्थानीय तहबीचको विधायकी क्षेत्राधिकार र नीतिगत सन्तुलन कायम राख्न बनेको संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध एन 2077 पनि प्रदेशलाई संघीय कानून विपरीतका कानून निर्माणमा बन्देज लगाएको भट्टले उल्लेख गर्नुभएको छ। एनको दफा 4 उपदफा 2 खण्ड खमा प्रदेशले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै कानून वा नीति बनाउँदा संघीय कानूनसँग बाजिन नहुने अनिवार्य रूपमा विचार गर्नुपर्ने उल्लेख गरेको छ। पोखरानौ बसपाकमा बस्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले आफूहरूलाई व्यवस्थित गरेपछि मात्र बसपाक निर्माण अगाडि बढ़ाउन आग्रह गरेका छन्। शनिबार पोखरामा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार संघर्ष समिति कास्कीले पत्रकार सम्मेलन गरी त्यस्तो आग्रह गरेको हो। बसपाकमा बसेका सुकुम्बासी हटाउने अभियान पोखरा महानगरपालिकाले शुरू गरेसँगै यहाँका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित बनेका छन्। विकल्प नदिएसम्म हाल बसिरहेको स्थानबाट कुनै पनि हालतमा नहट्ने र बसेको स्थान खाली नगर्ने भन्दै उनीहरूले विरोधका कार्यक्रम गर्दै आएका छन्। पोखरा बसपाकमा बस्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले पोखरा महानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाउँदै आएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार संघर्ष समिति कास्की संयोजक प्रेम बहादुर गुरूङले सुकुम्बासीलाई प्याकेजमा उपयुक्त जग्गाको व्यवस्थापन गर्न आग्रह गरेका छन्। पोखरा महानगरपालिकाले गत 4 वैशाखमा एक सूचना जारी गरी 35 दिनभित्र अनाधिकृत संरचना हटाउन निर्देशन दिएको थियो। सुकुम्बासीको सबैभन्दा ठूलो बस्ती पोखरा 32 खुदी खोला हो, जहाँ करिब 1100 परिवार बसोबास गर्छन्। यस्तै पोखरा 29 भण्डारडिक, पोखरा 17 हनुमान टोल, पोखरा 9 बसपाक, पोखरा 1 शान्ति टोल, पोखरा 10 रामघाट र पोखरा 15 शिवशक्ति टोल पनि ठूलो बस्ती रहेका क्षेत्रहरू हुन्।

सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कारण अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ। सरकारको सोही नीति अनुसार मन्त्रालयमा भौतिक उपस्थितिमा सरूवाको निवेदन निषेध गरिएको छ। अनलाइन प्रणालीबाट मात्रै सरूवाका लागि निवेदन लिने गरिएको छ। मन्त्रालयका सहसचिव ढोलक राज ढकालले सरूवाका लागि निवेदन दिने अधिकांश कर्मचारीको रोजाई सुगम क्षेत्रका कार्यालय रहेका छन्। कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा नहुने भएपछि सरूवाका लागि कर्मचारीले विकल्पसहित सुगमका कार्यालयमा सरूवाका लागि निवेदन दिएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष 2082-83 उजुरीको संख्या 40,651 रहेको जनाइएको छ। आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा सो कुरा जनाइएको हो। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रारम्भिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा विभिन्न माध्यमबाट प्राप्त भएका 33,328 उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी समेत गरेर उजुरीको संख्या 40,651 रहेको आयोग प्रवक्ता सुरेश नेउपानेले बताउनु भएको छ। उजुरी मध्ये सबैभन्दा बढ़ी स्थानीय तहसँग सम्बन्धित 48.96%, संघ अन्तर्गत 38% र प्रदेश सरकारसँग अन्तर्गत 13.04% रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन र संचालनका लागि शक्ति बाँडफाँडको लिखित सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार तीन बुधे सहमति पत्रमा हस्ताक्षर गर्दै पाँच प्रदेशको नेतृत्व टुंगो लगाएका हुन्। प्रतिनिधि सभामा सानो संख्यामा रहेका यी दुई दलले प्रदेशमा भने राजनीतिक स्थिरता र सुशासनका लागि भन्दै तालमेल गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने तय भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व भने नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति जुटेको छ। मधेस र गण्डकी प्रदेशको हकमा भने दुई दल मिल्दा पनि सरकार बन्ने अवस्था नभएकाले अन्य राजनीतिक दलहरूसँग परामर्श गरेर मात्र नेतृत्वको स्वरूप तय गर्ने निर्णय भएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा पाँच प्रदेशमा सरकार बन्ने अवस्था रहे पनि गण्डकीमा भने गणितीय चुनौती देखिएको छ। 60 सदस्यीय गण्डकी प्रदेश सभामा हाल 59 सदस्य कायम छन्। यहाँ बहुमतका लागि 30 सीट आवश्यक पर्छ। गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कंग्रेसको 27 सीट छ भने एमालेका 22 र नेपाली कम्युनिष्ट पार्टीका 7 सदस्य छन्। यी दुई दलको सीट संख्या जोड्दा 29 मात्र पुग्छ, जुन बहुमतको लागि एक सीट कम हो। गण्डकीमा राप्रपाका 2 र बाबुराम भट्टराई नेतृत्वको नेसपाका 1 सदस्यले अहिले पनि कंग्रेसका सुरेन्द्र राज पाण्डेलाई नै समर्थन गरिरहेका छन्। राप्रपाले तत्काल वामपन्थी गठबन्धनलाई सघाउने संकेत नदिएका कारण एमाले र नेपाली कम्युनिष्ट पार्टीको सरकार बन्ने अवस्था गण्डकीमा कठिन देखिएको छ। मधेस प्रदेशमा पनि अन्य दलको सहयोग बिना यी दुई दलको मात्र सरकार बन्ने अवस्था छैन। सहमति पत्रमा प्रदेश सभाहरूमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्न यो कदम चालिएको उल्लेख छ। जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरू सहमतिका साथ अगाडि बढ़ेका छौं, एमाले अध्यक्ष ओली र संयोजक प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणमा देखिएको समस्या समाधान गर्न प्रदेश सभाहरूमा सहकारी गर्ने र संयुक्त सरकार गठन गर्ने उनीहरूको पहिलो प्राथमिकता रहेको छ। नेपाल घुम्न आउने पर्यटकको संख्या पछिल्लो एक वर्षमा 12 लाख नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट 1,09,892 पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आगमन मध्ये भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख स्रोत बजारको रूपमा रहेका छन्। त्यसपछि बंगलादेशबाट 58,163, बेलायतबाट 56,649, अस्ट्रेलियाबाट 53,195, श्रीलंकाबाट 43,211 र भूटानबाट 36,289 पर्यटक आएका छन्। यसै गरी म्यानमारबाट 30,737, जर्मनीबाट 29,296, थाइल्याण्डबाट 27,201, जापानबाट 25,762 र मलेसियाबाट 25,640 पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्क रहेको छ। विदेश गुमाउने प्रलोभन देखाएर अनलाइन स्क्याम ठगी धन्दा चलाइरहेको आरोपमा प्रहरीले भारतीय नागरिक सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका 30 वर्षीय मोहम्मद यासिर र सप्तरीको कञ्चनपुरका 26 वर्षीय विवेक रेग्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पोखरा 5 पर्स्याङ स्थित पुष्पेन्द्र कोइरालाको घरबाट शुक्रबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले ओएसिस टुरिज्म इन्टरनेशनल नामको संस्था खड़ा गरेका थिए। उनीहरूले 15 जना बेरोजगार युवाई टेलिकममा लगाएका थिए। उनीहरूले मानिसहरूलाई फोन र अनलाइन मार्फत सम्पर्क गर्थे। त्यसपछि एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने प्रलोभन देखाउँथे। उनीहरूले 3N4D होलिडे भाउचर, फिल एण्ड विन रजिस्टर एण्ड विन एस्युरेड
गिफ्ट लेखिएको कुपन भर्न लगाई रकम अश्लीलले गरेका थिए। तालिका अनुसार हालसम्म 30 जना व्यक्तिहरू यो गिरोहको ठगीमा परेका छन्। उनीहरूबाट 9,65,000 रूपियाँ ठगी गरिसकेको खुलेको छ। साथै 15 जना सोझा युवा युवतीलाई रोजगारीको प्रलोभनमा पारी यस्तो अवैधानिक काममा संलग्न गराइएको थियो। प्रहरीले उनीहरूबाट कम्प्युटर र मनिटर 2, स्ट्याम्प छाप 4, विभिन्न रजिस्टर तथा रेकर्ड बुक 8, कुपन रसिद 6 थान, काटिएका कुपनका अर्धकटीहरू बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0614504924 9884645625।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
6: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
5: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
9: फोन नम्बर 061-451-000,
10: 061-451-002, मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
11: फोन 061-572-648-572-849।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: होम केयर सेवा होम केयर सेवा
20: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
20: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
20: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-2 77 सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405

पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन आउँदो भदौ 20 र 21 गते हुँदैछ। महाधिवेशन तथा 72औं वार्षिक साधारण सभाको मिति तय गरेसँगै नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। कुनै बेला व्यवसायिक घरानाको प्रतिष्ठासँग जोड़िने यो निर्वाचन अहिले व्यक्ति समूह र समुदाय केन्द्रित बन्न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघ संस्थामा सक्रिय रहेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गरेका छन्। उनले आफ्नो ज्ञानशीप र नेतृत्वदायी भूमिकालाई व्यवसायको हकित र एकताका लागि प्रयोग गर्ने अठोट व्यक्त गरेका छन्। कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका बुद्धाचार्यले व्यवसायको सामिप्यमा रहेर सेवा गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा राखेका छन्। उनले विगतको सद्भावलाई कदर गर्दै आगामी दिनमा अझ सफल रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। यसैगरी उपाध्यक्ष बलराम आचार्यले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी अगाडि सारेका छन्। एक दशकभन्दा लामो निरन्तर अनुभव, व्यवसायहरूको आग्रह र लगनशीलताका कारण आफूले उम्मेद्वारी दिने निर्णय गरेको उनले बताएका छन्। विगतका महाधिवेशनमा जस्तै यसपटक पनि व्यवसायहरूको साथ, सहयोग र अमूल्य मत पाउनेमा उनी विश्वस्त रहेका छन्। इमानदारीका साथ व्यवसायको समस्या समाधानमा लाग्ने प्रतिबद्धता आचार्यले व्यक्त गरेका छनृ।

मानव बीच बिखन तथा ओसार पोसार न्यूनीकरणका लागि नागरिक स्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरा सत्रमा शनिबार सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरूङ ले मानव बेचबिखन तथा ओसार पसार जस्ता अपराध नियन्त्रणका लागि सबै नागरिक सचेत हुन पर्ने आवश्यकतामा जोड़ दिएका छन्। उनले शिक्षा, गरीबी, बेरोजगारी, आर्थिक प्रलोभन तथा चेतनाको अभावका कारण यस्ता घटना बढ़ने गरेको उल्लेख गरेका छन्। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले पोखरा सत्र क्षेत्रमा मानव बेचबिखन सम्बन्धी घटनाप्रति स्थानीय स्तरमा आएको मागलाई सम्बोधन गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छनृ।

धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरिया घाटमा हरिशयन एकादशीको अवसरमा हिजो बागलुङ नगरपालिका चार स्थित निरिया घाटलाई मानव सेवा धाम बनाउने उद्देश्यसहित 108 तुलसी रोपण गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो। भक्तजन र शुभेच्छुकहरूबाट प्रति मठ रू 10,500 सहयोग लिई तुलसी रोपण गरिएको मानव सेवा धाम विकास समितिका सचिव युक्त प्रसाद सुवेदीले बताएका छनृ।

0: निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72600 विमान काठमाण्डुभित्र आएको छ। कम्पनीले बुधबार फ्रान्सको तुलुसबाट नयाँ विमान ल्याएको, यो विमानले आवश्यक कानूनी प्रक्रिया पूरा गरी अर्को महिनादेखि नियमित उडान शुरू गर्ने कम्पनीले बताएको छ। पोखराका पत्रकार प्रकाश चन्द्र सापकोटालाई मातृशोक परेको छ। उनकी 78 वर्षीय माता हरिकला सापकोटाको शुक्रबार आफ्नै निवास हेमजामा निधन भयो। उनी केही समयदेखि ब्रेन ट्युमरबाट पीड़ित थिइन्। काठमाण्डुस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएपछि उनी पछिल्लो समय घरमै आराम गरिरहेकी थिइन्। हरिकलाको अन्त्येष्टि शनिबार बिहान गरिएको छ। पोखरा 25 हेमजाको आदर्श मणि टोलस्थित निवासबाट शवयात्रा शुरू भएको थियो। मर्दी र सेती नदीको दोभान दोबिल्लामा दाह संस्कार गरिएको हो। गण्डकी प्रदेशको राजधानी पोखराको बुद्धचोक नजिकै रहेको टप्स माध्यमिक विद्यालयले ठूलो लगानीमा भौतिक र शैक्षिक काय पलट गरेको छ। नयाँ व्यवस्थापनले विद्यालय सम्हालेको एक वर्षमै विद्यार्थीको आकर्षण भत्तै बढ़ेको छ। गत वर्षसम्म 450 विद्यार्थी रहेको यस विद्यालयमा अहिले 1600 पुगेका छन्। विद्यालयले झण्डै 10 रूपनी क्षेत्रफलमा आफ्नै जग्गा र सुविधा सम्पन्न भवनसहित पूर्वाधार विस्तार गरेको छ। विद्यालयको नेतृत्व अध्यक्ष बलबहादुर थापाले सम्हालेका छन्। उनी पोखराको प्रतिष्ठित प्रतिभा माध्यमिक विद्यालयमा 2 दशक भन्दा बढ़ी सफल नेतृत्व गरेको अनुभव बोकेको व्यक्तित्व रहेका छन्। थापाको नेतृत्वमा पोखराका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाका विज्ञ शिक्षक शिक्षा प्रेमी र पूर्व सैनिकहरूले यस विद्यालयमा ठूलो लगानी गरेका छन्। विद्यालयले पछिल्लो समय प्रविधि र गुणस्तरीय जनशक्तिमा केन्द्रित भएर काम गरिरहेको छ। विद्यालयले गण्डकी बोर्डिङ स्कूलमा 22 वर्ष प्रशासनिक र शैक्षिक नेतृत्व गरेका रसायन शास्त्रका वरिष्ठ शिक्षाविद डाक्टर झपिन्द्र अधिकारीलाई प्राचार्यमा नियुक्त गरेको छ। डाक्टर अधिकारीको आगमनसँगै विद्यालयले शैक्षिक गुणस्तर र नवप्रवर्धनमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ। विद्यालयमा हाल नर्सरीदेखि कक्षा 12 सम्मको पढ़ाई हुन्छ। कक्षा 11 र 12मा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा छन्। विद्यालयका अध्यक्ष बलबहादुर थापाले देशको आर्थिक मन्दी र सरकारी नीतिको अन्यलका बीच पनि 65 करोड़ रूपियाँ लगानी गर्ने जोखिम लिएको बताएका छन्। हामीले केवल नाफा कमाउनको लागि मात्र होइन यस क्षेत्रमा लामो समय बिताएकाले एउटा उत्कृष्ट र नमूना विद्यालय बनाउन यो जोखिम मोलेका हौं उनले भनेका छन्। थापाले आफू र राज्यको नियमभित्रै रहेर निजी विद्यालयलाई पनि उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढ़ेको जानकारी दिएका छन्। उनका अनुसार विद्यालय खरिद गर्दा यो निकै जीर्ण अवस्थामा थियो। अहिले विद्यालयका फर्निचर, भवनको बनावट र सम्पूर्ण सेटअप परिवर्तन गरिएको छ। विद्यालयले अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, स्मार्ट तथा डिजिटल कक्षा कोठा र प्रविधि मैत्री शिक्षण प्रणालीमा जोड़ दिएको छ। विद्यालयमा हाल 8 देखि 10 जना पीएचडी होल्डर फैकल्टीहरू कार्यरत छन्। हामीले विद्यालयलाई भित्रबाटै बलियो बनाउन पोखराका उत्कृष्ट शिक्षकहरूलाई भित्राएका छौं अध्यक्ष थापाले भनेका छन्। प्राचार्य डाक्टर झपिन्द्र अधिकारीले विद्यालयलाई केवल नतिजामा मात्र केन्द्रित नगरी असल चरित्र भएको नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्ने बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। पोखरा इन्जिनियरिङ कलेज स्ट्यान्ड्स एज वान अफ नेपालस लिडिङ इन्जिनियरिङ इन्स्टिट्युसन्स। अनाउन्सेस एडमिशन ओपन फर द एकेडेमिक सेसन 2026 फर इट्स मर्निङ प्रोग्राम्स इन बीई सिभिल, बीई कम्प्युटर, बीई आइटी एन्ड ब्याचलर अफ आर्किटेक्चर। Eligibility, 10+2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यहीँ बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क
9: दण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भए।

0: सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। विजिट www.landmarknepal.com।
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने।
3: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560536।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
0: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो बाइकमा गएर आइहालौ।
0: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भयो।

भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले एनईएटी यूजी 2026 को प्रश्नपत्र चुहावर सम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिएका छन्। प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढ़ी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताएका छन्। इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा प्यालेस्टिनीहरूको घर घरमा छापा मारेर दर्जनौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाएको छ। प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा 4 प्यालेस्टिनीहरूको मृत्यु भएको थियो। प्रभावित गाउँमा इजरायली सैन्य कार्यवाही जारी रहँदा अन्य बासिन्दाहरूलाई पनि घटनास्थलमा सोधपूछ गरिएको वफाले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा हिजो आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 देखि मंगिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफ च्याम्पियनशीपको तयारी अगाडि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताएका छन्। इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व स्टार मिडफिल्डर आन्द्रिया पिर्लो नियुक्त हुने भएका छन्। इटालियन दैनिक ला रिपब्लिकाका अनुसार इटालियन फुटबल महासंघ एफआईजीसीले पिर्लोसँग 4 वर्षको सम्झौतामा सहमति जनाएको छ। क्योकुशिन कान कराते लेखनाथ डोजोका 70 खेलाड़ीलाई बेल्ट वितरण कार्यक्रम भण्डारी रंगशालामा सम्पन्न भएको छ। बेल्ट वितरण कार्यक्रम अन्तर्गत येलो बेल्ट प्राप्त गर्ने 28 जना, ओरेन्ज बेल्ट प्राप्त गर्ने 12 जना, ग्रीन बेल्ट प्राप्त गर्ने 12 जना, ब्राउन बेल्ट प्राप्त गर्ने 10 र ब्लू बेल्ट 8 जना गरी 70 खेलाड़ीलाई बेल्ट वितरण गरिएको हो। खेलाड़ीहरूलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्मचारी ग्रुपका संचालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्मचारीले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, कोकिशुन कान कराते कास्कीका जिल्ला अध्यक्ष ब्रान्च चीफ लक्ष्मण कुंवर, लेखनाथ पत्रकार मंचका अध्यक्ष विष्णुहरि पौडेल, कोकिशुन कान कराते लेखनाथ डोजोका सल्लाहकार टुका पुन, भण्डारडिक टोल विकास अध्यक्ष अरूण गुरूङ, अभिभावक दिनेश शर्मा लगायतले बेल वितरण गरेका थिए। एमाले र नेकपा बीच 5 प्रदेशमा सत्ता सहमति, गण्डकीमा भने गणितीय चुनौती, सुरक्षित विकल्प बिना उठीवास लगाए आन्दोलन गर्ने भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार संघर्ष समितिको चेतावनी, महानगरपालिकाले तोकेको समय सीमा प्रति असहमति, वर्ष दिनमा नेपाल भित्रीय 12 लाख पर्यटक, सबैभन्दा बढ़ी भारतबाट चालू आर्थिक वर्षमा पर्यटन आगमन संख्या थप वृद्धि हुने अपेक्षा, गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक, संघीय कानूनसँग मेल नखाएका कारण विधेयकमाथि पुनर्विचार गर्नुपर्ने देखिएको उल्लेख, पोखरामा मानव बेचबिखन तथा ओसार पोसार विरूद्ध सचेतनामूलक प्रशिक्षण सम्पन्न, अपराध न्यूनीकरण गर्न साझा पहल आवश्यक, विदेश घुमाउने बहानामा अनलाइन ठगी भारतीय नागरिक सहित 2 जना पक्राउ, देशव्यापी विरोध बीच भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी, दर्जनौं प्यालेस्टिनी पक्राउ र 15 संस्करणको साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व स्टार मिडफिल्डर आन्द्रिया पिर्लो नियुक्त हुने। मेरा 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै, प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्, नमस्कार।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bajar ko bani lagisakeko cha. Bajar appliances, Bajar ko bani lagcha.
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: घुट्नु खुट्नु पियो या सिपमा रमायो,
5: अब गर्मी लागि चिसो हरे, चिसो हरे,
6: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
5: चिसो हरेको।
7: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
8: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
7: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा पोपिम ओछे।
8: हजुर किमे झोको लाई नि छ्याबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब चार मोहै
7: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
8: तमुताई रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
7: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
10: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
11: त्यो पनि एनटीएचएमसीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
11: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो
10: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np
10: होम केयर सेवा होम केयर सेवा
14: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569927।
15: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
16: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
15: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
16: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
15: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
16: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
15: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
14: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0161 533 123, 98028 50701, 98028 50702।
17: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
19: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
18: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
18: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
19: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
18: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
19: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
22: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
23: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
22: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
23: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
22: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
24: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै इन्स्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक
9: नमस्कार रेडियो 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित भइसकेका छौं आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय संसामयिक र सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं आज हामी गण्डकी प्रदेशको कला साहित्य भाषा संस्कार संस्कृति परम्पराको सन्दर्भ गण्डकी प्रदेश प्राकृतिक रूपमा जति मनोरम र सम्पन्न छ सांस्कृतिक एवं बहुजातीय विविधताका हिसाबले उत्तिकै धनी र समृद्ध छ आधुनिकताको तीव्र प्रभाव युवा पुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण र प्रविधिको अतिक्रमणका कारण हाम्रा धेरै मौलिक परम्परा लोकबाजा भाषा र लिपिहरू आज लोपोन्मुख हुने जोखिममा छन् यस्तो संवेदनशील मोडमा प्रदेशको कला साहित्य संगीत नाट्य र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने दायित्व बोकेको एउटा संस्था हो गण्डकी प्रज्ञा प्रतिष्ठान विगत 14 महिनादेखि नेतृत्वविहीन बनेर योजना र कार्यक्रम कार्यान्वयनमा गतिहीन बनेको गण्डकी प्रज्ञा प्रतिष्ठानले अन्तत नयाँ नेतृत्व पाएको छ गण्डकी प्रदेश सरकारले प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने कुलपतिमा तथा तनहुँका सामाजिक तथा सांस्कृतिक व्यक्तित्व मन कुमार श्रेष्ठलाई पुनः सदस्य सचिव पदमा नियुक्त गरेको छ अघिल्लो कार्यकालमा लोकबाजा संकलन संस्था सम्मान र सांस्कृतिक अभिलेखीकरणको जग बसालेका श्रेष्ठका अगाडि अब लामो समयको रिक्तताले थुपारेका चुनौती र जनअपेक्षालाई सम्बोधन गर्ने जिम्मेवारी पनि रहेको छ 14 महिनाको शून्यतापछि अब प्रतिष्ठानले कस्तो गति लिनेछ? गण्डकीका लोपोन्मुख संस्कृति र लोकबाजालाई जोगाउन अबका प्राथमिकता के हुनेछन्? प्राध्यापक डाक्टर कृष्णमाकर्ण नेपाने नेतृत्वको नयाँ टीमसँग मिलेर दोस्रो कार्यकालमा कस्ता रूपान्तरणकारी योजनाहरू ल्याइँदैछ? यी विविध विषयमा आज हामी कुराकानी गर्दैछौं, जसका लागि हामीसँग गण्डकी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सचिव मन कुमार श्रेष्ठ हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ। सबभन्दा पहिला चाहिँ गण्डकी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ।
10: फेरि पनि धन्यवाद भन्न चाहन्छु।
9: यो 14 महिनाको लामो रिक्ततापछि फेरि यो जिम्मेवारीमा फर्किँदाखेरि चाहिँ कस्तो अनुभव भइरहेको छ?
10: कहिलेकाहीँ अपेक्षा नगरेका कतिपय विषयहरू फेरि जिम्मेवारी पूर्वक त्यसलाई जिम्मा बोकेर आउनुपर्दा त्यो अलिकति अनौठो चाहिँ लाग्दो रहेछ। मैले माफ आउने कुरा त मैले सोचेको पनि थिइनँ फेरि आउने कुराहरूमा, होइन, तर परिस्थिति त्यस्तै भइसके पछाडि जिम्मेवारी बहन गरिदिनु पर्यो भन्ने कुरा आइसके पछाडि त्यसलाई कहिलेकाहीँ नकाट्न चाहिँ गाह्रो हुँदो रहेछ। जो स्थापनाकालीन समयमा हामीले जे काम गरेका थियौँ त्यसलाई कतिपय कुराहरू अपुरा थिए, त्यो पूरा गर्न पाउने फेरि एउटा अवसरको रूपमा मैले अहिले सेकेन्ड चरणको मेरो नियुक्तिलाई त्यो अवसरको रूपमा मैले लिएको छु।
9: अब यो प्रतिष्ठान 14 महिनासम्म नेतृत्वविहीन रहँदा कस्ता कस्ता योजना र कार्यक्रमहरू प्रभावित भए, होइन, अब त्यसलाई कसरी ट्र्याकमा ल्याउनुहुन्छ?
10: त्यो स्वाभाविकै हो, हामीले शुरूको समय जुन गति प्रदान गरेका थियौँ त्यो गतिमा केही समय ब्रेक लाग्यो, फेरि हामीले पहिलाकै त्यो स्पिडलाई नै कायम गर्ने गरेर त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हामी छलफलमा नै केन्द्रित छौँ। अघि तपाईँले एउटा मिठो कुरा गर्नुभयो कि हामीले त्यो सुरुको समय जुन एउटा ऊर्जा र उत्साह थियो त्यो बीचमा 14.5 महिना जति रोकिँदा स्वाभाविक हिसाबले गण्डकी प्रज्ञा प्रतिष्ठान बन्छ कि बन्दैन, यो कोल्याप्स हुन्छ कि भन्ने थुप्रै प्रश्नहरूको बीचमा फेरि हामी आएका छौँ। म यति मात्रै भन्छु, अब ढिला किन भयो, कसका कारण भयो, त्यतातिर जानुभन्दा अगाडि पनि जानुभन्दा पहिला जस ढिलै भए पनि नियुक्ति भएको छ, गण्डकी प्रदेशको कला साहित्य संगीत र संस्कृतिको क्षेत्रमा फेरि काम गर्ने संस्थालाई चलायमान बनाउने चाहिँ अवसर फेरि प्राप्त भएको छ, यो नै खुसीको विषय हो।
9: अब तपाईँ गण्डकी प्रज्ञा प्रतिष्ठानको संस्थापक सदस्य सचिव पनि हुनुहुन्छ, तपाईँ सदस्य सचिव संस्थापक रहिरहँदाखेरि गण्डकी प्रज्ञा प्रतिष्ठानले धेरै कामहरू गरेका छन्, सम्झन लायकका त्यस्ता कामहरू वा भनौँ न एउटा हिसाबले गण्डकी क्षेत्र यो क्षेत्र चाहिँ कला संस्कृतिको बहुउर्वर भूमि पनि हो, यहाँ धेरै यस्ता चाहिँ लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृतिहरू पनि रहेका छन् जसको जगेर्नाको लागि तपाईँले भूमिका खेल्नुभयो, खेल्नु भएन वा खेल्दै हुनुहुन्छ, यो कार्यकालमा तपाईँको कार्यकाल अघिल्लो कार्यकालमा गरेका कामहरूलाई मुख्य मुख्य बुदाहरूमा सम्झनु पर्दाखेरि कसरी सम्झनुहुन्छ? यो काममा चाहिँ हामीले भयंकरै गर्यौं है भन्ने खालका, यो कामहरू चाहिँ अधुरा रहे भन्ने खालका कुराहरू चाहिँ के कस्ता छन्?
10: अब संस्थापक टिमले त्यो समय जतिखेर उनीहरूले अथवा हामीले त्यो समय नियुक्ति लिएर आयौं, शिक्षा विकास निर्देशालयको सामान्य दुईटा कोठाबाट हामीले हाम्रो काम शुरू गरेको हो। सबैभन्दा ठूलो उपलब्धि त हामीले पीएन क्याम्पससँग 16 वर्षको निमित्त जुन एरिया हामीले लियौं भाडामा त्यसका संरचनाहरूलाई चाहिँ मर्मत गर्ने, त्यसका भौतिक संरचनाहरूलाई अलिकति सुसज्जित बनाउने र कला साहित्य संगीत र संस्कृतिको निम्ति जे चिज आवश्यक पर्छ त्यो चाहिँ तयार गर्ने भनेको सबभन्दा ठूलो विषय हो भन्ने लाग्छ मलाई। त्यस पछाडि हामीले करिब करिब 28-30 जातिको सामाजिक सांस्कृतिक विषयमा रिसर्च सम्पन्न गर्यौं, कतिपय जातिहरू असाध्यै लोपोन्मुख अवस्थामा थियो, जस्तै दुरा जातिको दुरा भाषा असाध्यै लोपोन्मुख अवस्थामा थियो त्यो कोरोनाको कारणले गर्दा, त्यो भाषालाई हामीले जोगाउन सक्यौं, भाषा प्रशिक्षण मार्फत हामीले भाषा जोगाउन सक्यौं, त्यसै गरी डकुमेन्ट्रीहरू मार्फत हाम्रा चाहिँ जातिका पहिचानहरू उसका संस्कृतिहरूलाई चाहिँ नयाँ पुस्ताको बीचमा हामीले पुर्याउन सक्यौं, भाषा लोप भइरहेको अवस्थामा चाहिँ धेरै जातिको चाहिँ मातृभाषाहरूको प्रशिक्षण मार्फत करिब करिब 2000+ हामीले बच्चाहरूलाई मातृभाषा हामीले सिकाउन सक्यौं, त्यस्तै हाम्रा मौलिक बाजाहरू चाहिँ सिकाउने त्यसको पुस्ता हस्तान्तरण गर्ने यो कामहरू हामीले गर्यौं। केही देशहरूसँग हामीले यो भगिनी सम्बन्ध हामीले कायम गर्यौं, त्यसका निम्ति उनीहरूको कल्चर पनि हामीले हाम्रो देशमा ल्याएर देखाउने, हाम्रो प्रदेशमा ल्याएर देखाउने र हाम्रा प्रदेशका कल्चरहरू पनि उनीहरूमा लगेर चाहिँ हामीले प्रदर्शन गर्ने लगायतका धेरै कामहरू हामीले गर्यौं। प्रकाशनको क्षेत्रमा होस्, नाटकको क्षेत्रमा होस्, साहित्यको कर्ममा होस्, सङ्गीतको कर्म होस् यावत सबै विधाको क्षेत्रमा एउटा ट्र्याक चाहिँ त्यतिखेर खोलेको हो। त्यो भएको हुनाले त्यो स्टार्टिङ फेजमा त्यो सबै स्रोत साधन चाहिँ पूरा सम्पन्न नहुँदा नहुँदै पनि जुन ट्र्याक हामीले त्यतिखेर खोल्यौँ नि यो चाहिँ हामीले धेरै नै उपलब्धि चाहिँ हासिल गरेको भन्ने लाग्छ।
9: पहिलो कार्यकालमा चाहिँ हुन्छ नि गर्दा गर्दै अधुरा रहेका कुराहरू वा यो कुरा चाहिँ सम्पन्न गर्न सकिएन वा यो काम चाहिँ शुरूआतै गर्न सकिएन भन्ने खालका कार्यहरू के छन् वा दोस्रो कार्यकालमा अब यो कुन कुन कुरालाई चाहिँ यसमा एकदमै काम गर्नुपर्नेछ र यसलाई पूर्णता दिनुपर्नेछ भन्ने चाहिँ कार्यहरू चाहिँ कुन कुन छन् वा त्यसको सोच कस्तो बनाउनु भएको छ?
10: हामीले के कामहरू गर्न बाँकी छन्, जस्तै गण्डकी प्रदेशमा एउटा सांस्कृतिक ग्राम निर्माण गर्न सकियो भने होइन कम्तीमा गण्डकी प्रदेशमा पोखरामा आएका हाम्रा पर्यटकहरूलाई केही दिन हामी पोखराको बसाइ लम्ब्याउन सक्छौँ भन्ने छ। दोस्रो गण्डकी प्रदेशको संस्कृतिलाई हरेक साल प्रदर्शन गर्ने र हाम्रा कल्चरहरू मार्फत हाम्रा संस्कृतिहरूको त्यसको वृद्धि विकास प्रवर्धन र सम्वर्धनको निम्ति काम गर्ने भन्ने अर्को एउटा छ। त्यसै गरी गण्डकी प्रज्ञा प्रतिष्ठानकै प्राङ्गणभित्र एउटा आर्ट ग्यालरी निर्माण गर्न पाइयो भने हरेक दिन हाम्रा कलासँग सम्बन्धित हाम्रा कलाकारहरूको सिर्जनाहरूलाई हरेक दिन हामी प्रदर्शन गर्न सक्छौँ, हामीले त्यो एउटा सपना देखिराखेका छौँ। त्यसै गरी शब्दको व्याकरण तथा भाषा सिकाएको सामग्री प्रकाशन गर्न सकियो भने हामीले हाम्रा भाषाहरूलाई पुस्ता हस्तान्तरण गर्नको निमित्त अझै सजिलो हुन्छ भन्ने हामीलाई लागेको छ। गण्डकी प्रदेशका मातृभाषाको अध्ययन अनुसन्धान र अभिलेखीकरणमा अझै हामीले काम गर्न बाँकी छ। हामीले भाषा त सिकायौँ धेरैको, तर त्यसको अभिलेखीकरण गर्ने त्यसको चाहिँ अहिलेको अवस्था के छ भनेर अझै व्यापक रूपमा चाहिँ त्यो अनुसन्धान गर्न आवश्यक छ। हामीले त्यो काम चाहिँ गर्न खोजिराखेका छौँ। त्यसै गरी इतिहास संस्कृति लोकजीवन पुरातत्व र समाज सम्बन्धी अनुसन्धान गर्न बाँकी छ। हिजो हाम्रा गढीहरू थिए, किल्लाहरू थिए, ती गढी र किल्लाको अवस्था के छ त्यस बारेमा हामीले चाहिँ अध्ययन अनुसन्धान गर्न बाँकी छ। त्यहाँबाट आएका तथ्यगत कुराहरूलाई नयाँ पुस्ताको बीचमा पुर्याउन बाँकी छ। यी थुप्रै कामहरू अझै पनि गर्न बाँकी छ। त्यो भएको हुनाले हामीले अमूर्त सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्ने, लोकनृत्य, लोकसङ्गीत, लोकनाटक परम्परागत कलाको संरक्षणका निमित्त अझै थप नयाँ ढङ्गबाट चाहिँ काम गर्नको निमित्त अगाडि बढ्ने, अब यस्ता थुप्रै कामहरू अझै पनि बाँकी छन् भन्ने लाग्छ। त्यो भएको हुनाले यसलाई चरणबद्ध हिसाबले हामी के गर्न सक्छौँ त, तर चरणबद्ध हिसाबले हामी एक दुई तिन चार भन्दै भन्दै हामी तय गर्छौँ र त्यसकै आधारमा टेकेर हामी चाहिँ यो पहिलो आर्थिक वर्षमा हामी त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्न गर्छौँ।
9: अघि भाषाको सन्दर्भलाई कहनुभयो होइन, भाषा सिकाउने सन्दर्भमा वा भनौँ नयाँ पुस्तालाई भाषाप्रति आकर्षित गर्ने सन्दर्भलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एउटा खालको ट्र्याक खोल्यो भनेर भन्नुभयो। अब लोपोन्मुख अवस्थामा रहेका सीमान्तकृत र अल्पसंख्यक जातिको भाषा र संस्कृतिको उत्थानको लागि के कस्ता कार्यक्रम अघिल्लो कार्यकालमा गर्नुभयो र के कस्ता कार्यक्रम अबको कार्यकालमा ल्याउँदै हुनुहुन्छ?
10: अब लोपोन्मुख अवस्थामा रहेका जातिहरूको सन्दर्भमा त पहिलो कुरा त जाति नै लोपुन असाध्य लोपुने अवस्थामा छ। त्यो जातिका संख्या जस्तै राउतेहरूको सन्दर्भमा हामीले एउटा उनीहरूको बारेमा अध्ययन गरेका थियौँ, त्यो अध्ययन गरेर एउटा पुस्तक हामीले प्रकाशन गऱ्यौँ। त्यो प्रकाशन भइसके पछाडि त्यसको तथ्यगत कुरामा टेकेर बाँकी कामहरू हामीले गर्न भएको छैनौँ, उनीहरूको अध्ययन अनुसन्धान गर्न नसकिया छ। जलारी जाति, अब जलारी कुन जाति हो भन्ने कुरामा प्रश्न उठिरहेको बेलामा हामीले एउटा रिसर्च गऱ्यौँ, उनीहरूको डकुमेन्ट्री बनायौँ, त्यसको आधारमा हामीले यिनीहरू नेवार समुदाय अन्तर्गत पर्दछौँ किनभने भाषा पनि मिल्छ, बाध्य के अरे संस्कृति पनि मिल्छ, यिनीहरूको वेशभूषा पनि मिल्छ, सबै कुरा मिल्छ भनेर हामीले चाहिँ कम्तीमा सम्बन्धित ठाउँमा हामीले पत्रचार गर्न सकेका थियौँ। त्यो भएको हुनाले यस्ता थुप्रै जातिहरू, जहाँ गण्डकी प्रदेशमा 106 जाति छ, त्यो मध्ये जसको संस्कृति छ उनीहरूलाई चाहिँ उनीहरूको संस्कृति जोगाउनतिर हामीले लाग्ने हो, जसको त्यो संस्कृति अभिलेखीकरण भएको छैन अथवा संस्कृति हो कि होइन भन्ने कन्फ्युज भइरहेको बेलामा त्यसलाई अध्ययन गरेर त्यसको सामग्रीहरूलाई सुरक्षित रूपमा राख्ने र यो वर्ष सकेन भने अर्को वर्ष त्यो सेक्टरमा त्यो फेरि हामीले काम गर्ने हो। त्यो भएको हुनाले अब 106 जाति मध्ये हामीले यो पहिलो वर्ष हामी के कति गर्न सक्छौँ त्यो नै हाम्रो निम्ति सबैभन्दा चुनौती छ, सबैभन्दा ठुलो प्रश्न छ। तर हामीले के इमान्दारी चाहिँ प्रदर्शन गर्न खोजिरहेछौँ भने हामी सकेसम्म ती जाति सबै जातिहरूको प्रतित्वमूलक ढङ्गबाट हामी काम गर्न चाहन्छौँ, किनभने अहिले त बजारमा प्रश्नहरू उठिरहेछ, कतिपय चाहिँ जातिको प्रतित्व भएको छैन होइन, त्यो प्रश्नहरू उठिरहेको बेलामा हामी 106 जातिको भावनाको प्रतित्व गरेर गण्डकी प्रदेशको कला साहित्य संगीत र संस्कृतिलाई जोगाउनको निमित्त हामी इमानदारीपूर्वक लाग्ने कुरा हामीले एउटा सुघोषित पनि गरेका छौँ र त्यसलाई व्यवहारमा उतार्छौँ पनि।
9: तपाईँले भन्नुभयो यो भनौँ न यो सबैले भनौँ एउटा हिसाबले अपनत्व हासिल गर्नुपर्छ, अपनत्व ग्रहण गर्नुपर्छ, सबै जातिसँग चाहिँ हुन्छ नि यसले ग्रहण गर्न सके कि सकेन भन्ने सन्दर्भ एउटा ठाउँमा भयो। प्रज्ञा प्रतिष्ठानको पहुँच पनि चाहिँ केन्द्रमा मात्रै भयो वा भनौँ न गण्डकी प्रदेशको केन्द्र पोखरा राजधानी होइन यही मात्र केन्द्रित भयो भन्ने पनि चाहिँ गुनासोहरू सुन्ने गरिन्छ होइन। यसलाई अलिकति फराकिलो अलिकति बृहत्तर वा गाउँ गाउँसम्म पुग्नको लागि दुर्गम दूर दराजसम्म पुग्नको लागि चाहिँ तपाईँहरूको योजना के छ? प्रतिष्ठान त्यो ठाउँमा पुग्छ कि पुग्दैन के भन्नुहुन्छ?
10: होइन, हामीले पहिला पनि त्यही गर्यौं, जहाँ बजार एरिया छ, जहाँ अथवा जसलाई हामी प्रदेशको राजधानी भनेका छौँ पोखराकै सन्दर्भमा अथवा जिल्लाका सन्दर्भको मुकामहरूमा हामी धेरै प्रवेश गर्दै गरेनौं। जस्तै हामी जीव मामाको खोजीमा त्यो मगरहरूको असाध्य नवनियुक्त अवस्थामा रहेको जीव मामाको खोजीमा हामी त वहाँ कालीगण्डकीको छेउमा पुग्यौं, त्यहाँ हामीले लगभग लगभग 25-30 दिनसम्म बसेर रिसर्च गरेर त्यसलाई जस्ताको तस्ती उतारेर हामीले लिएर आयौं र त्यसलाई अहिले हामीले हाम्रो डिजिटल प्लेटफर्म गण्डकी प्रज्ञा प्रतिष्ठान भनेर युट्युब च्यानल हेर्नुभयो भने त्यहाँ हामीले केही अपलोड गरेका छौँ। ब्राह्मण अरे केही बालन भन्ने संस्कृति त अहिलेको नयाँ पुस्ताले अहिलेकै अवस्थामा सिकेर त्यसलाई प्रदर्शन गर्ने अवस्थामा छँदै छैन, त्यो 2 घण्टा 55 मिनट बालनको जस्ताको तस्तै सिक्ने भनेको अहिलेको पुस्तासँग समय नै छैन होइन। अहिलेको पुस्ता टिकटकमा रमाउने असाध्यै छोटो समयमा कन्टेन्ट चाहिँ प्रस्तुत गर्न चाहिँ तयार भएको पुस्तालाई त्यो लामो चाहिँ संस्कृतिले चाहिँ प्रभाव नपार्न सक्छ। त्यो भएको हुनाले हामीले बालनको 16 चरणको बालनको 2 घण्टा 55 मिनटको गीत जस्ताको तस्तै रेकर्ड गर्यौं, त्यसका चाहिँ देशीहरू जस्ताको तस्तै चाहिँ कैद गर्यौं र त्यसलाई हामीले के गर्यौं त भन्दाखेरि हाम्रा युट्युब च्यानलहरूमा राख्यौं। अब 2 घण्टा 55 मिनटको बालन नाप्न तयार नभए पनि त्यो मध्येको एउटा चरण 5 मिनट 8 मिनटको चरण त नाप्न सक्ने भयो नि त होइन। त भएको हुनाले यस्ता कामहरूको खोजी गर्नको निमित्त बजार पसेर त सम्भवी छैन, झाउनै छिर्नुपर्छ। र अर्को हामीले नयाँ काम के सुरुवात गर्यौं भने त्यसको चाहिँ स्टार्टिङ फेज मात्रै हो, स्थलगत नामकरणको अध्ययन सुरु गर्यौं। कम्तीमा हिजो हाम्रा गाउँहरू हाम्रा ठाउँहरूको नामले एउटा अर्थ राख्थ्यो, एउटा अर्थ बोल्थ्यो, आज त्यो नामहरू आफैमा बिस्तारै गएको देखाएको छ, हराउँदै गएको छ। त्यो भइसके पछाडि हामीले स्थलगत नामकरणको चाहिँ अध्ययन गर्यौं र अब त्यहाँबाट निस्केको निष्कर्षलाई सम्बन्धित पालिकामा यो ठाउँको नाम यो रहेछ, यसको अर्थ यो हो, यसलाई यो नै नामकरण गर्नुहोस् भनेर हामीले सिफारिस गर्ने गरेर त्यो एउटा कन्सेप्ट तयार बनाएको थियौँ। त्यसको त्यो स्टार्टिङ फेज मात्रै हो, त्यो विषयमा काम गर्न बाँकी नै छ। त भएको हुनाले यो चाहिँ हाम्रो अहिले सेकेन्ड कार्यकालमा त्यसलाई पनि हामी सक्ने गरेर चाहिँ अगाडि बढ्न खोजिराखेका छौँ। त्यो भएको हुनाले यस्ता यावत कुराहरू जस्तै हनुमान नाच पोखरामा छैन, उहाँ म्याग्दीमा मात्रै नाच्न पाइन्छ, थाली नाचको विषयमा चाहिँ याद छैन, उता म्याग्दीको एउटा कुनामा मात्रै नाच्न के अरे हामी सुन्न पाउँछौँ। यस्ता थुप्रै कुराहरूको त्यो खोजी गर्ने त्यो दृश्य सङ्कलन गर्ने कुरामा हिजो हामी पनि गाउँ गाउँ छिरेकै हो र गाउँ जब हामी छिर्यौँ त्यहाँ यथार्थ कुराहरू यथार्थ संस्कृतिहरू हामीले प्राप्त गर्यौं र त्यसैलाई नै आधार मानेर अहिले मैले यति धेरै कुरा बोल्न सकेको हो। त्यसैले यो पटक पनि हामी गण्डकी प्रदेशका हरेक गाउँ हरेक कुनामा प्रवेश गरेर त्यहाँको तथ्यगत कुराहरू नै ल्याउने प्रयत्न गर्छौं।
9: अघि तपाईँले भन्नुभयो जस्तै यहाँका जुन लोक सामग्रीहरू छन् होइन, तपाईँहरूले गर्नुभएको अनुसन्धान छन्, प्रतिष्ठानका कृतिहरू छन्, ती सबै विषयलाई तपाईँहरूले डिजिटल प्लेटफर्म मार्फत होइन चाहिँ त्यहाँ अभिलेखीकरण गर्नु भएको छ, वेबसाइट छ, एप छ, युट्युब च्यानलहरू छन्, त्यसमा तपाईँहरूले होइन अभिलेखीकरण गर्नु भएको छ। तपाईँहरूले युवाको प्रसङ्ग ल्याउनु भयो, आजका युवाहरू आफ्ना संस्कार संस्कृति भन्दा पनि बढी चाहिँ अलिकति भनौँ पाश्चात्य संगीत वा पाश्चात्य त्यो खालको चाहिँ संस्कारमा रमाइरहेका छन्। उनीहरूका जुन लोक सामग्रीहरू छन् होइन, तपाईँहरूले गर्नुभएको अनुसन्धान छन्, प्रतिष्ठानका कृतिहरू छन्, ती सबै विषयलाई तपाईँहरूले डिजिटल प्लेटफर्म मार्फत होइन चाहिँ

0: केला यसप्रति चाहिँ प्रतिष्ठानले के कस्ता कदमहरू चाहिँ चालिरहेको छ वा के कस्ता योजना बनाइरहेका छन्?
1: स्टार्टिङ फेजको हाम्रो टिम अथवा त्यो कामले गर्दा हामीलाई के सिकायो, हामीले के अनुभव बटुल्यौं भने जातिको मातृभाषा जोगाउने हो, हाम्रा मौलिक बाजाहरूका धुनहरू बाजाहरू जोगाउने हो भने राज्यले जातिलाई प्रोत्साहित गर्नैपर्छ। हामीले सुरुको चरणमा लिएको एउटा नयाँ स्ट्राटेजी भनेको यही थियो, जातिलाई हामीले कसरी उत्साहित बनाउन सक्छौ, उनीहरूमा ऊर्जा कसरी भर्न सक्छौ, होइन त्यसको त्यो हामीले कसरी नजिकबाट नै अनुभव लिन पायौँ कि जातिलाई नै उत्साहित बनायौं। उत्साहित बनाएर हामीले के भन्यौं भने तपाईँका बच्चाहरूलाई मातृभाषा सिकाउने पहिलो जिम्मेवारी त तपाईँको हो नि त, त्यसका निम्ति तपाईँसँग समाज छ, तपाईँसँग समुदाय छ, होइन होला तपाईँसँग पढाउने गुरु छैन होला, गुरु हामी हायर गरिदिन्छौ, गुरुको पारिश्रमिक हामी दिन्छौ, सिकाउने बच्चाहरूलाई खाजा हामी खुवाउँछौ, लेख्ने सामग्री हामी दिन्छौ, तर सिक्ने वातावरण तपाईँले बनाइदिनुहोस्, किनभने तपाईँबाट मात्रै त्यो सम्भव छ भनिसके पछाडि धेरै ठाउँमा हामीले 7 वर्षदेखि माथिका 16 वर्षभन्दा तलका धेरै भाइ बहिनीहरू छोराछोरी लेभलका चाहिँ हाम्रा साना साना चाहिँ नयाँ पुस्तालाई हामीले भाषाहरू बाजाहरू सिकाउन सफल भएको हो। त्यहाँबाट कस्ता पोटेन्सियल हाम्रा चाहिँ ती बच्चाहरू निस्क्यो भने कतिपयलाई त हामीले उनीहरूलाई नै ट्रेनर बनायौँ कि पछि ट्रेनर नै बनाएर अरू ठाउँमा पनि प्रयोग गर्यौं, त्यसले गर्दाखेरि अर्को ठाउँमा पनि ऊर्जा थपियो। त्यो भएको हुनाले हामी नयाँ पुस्ता भनेर नयाँ पुस्ता प्रति मात्र टार्गेट गर्यो भने हामी सफल नहुन सक्छौ, तर चिन्ने जातिलाई नै उत्साहित बनाएर यो काम चाहिँ तिम्रो है, हामी पछाडि छौ है, हामीले के गर्नुपर्छ भने हामी तयार छौ है भनेर उनीहरूलाई उत्साहित बनाउने ऊर्जाशील बनाउने हो भने हामीले हाम्रा भाषाहरू हाम्रा मौलिक बाजाहरू नयाँ पुस्ताको बीचमा पुस्ता हस्तान्तरण गर्न त्यति गाह्रो छैन, तर समय लाग्छ। मैले त्यतिखेर पनि भनेको थिएँ, आज पनि भन्छु, कम्तीमा 10 वर्ष 12 वर्ष 15 वर्ष लाग्छ, किनभने हाम्रो संस्कृति बिस्तारै पुस्ता हस्तान्तरण हुन छाडेकै 15-20 वर्ष भयो भने यसलाई फर्काउन पनि अर्को 10-15 वर्ष लाग्न सक्छ, तर त्यो समय अवधिभरि पहिलो कुरा राज्यले मेरो सम्पत्ति है भाषा, मेरो सम्पत्ति है मौलिक बाजा, मेरो सम्पत्ति हो यहाँ त हाम्रा मौलिक संस्कृतिहरू, यो हरायो भने भोलि देश नरहन पनि सक्छ भन्ने कुरालाई ध्यान दिएर त्यही अनुसार बजेट विनियोजन गर्ने, त्यही अनुसार कार्ययोजना तयार गर्ने, त्यही अनुसारको वातावरण तयार गर्ने हो भने हाम्रा भाषाहरू, हाम्रा मौलिक बाजाहरू, हाम्रा मौलिक संस्कृतिहरू जोगाउन त्यति धेरै गाह्रो चाहिँ म देख्दिनँ।
0: अब कुनै पनि भाषा संस्कार संस्कृतिको जगेर्ना वा भनौँ न संस्कार संस्कृतिको जगेर्ना भनेको चाहिँ त्यसको निरन्तरता मात्रै होइन, त्यो भित्र चाहिँ विकृति निम्तन नदिनु पनि हो भनेर भनिन्छ। खास गरी हाम्रा चाडपर्व संस्कार रीतिरिवाजहरू चाहिँ विकृति रहित छैन, यसमा अनेक किसिमका विकृतिहरू भित्रिएको गुनासो छ। खास गरी अब बिस्तारै हामी चाडपर्वको सम्मुखमा छौं, चाडपर्व हामीसँग होइन नजिक छ, विभिन्न चाडपर्वहरू अब क्रमशः आउँदैछ। अब तीजकै सन्दर्भ कुरा गर्ने हो भने तीजमा अनेक किसिमका विकृतिहरू, त्यसका जुन लयहरू गीतका सन्दर्भमा विकृतिहरू भित्रिएका छन्, अनेक हामीले मनाउने थुप्रै किसिमका संस्कारहरूमा विकृति भित्रिएका छन्। कतिपय संस्कार संस्कृति हाम्रै चाहिँ एकदमै प्रिय संस्कार रहे पनि हामी अन्य संस्कारहरूप्रति चाहिँ भनौँ न पाश्चात्य संस्कारहरूप्रति हामी प्रभावित भएका छौँ। हाम्रै भनौँ न एउटा हिसाबले चाहिँ दही चिउरा हुँदाहुँदै हामी बेबी सहर गरिरहेका छौँ, यावत चाहिँ जुन विकृति भित्रिएका छन् नि यसमा चाहिँ प्रज्ञा प्रतिष्ठानको भूमिका कस्तो रहन्छ, यसमा मौलिकता जोगाउँदै रूपान्तरण कसरी सम्भव हुन सक्छ?
1: अब हामीले सिकाउने त्यस्ता गतिविधिको सन्दर्भमा मौलिकतालाई असाध्यै नजिक राखेर आत्मसात गरेर सिकाउने नै हो, होइन हाम्रा व्यवहारहरूबाट होस्, हाम्रा बोलीहरूबाट होस्, हाम्रा गीत सङ्गीतबाट होस्, त्यो गर्ने नै हो। तर दुर्भाग्य मैले अघि भने नि यो 10-15 वर्षको बीचमा हाम्रा बाबाआमाहरूले आफ्ना छोराछोरीहरूलाई भाषा र त्यो मौलिक संस्कृतिको बारेमा जे हो त्यसको बारेमा उहाँले ब्रिफिङ गर्न छाड्दैनभयो, व्यवहारिक हिसाबले चाहिँ यो हो भन्न छाड्दैनभयो। त्यो भइसकेपछि नयाँ पुस्ता कहाँ पुग्यो त भन्दाखेरि सत्य के हो, असत्य के हो, ठिक के हो, बेठिक के हो भने छुट्याउनै नसक्ने भयो कि। अब अहिले तपाईँले भनिहाल्नुभयो कतिपय अपाच्य गीत सङ्गीतहरू आइराखेको छ, तर त्यो ठिक हो कि होइन भने त्यो पुस्ताले चाहिँ छुट्याउन नसक्दाखेरि त्यो त ट्रेनिङमा परिरहेको छ, होइन? त्यो भएको हुनाले हामीले मैले अघि

0: यो गलत अभ्यासलाई रोक्नको निम्ति छेक्नको निम्ति र फेरि पनि ट्र्याकमा हिँडाउनको निम्ति राज्यको एउटा पोलिसी हुनुपर्छ। जस्तै त्यस्ता पोलिसीहरूको सन्दर्भमा पूरै अधिकारहरू चाहिँ हामी जस्तै निकायलाई चाहिँ दिने कि नदिने त्यो राज्यको आफ्नो कुरा हो। हाम्रो चाहिँ एकाडेमीको काम भने त खास अध्ययन गर्ने हो, अनुसन्धान गर्ने हो, त्योबाट निस्केको निष्कर्ष हामीले राज्यलाई हस्तान्तरण गर्ने हो, त्यसमा टेकेर राज्यले पोलिसी बनाउने हो। त्यो भएको हुनाले राज्यले पोलिसी बनाउने सन्दर्भमा त्यसलाई व्यावहारिक हिसाबले लागू गर्ने सन्दर्भमा भोलि राज्यको चाहिँ के रहन्छ उनीहरूको चाहिँ भूमिका भन्ने कुरा त्यो सेकेन्ड चरणमा भयो। तर नयाँ पुस्तालाई ट्र्याकमा हिँडाउनको निम्ति अघि मैले भने जस्तै जातिलाई नै हामीले प्रोत्साहित गर्नु पर्यो, जातिलाई नै हामीले ऊर्जाशील बनाउनु पर्यो, यो ठिक हो यो बेठिक हो भनेर हामीले सिकाउनै पर्यो। र ती बाबा आमाहरूले ती आफ्ना बच्चाहरूलाई के ठिक के बेठिक भनेर सिकाउने इन्भाइरोमेन्ट क्रिएट गर्नै पर्यो। त्यो चाहिँ भइसके पछाडि मात्रै हामी फेरि ट्र्याकमा हिँडाउन सक्छौ। होइन भने अहिले हामीले भने जस्तै कुन संस्कृति ठिक भन्ने नै थाहा छैन, कुन बेठिक भन्ने नै थाहा नभइसके पछाडि त्यो हुन त्यसकै पछाडि दौडिनु स्वाभाविक हो।
1: गण्डकी प्रदेश एउटा चाहिँ भनौँ न प्रदेश राजधानी पोखरा, गण्डकी प्रदेशको होइन प्रदेशको चाहिँ राजधानी पोखरा र एउटा पर्यटक राजधानी पनि हो। यहाँको पर्यटनलाई यहाँको कला संस्कृति लोकबाजासँग जोड्न सकिन्छ भनेर धेरै पटक चाहिँ बहस पनि भइसकेको छ। पर्यटन भनेको चाहिँ नेचर र एडभेन्चर मात्र होइन कल्चर पनि हो भनेर भनिन्छ। अब यो पोखरा आउने पर्यटकलाई चाहिँ यहाँको होइन कल्चर देखाउनको लागि वा भनौँ यो हाम्रा संस्कृतिसँग चाहिँ कसरी जोड्न सकिन्छ र जोड्ने प्रयास कसरी भएका छन्?
0: त्यही हो, मैले अघि सुरुमै एउटा कुरा आग्रह गरेका थिएँ, हामीले भानुहरू त्यतिखेर निर्माण गरेको कन्सेप्ट पनि यही नै हो। त्यहाँ हामीले त्यहाँ चाहिँ हरेक साल दुई घण्टा जति गण्डकी प्रदेशका हाम्रा संस्कृतिहरू हामीले प्रदर्शन गर्न सक्यौं। त्यसमा हाम्रा होटल व्यवसायहरू हान टान जति पनि हुनुहुन्छ उहाँसँग सहकार्य गरेर त्यो पोखरामा आएका पर्यटकहरूलाई त्यो दुई घण्टा त्यो कल्चर हेर्ने ठाउँसम्म आउने इन्भाइरोमेन्ट बनाउन सक्यौं केही समयको निम्ति। पछाडि त त्यो आफै अभ्यास त भइ नै हाल्छ। त्यसो गर्न सक्यौं भने हामीले हाम्रो कल्चरहरूलाई चाहिँ बाह्य र आन्तरिक पर्यटकहरू मार्फत यसलाई हामी निकै मजासँग फिजाउन सक्छौं। यो त हाम्रो एउटा योजना यो अहिलेको पहिलो प्लानिङ नै हाम्रो यो छ। दोस्रो हो गण्डकी प्रदेश भनेको साहित्यको उर्वर भूमि हो होइन, जहाँ भानुभक्त जन्मिनु भएको छ, लेखनाथ जन्मिनु भएको छ, माधव प्रसाद घिमिरे जन्मिनु भएको छ। त्यो भएको हुनाले साहित्यको कर्ममा गण्डकी उर्वर भूमि हो भन्ने कुरालाई चाहिँ अहिले मैले भनेका हाम्रा स्रष्टाहरू मात्रै होइन उहाँहरूले चाहिँ तयार गर्नुभएका एउटा सन्देश एउटा कृति एउटा रिजल्ट मार्फत हामी नयाँ पुस्ताको बीचमा बाहिरी पर्यटकको बीचमा कसरी पुग्ने त भन्ने सन्दर्भको चाहिँ छलफलमा हामीले यो इन्टरनेसनल गोष्ठीहरू इन्ट्रेक्सनहरू हामी राख्न खोजिरहेछौँ। सम्म त यो कार्तिक महिना या मङ्सिरभित्र हामी सम्पन्न गरिसक्छौँ। 16 देशबाट त्यस्ता रिसर्चरहरूलाई हामी पोखाएर बोलाउँछौँ, यहाँ हामी इन्ट्रेक्सन गर्छौँ, यहाँको चाहिँ साहित्य यो साहित्यले चाहिँ खेलेको भूमिका यी सबै विषयमा एउटा असाध्यै महत्वपूर्ण एउटा चाहिँ गोष्ठी सम्पन्न गर्छौँ, एउटा कार्यपत्र हामी तयार गर्छौँ। त्यसबाट निस्केको निष्कर्षलाई हामीले सम्बन्धित देशमा जति पनि देशबाट आउनुहुन्छ चाहिँ हाम्रा निमन्त्रणा गरेका पाहुनाहरू त्यो देशमा उहाँहरूले लानुहुन्छ, त्यसलाई प्रसार गर्नुहुन्छ र गण्डकीको साहित्य त यो रहेछ है भनेर उहाँहरूले त्यसलाई चाहिँ प्रसार गर्ने एउटा भूमिका खेल्नुहुन्छ। साहित्यको क्षेत्रमा हामी गर्न खोजिरहेछौँ, संस्कृतिको क्षेत्रमा मैले अघि भनिहालेँ र मैले प्रदेश सरकारलाई पनि के आग्रह गरेको त भन्दाखेरि पोखरा पर्यटकको राजधानी हो, मैले महानगरलाई पनि यो आग्रह गरेको थिएँ। कम्तीमा भैरवपुरमा हरेक साँझ दुई घण्टा चाहिँ गुरु के अरे नेवारको संस्कृति हरेक साँझ झल्किराख्नु पर्यो, यो प्रदर्शन भएको भइ हुनु पर्यो। हरेक साँझ 7 बजीदेखि 9 बजीसम्म नेवारी संस्कृति हेर्न कहाँ जाने त भन्दाखेरि गणेश टोल प्रवेश गर्नु पर्यो। नयाँ बजारमा गुरुङको संस्कृति हरेक साँझ दुई घण्टा प्रदर्शन हुनु पर्यो। अलि उता चारुतीतिर अथवा अमरसिंहको छेउछाउतिर मगरको संस्कृति प्रदर्शन हुनु पर्यो, अर्को चोकमा अर्को जातिको संस्कृति प्रदर्शन हुनु पर्यो। त्यो हुँदा खर्च कति लाग्छ? वार्षिक रूपमा 2-4 करोड रुपियाँ खर्च होला, तर त्यसले पुर्याउने प्रभाव र त्यसले पार्ने एउटा अथवा त्यसले हामीले जे त्यस सोचेर काम गरिराखेका छौँ त्यो हाम्रो सोचमा वृद्धि गर्ने कुरामा त त्यसलाई त कुनै कुरामा मापन गर्न सकिँदैन। त्यो भएको हुनाले हामीले यो कर्म गर्नको निमित्त राज्यलाई कतिको प्रेरित गर्न सक्छौँ, स्थानीय तहलाई प्रदेश सरकारलाई कतिको प्रेरित गर्न सक्छौँ, यसमा पनि हामी दिनादिन उहाँलाई चाहिँ घचघच्याउने कुरा चाहिँ रहि नै हाल्यो। अरू बाँकी अब नाटकका सन्दर्भहरूमा, नाटक निर्देशनका सन्दर्भहरूमा, नाटक लेखनको सन्दर्भहरूमा पनि हामीले एउटा प्लानिङ गरिराखेका छौँ. अब लेख्न सक्ने चाहिँ यस्ता व्यक्तिहरूलाई उहाँले रोजेको ठाउँमा उहाँले चाहेको समय दिएर एउटा शीर्षकमा हामी नाटक लेख्न लगाउँछौँ, अथवा उहाँले लेखेर ल्याएको नाटकलाई हामी पुस्तकको रूपमा चाहिँ त्यसलाई बाहिर ल्याउँछौँ र त्यसमै टेकेर त्यही नाटक प्रदर्शन गर्न चाहिँ लगाउँछौँ. त्यो भयो भने हाम्रा गण्डकीका मौलिक संस्कृतिहरूको बारेमा त्यसलाई पुस्तक पनि तयार भयो, त्यसमा टेकेर नाटक पनि प्रदर्शन भयो, त्यसलाई त्यो नाटक मार्फत नयाँ पुस्ताको बीचमा ए यो रहेछ है हाम्रो त्यो संस्कृति भन्ने कुराको ज्ञान पनि चाहिँ वृद्धि हुने भयो. त्यो भएको हुनाले यी यावत क्षेत्रमा चरणबद्ध हिसाबले काम गर्ने अर्को हुटुटी हामीसँग छ र त्यसलाई पनि मैले सुरुमा भने जस्तै एउटा चरणबद्ध हिसाबले हामी सुरुमा के गर्ने, सेकेन्ड फेजमा के गर्ने भनेर बिस्तारै टुङ्गो लगाउँदै जाँदैछौँ.
1: अब यो युवा पुस्ताको सन्दर्भ अघि हामीले जोड्यौं र तपाईँले भन्नुभयो अब जसरी 20-22 वर्षदेखि होइन हामी कनेक्ट हुन सकिरहेका छैनौँ, कनेक्ट गराउन सकिरहेका छैनौँ युवा पुस्तालाई, अब केही वर्ष त्यो लाग्छ भनेर भन्नुभयो होइन. विशेष गरेर पाठ्यक्रममै यी विषयहरू समेट्दाखेरि अझ प्रभावकारी हुन्छ भन्ने खालका आवाजहरू पनि रहेका छन्. विद्यालय विश्वविद्यालयको पाठ्यक्रममा गण्डकीको जुन लोपोन्मुख भाषा संस्कार संस्कृति होइन लोक संस्कृति वा बाजागाजाका विषयहरू वा यहाँको जे चाहिँ सम्पत्ति रहेको छ कला निधि रहेको छ नि त्यसलाई समेट्नको लागि चाहिँ प्रतिष्ठानले कस्तो समन्वय गरिरहेको छ?
0: अब योभन्दा अगाडि हाम्रो अनुभव के हो भने हामीले गुरुहरूको छ्याडु बाजा, नेवारहरूको दिने बाजा होइन, गन्धर्वहरूको सारङ्गी, मगरहरूको खैचडी अथवा मादल, अनि माथि चढ्ने हो भने माथि मुस्ताङतिर ठिमी गाउँतिरको चाहिँ त्यो ढोङ्ग्री बाजा, तामाङहरूको टुङ्ना बाजा, यी बाजाहरू प्रशिक्षणको निमित्त हामीले एउटा अभ्यास गर्यौँ. व्यावहारिक हिसाबले त्यो काम गर्दाखेरि केही रिजल्ट हामीले प्राप्त गर्यौँ. हुन त गण्डकी प्रदेशमा 72 भाषा बोलिन्छ, 106 जाति छ, प्राय जातिको आफ्ना मौलिक बाजाहरू छन्. कहिलेकाहीँ कस्तो अप्ठ्यारो हुने रहेछ त भन्दाखेरि मुस्ताङको ठिमी गाउँमा ढोङ्ग्री बाजा सिकाउने भन्दै गर्दा हामीले गण्डकीमा गुरु नै पाएनौँ. त्यो सबैको घरमा बाजा छ तर कसैले पनि बजाउन सक्ने अवस्थामा थिएन. हामीले त्यो ढोङ्ग्री बाजा सिकाउनको निम्ति काठमाडौँबाट 2 गुरुहरू हायर गरेर हामीले ठिमी गाउँ लग्यौँ. 2 उहाँलाई हरेक दिन हामीले दैनिक 6 दरले प्र्याक्टिस गरायौँ. दिनको 15 प्र्याक्टिस गराउँदा उहाँहरू त्यो आफ्नो बाजा बजाउन पुग्छ हुनुभयो. मलाई अहिले पनि के अनुभव छ अथवा मलाई त्यतिखेरको दृष्टिको झल्झली याद आउँछ भने 28 सहभागी हुनुहुन्थ्यो, त्यसमा 24 त महिना मात्रै हुनुहुन्थ्यो, 4 जनप्रतिनिधि हुनुहुन्थ्यो. अहिले खुसीको कुरो ठिमी गाउँमा कोही पर्यटक जाँदाखेरि त्यहाँका दिदी बहिनीहरूले ढोङ्ग्री बाजा पहिला बजाएर उहाँलाई स्वागत गर्नुहुन्छ होइन. यदि हामीले त्यो ढोङ्ग्री बाजा सिकाउनुपर्छ भन्ने एउटा नलेज अथवा त्यतिखेरको इन्भाइरोमेन्टले त्यो कुरा बुझाउँथेन भने सायद ठिनी गाउँमा ढोङ्ग्री बाजा कहिले पनि बज्थेन. तलाउको भानुमा हामीले नेवारहरूको ढिने बाजा नभएर चाहिँ सिकाउने प्रयत्न यति धेरै प्रयत्न गरियो, पछाडि मात्रै हामी सफल भएको थियौँ. उहाँहरूले पनि जम्मा 21 सिक्नु भएको, त्यहाँ 20 कलाका बच्चाहरूलाई मात्रै हामीले सिकाएको हो, त्योभन्दा माथिकोलाई हामीले चाहिँ सिकाएनौँ. किनभने त्यो बच्चालाई सिकायो भने उसले 40 त्यो बाजाको प्रतिबिम्ब बोक्न सक्ने हो. त्यो भइसके पछाडि अहिले त्यहाँ तपाईँ जानुभयो भने त्यहाँका 16 बच्चाहरू कुनै पनि समारोहमा पहिला ढोङ्ग्री बाजा बजाउँदै हिँडेको देख्नुहुन्छ होइन. त्यो भएको हुनाले यस्ता हाम्रा मौलिक बाजाहरूको अस्तित्व के छ भन्ने कुरा पहिलो चाहिँ रिसर्च गर्न आवश्यक छ. हामी त्यही गर्न खोजिरहेछौँ अहिले, पहिला कुन जातिको बाजाको अवस्था के छ भन्ने कुरा पहिला हामी रिसर्च गर्छौँ. असाध्यै कमजोर अवस्थामा रहेको बाजाको प्रकृति, त्यसका धुनहरू, त्यसका मौलिकताहरू हराउन खोजिरहेको अवस्थामा पहिलो हामी चाहिँ हात नै त्यहीँ हाल्छौँ, किनभने पहिलो प्रायोरिटी नै त्यसलाई नै दिनुपर्छ, हामी त्यही काम गर्छौँ. त्यो भएको हुनाले अब हुन त मैले यति धेरै बोल कुराहरू बोल्दै गर्दा हामी 14 ग्याप भएर आउँदाखेरि हामीलाई यो वर्ष करिब गत वर्षको तुलनामा 58 लाख रुपियाँ बजेट कम छ. हुन त अहिले अब यो बजेट चाहिँ हामीले पहिलो चौमासिकमा नै काम गरेर सक्ने भनेका छौँ होइन. रिजल्ट नै दिइसके पछाडि त भोलि प्रदेश सरकारले थप बजेट दिन बाध्य नै हुन्छ. त्यो भएको हुनाले पहिलो चौमासिक या अब हामीले काम शुरू गरेको छ महिनाभित्र यो बजेटका शीर्षकहरूमा रहेर तथ्यगत हिसाबले व्यवहारिक हिसाबले रिजन निकाल्ने हिसाबले हामी काम गर्न खोजिरहेछौँ। त्यस पछाडि आएको रिजनलाई सबै दृश्य मार्फत डिजिटल प्लेटफर्म मार्फत कुन कुन प्लेटफर्म मार्फत हुन्छ यसको प्रचार हामी गर्छौँ। यसका सामग्रीहरू फेरि पनि डिजिटल प्लेटफर्म मार्फत नै राख्छौँ र त्यस पछाडि हामी प्रदेश सरकारबाट गएर हामीले छ महिनामा यति रिजल्ट प्राप्त गर्यौं, तपाईँले दिएको बजेट यति रुपियाँ हो, यो बजेटमा टेकेर यति रिजल्ट आयो, अब हामीलाई कति बजेट दिनुहुन्छ तपाईँहरूको कुरा हो भनेर हामी त्यो सबै तथ्यगत प्रमाणहरू उहाँहरूको अगाडि राख्छौं। यसरी हामीले छ महिनाको एउटा प्लानिङ गरिराखेका छौँ र सम्भवतः मलाई लाग्छ अबको तीन या चार दिन पछाडि प्रेस मिट मार्फत हामी यो पहिलो वर्ष के गर्दैछ गण्डकी प्रज्ञा प्रतिष्ठानले भन्ने कुराको चाहिँ कुरालाई दस्ताको तस्तै हामी बाहिर ल्याउन खोजिराखेका छौँ। त्यसैले म फेरि पनि के आग्रह गर्न चाहन्छु त भन्दाखेरि नयाँ पुस्ता सिक्नै नखोज्ने पुस्ता छैन है, हामीले देखाएको त्यस्तो छैन, नयाँ पुस्ता सिक्न खोजिरहेछ, उनीहरू वातावरण खोजिरहेछ तर हामीले त्यो वातावरण बनाउन सकिरहेको छैनौँ। हाम्रा बाबाआमाहरूले होइन त्यो वातावरण बनाउन सकिराख्नु भएको छैन, हाम्रा जातिगत समुदायहरूले त्यो वातावरण बनाउन सकिराख्नु भएको छैन, त्यसैले त्यो वातावरण बनाउने कुरालाई पनि हामीले ध्यान दिइराखेका छौँ र जो जति सिक्नको निम्ति तत्पर हुनुहुन्छ उहाँलाई पहिलो फेजमा राखेका छौँ र सेकेन्ड फेजमा सिक्ने इन्भाइरोमेन्ट क्रिएट गर्ने ठाउँसम्म चाहिँ नयाँ पुस्तालाई पुर्याउने गरेर हामीले हाम्रो कर्मलाई अगाडि बढाउन खोजिरहेछौँ।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। तपाईँले धेरै कुराहरू गण्डकी प्रज्ञा प्रतिष्ठानको जुन स्थापना कालदेखि होइन गरिरहेको काम र योजनाको सन्दर्भलाई कोट्याउनु भयो, राम्रै काम गर्नुभएको छ होला, गर्नुहुन्छ होला भन्ने विश्वास पनि छ। तथापि आलोचना चाहिँ हुने गर्दछ, गुनासो पनि रहने गर्दछ। प्रज्ञा प्रतिष्ठानलाई लाग्ने सबैभन्दा ठूलो आरोप, गम्भीर आरोप भनेको चाहिँ प्रज्ञा प्रतिष्ठान राजनीतिक भागभन्दा र पहुँचवालाको चाहिँ घेरामा मात्रै सीमित हुन्छ भन्ने आरोप हुन्छ। अर्को चाहिँ अब गम्भीर प्रदेशमा त पोखरा मात्रै रहेन, यसका कास्की मात्रै रहेन, एघारवटै जिल्ला छ, एघार जिल्लाका सहयोग साहित्यकारहरूलाई प्रतिष्ठानले राम्रोसँग समेट्न सकेन भन्ने पनि गुनासो सुनिन्छ, यसलाई कसरी समाधान गर्नुहुन्छ?
0: अब नियुक्ति हुँदै म त के भन्छु भने हिजो लक्ष्मी प्रसाद देवकोटा पनि कुनै समय यो देशको मन्त्री हुनुहुन्थ्यो होइन, उहाँले कुन राजनीतिक दलबाट प्रतित्व गर्नुभयो भन्दा पनि उहाँ त्यहाँ पुगे पछाडि उहाँले आफ्नो कर्मलाई कसरी स्थापित गर्नुभयो भन्ने सबभन्दा ठुलो कुरा हो। एकाडेमीमा आउनुभन्दा अगाडिको मनकुमार श्रेष्ठ र एकाडेमीमा प्रवेश गरिसके पछाडिको मनकुमार श्रेष्ठमा केही परिवर्तन भयो कि भएन राजनीति कर्मको हिसाबले? राजनीति नै सबै कुरा खत्तमै हो भन्ने कुरा हो भने त अब देश नै राजनीति बिना त सम्भवै छैन भन्ने कुरामा, संस्कृति जोगिने कुरामा पनि राजनीतिलाई नै हामीले अलिकति व्यवहारिक हिसाबले चाहिँ अगाडि नबढाउने त्यो सम्भवै छैन, किनभने राजनीति भनेर चेतना हो कि हाम्रो त गलत अभ्यास के भयो, गलत बुझाइ के भयो भनेको राजनीति भनेको प्रतिस्पर्धा हो, त्यहाँबाट चाहिँ एउटा नीति छ अर्कोले हार्छ, एउटाले पछार्छ अर्को उड्छ, त्यता तान्नी मात्रै हो भन्ने भयो। राजनीति भनेर त चेतना हो नि, त्यो चेतना भन्ने कुरालाई हामीले अलिकति तेरो मेरो नभनिकन भेदभाव नगरिकन त्यसलाई चाहिँ व्यवहारिक हिसाबले चाहिँ अगाडि बढाउन सकेको भए चाहिँ अरूलाई हस्तान्तरण गर्न सकेको भए यो खालको चाहिँ ब्लेमहरू लाग्ने थिएन होइन। त्यही भएर म चाहिँ के आग्रह गर्छु भने एकाडेमीमा आइसके पछाडि हामीले एउटा मात्रै जातिलाई चेप्यौँ भने हामीमाथि प्रश्न उठ्नु पर्यो, एउटा मात्रै पार्टीका कन्सेप्ट बोक्यौँ भने हामीमाथि प्रश्न उठ्नु पर्यो होइन। तर हामीले त समग्र के भनेका छौँ त भन्दाखेरि गण्डकी प्रदेशको 106 जातिको प्रतित्व है हामी, त्यो जातिले अवलम्बन गर्ने सबै संस्कृतिहरूको प्रतित्व हामी, त्यो जातिले बोल्ने 72 भाषाको प्रतित्व हामी होइन। त्यसै गरी उनीहरूले चाहिँ कर्म गर्ने सबै कुराको हामी प्रतीत्व हो भनेर हामीले छानिराखेका छौँ। गण्डकी प्रदेशको कला साहित्य संगीत र संस्कृतिको वृद्धि विकासको निमित्त हाम्रो अरू ध्यानै हुँदैन, दायाँ बायाँ केही पनि हुँदैन, कसरी गर्ने भन्ने मात्रै हुन्छ नि, हामी एक्लै गर्दैनौँ अहिले पनि। हामीले यो बीचमा करिब करिब 30-35 संघ संस्थासँग जातिको संघ संस्थाहरू वाङ्मय संघ संस्थाहरूलाई बोलाएर इन्ट्राक्सन गरेका छौँ, यो काम हामीले यो साउन महिनाभरि गर्छौँ होइन। उहाँहरूसँग बस्दाखेरि नयाँ नयाँ भिजन आउँछ, त्यो नयाँ भिजन आउने बित्तिकै हामी त्यसलाई चाहिँ आत्मसात गर्छौँ र त्यसलाई हामी व्यवहारिक हिसाबले चाहिँ क्रम चाहिँ लागू गर्ने प्रयत्न गर्छौँ। त्यो भइसके पछाडि त्यो हाम्रो मात्रै हुँदैन, सबैको हुन्छ र सबैको बनाउने प्रयत्न हामीले चाहिँ गरिराखेका छौँ। र म आज अन्नपूर्ण एफएम मार्फत पनि यही कुरा आग्रह गर्न चाहन्छु कि हामी त्यहाँ राजनीति गर्न आएका होइनौ. गण्डकी प्रदेशको कला साहित्य संगीत र संस्कृतिको वृद्धि विकास प्रवर्धन सर्वर्धनका निम्ति आएका हौ. यो हाम्रो मात्रै सपना होइन, सिङ्गो गण्डकी प्रदेशमा कला साहित्य संगीत र संस्कृतिको वृद्धि विकास गर्छु भनेर बसेका प्रष्टाहरू वाङ्मय संस्थाहरू सबैको सपना हो भने त्यो सपनालाई हामी साझा बनाउन चाहन्छौँ. त्यसका निम्ति हामीले गर्नुपर्ने के हो, बनाउनु पर्ने वातावरण के हो, त्यसका निम्ति हाम्रा ढोकाहरू 24 घण्टा चाहिँ ओपन हुन्छन्, म यही कुरा आग्रह गर्छु.
1: हस् यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ. फेरि पनि सफल कार्यकालको शुभकामना.
0: तपाईँलाई पनि धेरै धन्यवाद. यो नियुक्ति पछाडिको पहिलो चाहिँ एउटा अन्तर्वार्ता जस्तो मैले अन्नपूर्ण एफएम मार्फत आफ्ना भावनाहरू राख्न पाएँ, म धेरै खुसी छु.
1: हजुर हस् धन्यवाद, नमस्कार. यहाँ गण्डकी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सचिव मन कुमार श्रेष्ठ, विशेष गरेर गण्डकी प्रज्ञा प्रतिष्ठानको जुन 14 महिनापछिको शून्यतापछि प्रतिष्ठानले अब कसरी गति लिन्छ, गण्डकीका लोपोन्मुख संस्कृति र लोकबाजालाई जोगाउन अबका प्राथमिकता के हुन् र अगाडिका कार्यकालमा हुन नसकेका वा अधुरा रहेका कार्यहरूलाई कसरी अगाडि बढ़ाइँदैछ भन्ने सन्दर्भमा आज हामीले कुराकानी गर्यौं. गण्डकी प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सचिव मन कुमार श्रेष्ठसँग हामी यिनै विषयमा कुराकानी गरिरहेका थियौं. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084666
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434032929 98028959321 0165188171
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251 9918190090।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0165872662 र 55834।
4: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
5: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
5: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
1: एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट पीसीएम एफिलिएटेड टू पोखरा यूनिवर्सिटी 24th ईयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट बैचलर प्रोग्राम 4 ईयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन बीबीए 4 ईयर्स ऑफ आईटी प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी बीसीएसआईटी 4 ईयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस बीबीए फाइनेंस फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 एएम टू 3 पीएम साइंस एंड मैनेजमेंट बोथ स्ट्रीम कैन अप्लाई इंटर टू लर्न गो फोर्थ टू स्टार्ट फर्दर डिटेल्स पोखरा कॉलेज ऑफ मैनेजमेंट पीसीएम ज्ञान मार्ग नदीपुर पोखरा 3 कास्की नेपाल फोन 061-544-761-570-124 ईमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
9: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: टोन पॉइंट सँग सधैं रिवार्डेड।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98227993।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा। 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27729।

0: Good morning and very warm welcome to our guest audience and listeners. It's me, Sangeeta, technically supported by Irvin. You are tuned 93.4 megahertz. Karyakram samay samvadma ma chu Sangeeta. Hami samasamayik bishayma kurakani garne kramma aaja hami 43 पोखरा उपत्यका व्यापी बुद्ध पूजामा सहभागी बनौं पुण्य संचय गरौं भन्ने अभियानका साथ 43 बुद्ध पूजा असार पूर्णिमाको यो पावन अवसरमा यही श्रावण 13 गते मंगलबारका दिन हुन लागिरहेको यो पुण्य कार्यमा यहाँहरू पनि सहभागी हुनुहोस् भन्दै यसका कार्यक्रमका संयोजक यानि कि धर्मशिला बुद्ध विहार का उपासिका संघका अध्यक्ष सरिता गुबाजुज्यू हामीसँग हुनुहुन्छ. स्वागत छ यहाँलाई कार्यक्रममा.
1: नमस्ते.
0: कार्यक्रम आजभन्दा 43 वर्ष अगाडि धर्मशिला बुद्ध विहार यानि कि धर्मशिला गुरुमाको अग्रतामा पोखरा उपत्यका भित्र रहेका सम्पूर्ण बुद्ध विहार गुम्बाहरूलाई समावेश गरेर यो बुद्ध पूजा गर्ने क्रम शुरूआत भएको छ र आज आएर अब 43 जुन यो बुद्ध पूजा हुन लागिरहेको छ यसबारे हामी यसमा के हुँदैछ कहाँबाट यो धम्मचक्क प्रवर्तन दिवस पनि भनिन्छ यो दिन के हो कसो हो र यसको दिनमा के गरिन्छ गर्न के पर्छ जाने कहाँ हो र यो धर्मसभा कहाँ हुन्छ यसको औचित्य यसको महत्व अनि यसको पुण्यका कुराहरू हामी गर्छौं र हामी सबैलाई थाहा भएको कुरा हो नेपालमा जन्मनुभएका सिद्धार्थ गौतम जो बुद्ध हुनुभयो उहाँले पहिलो पटक धम्म चक्र प्रवर्तन गर्नुभएको र वैशाख पूर्णिमाको दिन उहाँले जन्मनुभयो उहाँले बुद्धत्व प्राप्त गर्नुभयो र महापरिनिर्वाण पनि त्यही दिन गर्नुभयो. त्यसपछिका दिनहरू 7 हप्ता यानि कि 49 दिनसम्म उहाँ चुपचाप बस्नुभयो. उहाँले जुन ज्ञान प्राप्त गर्नुभयो त्यो ज्ञानलाई कसैलाई सुनाउन पनि चाहनु भएन बोल्न पनि चाहनु भएन र यस्तो ज्ञान थियो त्यो ज्ञान सबैले बुझ्न जरूरी थियो जान्न जरूरी थियो. त्यसैले भगवानहरू स्वयं इन्द्र भगवान पनि अवतरित भइकन उहाँलाई यो ज्ञान बाँड्नलाई अनुरोध गर्नुभयो. उहाँको विनम्र अनुरोध र भगवानहरू देवी देवताहरूको आग्रहमा उहाँले पहिलो पटक एउटा यसरी भन्नुभयो कि यो ज्ञान क्वालिटीमा जानुपर्छ क्वान्टिटीमा होइन. जो यो ज्ञान लिन चाहन्छ उहाँहरूका लागि मात्र भनेर पहिलो पटक असार पूर्णिमाको दिन बुद्धत्व प्राप्त गरेको 49 दिनको दिन उहाँ पहिलो पटक बोलेर आफ्ना पञ्चवर्गीय भिक्षुहरूलाई धम्म चक्र प्रवर्तन गर्नुभयो. यो दिनलाई चाहिँ सम्पूर्ण ले मान्ने गरिरहेका छौं. हामी धम्मचक्र प्रवर्तन दिवस भन्छौं गुरु पूर्णिमा भन्छौं र आफ्ना अग्रज गुरूहरूलाई सम्मान गर्ने पनि गर्छौं र पोखरामा जुन यो कार्य शुरू भयो आजभन्दा जुन 43 वर्ष अगाडि धर्मशिला बुद्ध विहारको इनिसिएसनमा यो भएको छ र फेरि पनि एकपटक धर्मशिला बुद्ध विहारको मै पाटोमा परेको यो जुन धम्मचक्र प्रवर्तन दिवस छ यसमा चाहिँ के हुन लागिरहेको छ हाम्रो आजका हाम्रा अतिथिसँग यो कार्यक्रमको बारेमा हामी कुरा छलफल गर्नेछौ. सबैभन्दा पहिले मलाई यहाँ चाहिँ नि अब यो धर्मशिला बुद्ध विहार अनि ले चाहिँ नि जुन यो धम्मचक्र आफूसँग छ यसलाई प्रवर्तन गर्ने यो फेरि अर्को ठाउँमा सार्ने होइन अनि यो चाहिँ नि यसको बारेमा यो कहाँबाट शुरू हुने कसरी शुरू हुने र हाम्रा श्रोताहरू हुनुहुन्छ होइन कति हाम्रा सम्पूर्ण अझ म त भन्छु कि नेपाली हाम्रा सम्पूर्ण नेपालीहरूले नै यो दिनलाई मनाउनुपर्छ कसैले असार पूर्णिमाका दिनमा कसैले गुरु पूर्णिमाका दिन अन्तत गत जसो भए पनि यो फुल मुन एण्ड लाइटन डे जुन दिन चाहिँ नि सबै उज्यालो हुन्छ र उज्यालै उज्यालोमा बस्ने दिन यो दिनलाई चाहिँ नि जसलाई अब गुरु भनेर हामी जसले हामीलाई अन्धकारबाट उज्यालोतर्फ लानलाई जसले जसले प्रयत्न गरिदिनुभयो जसले हामीलाई त्यो मार्ग देखाउनु भयो उहाँहरूप्रति समर्पित हुँदै विभिन्न कार्यक्रमहरू चाहिँ आयोजना गरि नै रहेको हुन्छ र विशेषतः बौद्ध मार्गीहरूले धर्मशिला बुद्ध विहारमा बिहान कति बजे जम्मा भएर जो हाम्रो श्रोताहरू पनि त्यसमा यो पुण्यमा सहभागी हुन्छु भनेर चाहनुहुन्छ भने उहाँहरूलाई तपाईँले कसरी निमन्त्रणा गर्नुहुन्छ?
1: हजुर, धन्यवाद. पहिलोपल्ट त मलाई यहाँ बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि हाम्रो यो उपासिका बौद्ध उपासिका संघ भनेको हाम्रो धर्मशिला बुद्ध विहारको संस्था मध्ये एउटा संस्था हो. त्यहाँ जुन चाहिँ महिलाहरू मात्रै हुनुहुन्छ राम्रो उपासिका बोर्ड उपासिका संघले चाहिँ हाम्रो बुद्ध विहारमा जति पनि कामहरू हुन्छन् त्यो धार्मिक संस्थामा त्यो भन्तेहरूको लागि हामीले भोजन व्यवस्था अब उहाँको बसोबासको लागि त्यसको लागि पनि हामीले सहयोग गर्ने गर्छौं र यसपालि हाम्रो यो असार पूर्णिमा हुन त यो असार पूर्णिमाको यो हाम्रो धर्मचक्र परिवर्तन त श्रद्धेय भन्थे जापानको भिक्षु मोरिका उहाँहरूको आयोजनामा नै 41 सालबाट 2041 सालबाटै हाम्रो धर्मशाला बुद्ध विहारबाट सबै बौद्ध गुम्बाहरू विहारहरू सबै एकत्रित भएर शान्ति पदयात्रा गर्दै हाम्रो पालै पालो मनाउँदै आइरहेका छौं। हाम्रो पहिलोपल्ट चाहिँ 2041 सालमा हाम्रो धर्मशाला बुद्ध विहारले आयोजना गर्नुभयो र साथै अब पालै पाल गर्दै जाँदाखेरि यस वर्ष हाम्रो बुद्ध यो धर्मशाला बुद्ध विहारको पालो आएका छ र हाम्रो पालो भएको छ। यहाँ चाहिँ हाम्रो यस अहिले कार्यक्रममा चाहिँ भेला हुने स्थान चाहिँ धर्मशाला बुद्ध विहारमै भयो अनि त्यहाँबाट 5 बजे जम्मा भएर 5:30 बजे र्याली शान्ति पदयात्रा हुन्छ जहाँ चाहिँ बुद्ध धर्मशाला बुद्ध विहारबाट नरिपुरबाट मैत्री संघ नयन स्टार स्थान विश्व शान्ति गुम्बा फुलबारी हुँदै कर्मसिद्ध परम्परा धर्मचक्र दीपस्य विहार माटे पानी मार्फा ठकाली सेवा सदन चापा पानी बौद्ध अर्गन सदन रामघाट पलतासी छोइलिङ गुम्बा गोपाल लामा पनि हुन्छ रामघाट अवलोकेश्वर महाविहार आनी गुम्बा रंगशाला गेटबाट साङ्गादेन छोइलिङ गुम्बा पृथ्वीचोक हुँदै धर्मशाला बुद्ध विहार नरिपुरमा आई समापन हुन्छ शान्ति पदयात्रा समापन हुन्छ र त्यहाँ हाम्रो अलिकति कार्यक्रम अनुसार अब उहाँहरू सबै आउनु गेस्टहरूलाई स्वागत कार्यक्रम हुन्छ र पछि हाम्रो प्रमुख अतिथि गुप्ती लामाजीलाई बोलाएका छौँ उहाँले अलिकति धर्मदेशना गर्नुहुनेछ र हाम्रो विहार प्रमुख धजवन्त श्रद्धे भन्थे धजवन्तज्यू र पजटोज्यू पनि हुनुहुन्छ उहाँले शिल प्रदान र बुद्ध पूजा गरिदिनुहुनेछ अनि पछि चाहिँ अनि हाम्रो यो धर्मचक्र प्रवर्तनको जुन हाम्रो लोगो छ त्यो चाहिँ अब अर्को साल 2084 सालमा पालो लिने उहाँलाई चाहिँ हामीले हस्तान्तरण गर्नेछौ। पहिलासम्म त हाम्रो 13-14 वटा मात्रै पालो पालो हुन्थ्यो भने अहिले हाम्रो नयाँ दुईटा पनि समावेश भएको छ। जस्तै अब यो वीर शान्ति स्तूप उहाँ त 41 सालमा हामीलाई आयोजना गर्नुभएको हुन त तर अहिले पालो लिनुभएको छैन अब उहाँले लिनुहुनेछ अनि पछि पर्यटी बुद्ध विहार र विश्व शान्ति बौद्ध गुम्बा उहाँ अहिले नयाँ आउनुभएको छ उहाँलाई धेरै धेरै स्वागत र शुभकामना पनि दिन चाहन्छु।
0: यसरी पालै पालो यो जुन धम्मचक्र यो हस्तान्तरण गर्ने प्रक्रिया छ यो चाहिँ असाध्यै अनि कहिले कुन गुम्बा कहिले बिहारहरू हुँदै यो सिफ्ट हुँदै जान्छ। एउटा खुसीको कुरा भनौँ अथवा अलिकता हामी नेपालीले सेम फिल गर्नुपर्ने यो सबै कुरालाई बिउताउनका लागि यो गर्नका लागि कहिले जापानबाट कहिले श्रीलंकाबाट र कहिले अमेरिकाबाट कोही आएर अहिले पनि यसको लागि पनि जापानको मोरिया भन्थे आएर यसको इनिसिएसन लिएर यसलाई चाहिँ यसरी गर्नुपर्छ भनेर धर्मशाला बुद्ध विहारबाट धर्मशाला गुरुमालाई एउटा टीम क्रिएट गराएर यो कार्य शुरू
1: भएको
0: हामी भाग्यमानी पनि छौं किनभने हामीलाई यस्तो यो अवसरहरू जुटाइदिनु भयो र यसलाई कन्टिन्युटी चाहिँ नि पोखरेली गुम्बा विहारहरूले गरि नै रहेको भने यो र्यालीमा सहभागी हुने यो पुण्य कार्यमा सहभागी हुनका लागि 5:30 बजे धर्मशाला बुद्ध विहार नदीपुरमा
1: जम्मा हुनु पर्यो। हजुर
0: त्यसपछि यदि कोही छुट्नु भयो भने
1: बीचमा र्यालीको बीचमा त्यहाँ पनि सहभागी हुन सक्नुहुन्छ।
0: अनि यो र्याली अब यसपछि मैत्रीय संघ नारायणथानमा जान्छ यो हरेक ठाउँमा जाँदाखेरि घुमेर मात्रै फर्किने हो कि त्यहाँ पूजाआजा गर्ने हो कि त्यहाँ जलपान गर्ने हो कि के हुन्छ व्यवस्था
1: त्यहाँ त अब पुगेपछि दर्शन गरेर फर्किने हुन्छ के अरे जलपान गर्दाखेरि त अहिले टाइमै लाग्नुहुन्छ अब उहाँहरूले के गर्नुभयो छ अवस्था
0: गएर कसैले यसो पूजा गर्ने बत्ती बाल्ने फटाफट दौडिने
1: हुन्छ
0: प्राय जस्तो भनेको सिमसिम पानी परेको नै हुन्छ अनि अलिकता बिहान 5:30 बजेदेखि सुरु भनेपछि अलिकता त्यो सबैजना मर्निङ वाकको
1: मर्निङ वाक जस्तै हुन्छ
0: अनि धर्म एउटा दर्शन पनि हुन्छ र त्यस पश्चात भनेको जुन यो आफ्नो रूटबाट आउँछ र हरेक ठाउँमा दर्शन गर्दै बत्ती बाल्दै अथवा कसैले अब बाहिरैबाट दर्शन गरेर आउनुहुन्छ र धर्मशिला बुद्ध बिहार आइपुग्दा कति बज्छ
1: त्यहाँ आइपुग्दाखेरि चाहिँ त्यही अन्दाजी 10 बजेसम्म आइपुग्छ
0: भनेपछि 10 बजेसम्ममा चाहिँ धर्मशिला बुद्ध बिहार आइपुग्छ त्यसपछि भनेको त्यहाँ चाहिँ नि अब एउटा धर्मसभामा परिणत हुन्छ बुद्ध पूजा पञ्चशील लिइन्छ अनि धर्मदेशना हुन्छ त्यस पश्चात खाना भोजन अथवा जलपान केको व्यवस्था हुन्छ
1: त्यो कार्यक्रम समापन पछि त्यो भोजनको उहाँ सहभागी हुनुहुने सबैजनालाई सम्पूर्णलाई भोजनको व्यवस्था गरिएको छ
0: यो भोजनको व्यवस्था कसरी गर्नुभएको छ
1: भोजनको व्यवस्था अब धेरै मान सहभागी श्रद्धालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूको लागि त अब हाम्रो संस्थाले मात्रै भ्याउँदैनन् त्यही भएर हाम्रो श्रद्धालु उपासक उपासिकाज्यूहरूबाट नै अब अलिअलि भोजन सहयोगको लागि भनेर हामीले अलिअलि सहयोग मागेका छौँ गरे त्यही अनुसार नै अब
0: भनेपछि सबैजनाले आफ्नो तर्फबाट सहयोग गरेर र यही सहयोगबाट फेरि भोजन दान गरिन्छ उहाँहरूलाई नै यसरी जुन बिहार गइरहेको तपाईँहरू त अब एकदमै बच्चाबाट नै आफ्नो यसमा आबद्ध हुनुभयो यसरी बिहारमा गइरहँदा यस्तो पुण्यको पूर्णिमाको दिन होइन वैशाख पूर्णिमाको दिन असार पूर्णिमाको दिन यसरी गुम्बा बिहार गइराख्नुको औषित्य के हो जाँदा के हुन्छ तपाईँले आफ्नो व्यक्तिगत अनुभव कस्तो छ
1: हजुर धन्यवाद अब बिहार जाँदाखेरि मनको शान्ति भन्यो हामीले यो चार आर्य सत्य हामीले बुझ्न सक्छौँ नि जन्मपछि अब हामी सबैको त्यही हो जन्मपछि अब वृद्ध हुनुपर्ने बिरामी हुनुपर्ने मृत्यु हुनुपर्ने त्यो हाम्रो जुन डर दुःख छ त्यो दुःखको पनि एउटा कारण छ कारण पछि हामीले त्यसको कसरी के भनेर उपाय पनि छ भनेर भगवान बुद्धले भन्नुभएको छ त्यही हामीले जान्छौँ मन शान्ति हुन्छ
0: भने अरूले त सम्झौलान् बुझाउलान् होइन अलिकता सहानुभूति दर्शाउलान् तर वास्तवमा जान्नु बुझ्नु र महसुस गर्ने स्वयंले नै हो यो स्वयंलाई म भन्ने तत्त्वको बोध गराउने र मलाई आफूलाई सेल्फ रियलाइजेसन गराउन सक्ने चाहिँ बुद्धको ती त्यो चार आर्य सत्य जुन भर्खर मात्र भन्नुभयो र यो आर्य सत्यलाई चाहिँ नि अलिकता इम्प्लिमेन्ट गर्नका लागि फेरि अष्टाङ्गिक मार्गका कुराहरू यसरी उपासिका संघले विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै रहेको हुन्छ पहिलो उपासिका संघको अध्यक्षको नाम थाहा छ
1: तपाईँलाई
0: दयाशंकर पालिखेको श्रीमती हुनुहुन्छ ठ्याक्कै नाम बिर्सिनु
1: भयो
0: शंकर पालिखेज्यूको
1: संस्थापक अध्यक्ष
0: र दयाशंकर पालिखेको श्रीमती हुनुहुन्थ्यो उहाँ चाहिँ नि पहिलो संस्थापक अध्यक्षको रूपमा उपासिका संघमा रहनुभयो र विभिन्न असाध्यै जुजारु अनि सक्रिय हुनुहुन्थ्यो यसरी उहाँले स्थापना गर्नुभएर आजसम्म पनि उपासिका संघ यथावत अनि आफ्नो कार्यमा लागि नै रहेको तपाईँलाई कस्तो लाग्छ आजको दिनसम्म होइन यो सबै बुद्ध शिक्षाहरू बुझ्दा अनि बुझेर जुन इम्प्लिमेन्ट जीवनमा गरिरहनु भएको महसुस हुन्छ कि कहिलेकाहीँ जीवनमा पके पनि भगवान बुद्धले भन्नुभयो यो संसारमा जन्मनु नै दुःखको कारण हो होइन अनि यसले गर्दाखेरि चाहिँ नि हुन त दुःख अनित्य अनात्माको कुराहरू छन् यी र कुराहरू गहन कुराहरू छन् बुझ्नलाई चाहिँ नि अध्ययन नै चाहिन्छ यो चाहिँ नि अलिकता बौद्धिक व्यक्तित्वहरूलाई चाहिँ सहज हुन्छ यो कुरा बुझ्नका लागि तर पनि पिचल्लिएको मन कहिलेकाहीँ थाकेको मन कहिलेकाहीँ निराश पक्कै पनि भइन्छ यी सबै कुरालाई बुद्ध शिक्षाले आफैले आफूलाई सम्झाउँदाखेरि कति समयमा आफूलाई बिल्डअप गर्नुहुन्छ आफूलाई सही ठाउँमा ल्याउनुहुन्छ आत्तिएको मन होइन भौतारिएको त्यो एकदमै चञ्चल भइरहेको त्यो क्षणलाई चाहिँ कसरी सम्हाल्नलाई सहज भइरहेको छ
1: हजुर अब त्यस्तो दुःख पीडा भएको बेलामा अब त्यही बुद्ध विहार गएर त्यहाँ ध्यान भावना गर्ने भन्तीहरूले प्रवचन दिनुहुन्छ, त्यो सुनेर त्यो मन आत्मालको मनलाई अलिकति हामीले सम्हाल्न सक्ने रहेछौ, मैले पनि जुन भोगिरहेको थिएँ। र म यस संस्थामा लागेको पनि अब माइतमा त हाम्रो बुवा पनि बुधबिहार गइराख्नुहुन्थ्यो, त्यही भएर म पनि बच्चादेखि बुवासँग जान्थे। यता बिहा भएर आएपछि मेरो श्रीमान पनि बुधबिहारमै अब त्यही भएर म पनि अब माइतमा पनि यता घरमा पनि अब जाने भएको रे, मलाई पनि सहज भयो। यो हाम्रो दुःखद घडीमा पनि मैले सम्हाल्न सकेँ। तर हामीले यो बिहार मात्रै गएर पनि नहुने रहेछ, त्यसको लागि शिक्षा दिनुलाई हामीले परिवर्ती शिक्षा भन्ने त्यो पढ्नु पर्ने रहेछ। त्यो मार्फत चाहिँ हामीले अलिकति ज्ञान लिन सक्ने रहेछौँ हाम्रो गृहस्थीमा, होइन घर व्यवहार त्यस्तोमा चाहिँ अलिकति हामीलाई अलिकति सहज हुने रहेछ भन्ने पनि मनमा लाग्यो।
0: एउटा बच्चैदेखिको संस्कार थियो बिहार जाने, र पछि चाहिँ नि यो चाहिँ नि यति उपयोगी बन्यो जीवनमा, दुर्घटनाहरू भए घटनाहरू घटे त्यो सबै कुराबाट सम्हालिनको लागि पनि बुद्ध शिक्षा अनिवार्य रहेछ भन्ने महसुस
1: गर्नुभयो।
0: किनभने पछि गएर खोज्दाखेरि त अझ गाह्रो हुन्छ, पहिला नै तपाईँमा त्यो शिक्षा थियो र त्यसलाई चाहिँ सहज भयो। एउटा सफल व्यवसायी जो कृष्ण कञ्चनको संचालक हुनुहुन्थ्यो कृष्णमान गुबाजुज्यू, असाध्यै राम्रो मिलनसार अनि सफल व्यवसायी हुनुहुन्थ्यो, तर पनि दुर्घटनावश कोविडको बेलामा उहाँको चाहिँ नि निधन भयो, र पनि परिवारलाई संस्थालाई अनि आफूलाई सम्हालेर यो दिनसम्म आइपुग्नु भएको छ। कस्तो लाग्छ, जीवन के हो जस्तो लाग्छ?
1: यो त धेरै ठुलो यो कुरा भयो।
0: कस्तो लाग्छ, जीवन सहज छ कि जीवनमा संघर्ष छ कि, कस्तो लाग्यो तपाईँलाई?
1: जीवन त अब संघर्षमय नै हो, यो त गाह्रै छ जीवन जुनलाई, त्यो अब कसरी अगाडि बढ्ने भन्ने आफूले पनि अगाडि बढ्नुपर्ने रहेछ।
0: जीवन संघर्षमय छ, दुःखदायी छ, जीवनमा घटना दुर्घटनाहरू घट्छन्, तर पनि एउटा बुद्ध शिक्षाको तपाईँ बच्चादेखि नै जुन संस्कार रह्यो र शिक्षालाई चाहिँ नि यो बिहार मात्रै गयो, बिहार गुम्बा गएर बत्ती बालेर मात्र पुग्दैन रहेछ, शिक्षा अनिवार्य रहेछ भनेर परियति पढ्दै हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ, र यो सबै कुराले तपाईँलाई सम्हाल्न, परिवार सम्हाल्न र व्यवसाय सम्हाल्नलाई ठूलो योगदान पुर्याएको जस्तो महसुस
1: गर्नुहुन्छ।
0: कस्तो लाग्छ, आज हाम्रो दिदी बहिनीहरू विभिन्न संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ तपाईँ, ती हाम्रा दिदी बहिनीहरू कस्तो पाउनु भएको छ? दिदी बहिनीहरूलाई आज तपाईँले भन्नुपर्दाखेरि, होइन आफूले जीवनमा धेरै कुरा भोग्नुभयो, भोगाईले पनि अरूलाई शेयर गर्नुपर्दा, किनभने तपाईँको भोगाई अरूको लागि शिक्षा हुन सक्छ, सबैले किताबै पढेर सबैजना युनिभर्सिटी नै गएर पुग्छन् भन्ने छैन, जीवनलाई कहिले काहीँ भोगाईले पनि धेरै कुरा बुझेको हुन्छ। तपाईँको जीवन भोगाईले गर्दाखेरि आज हाम्रो दिदी बहिनीहरू कति विचलिएका छन् तपाईँको जस्तो अवस्था पर्दाखेरि, त्यो दिदी बहिनीहरूलाई कस्तो खालको तपाईँको आफ्नो व्यक्तिगत धारणा अनि व्यक्तिगत एउटा हुन्छ नि प्रेरणा कसरी दिन चाहनुहुन्छ?
1: अब त्यस्तै दुःख पाएको साथीहरूलाई चाहिँ अब मलाई यस्तो भयो उस्तो भयो भनेर बसिरहन भन्दा नि, हामी घरबाट बाहिर निस्केर कुनै सामाजिक कार्य कुनै धार्मिक कार्यमा संलग्न हुनु भयो भने हाम्रो मनलाई अलिकति सम्हाल्न सक्छौँ, अब निराश चाहिँ हुनु हुँदैन भन्ने चाहिँ लाग्छ।
0: पक्कै पनि हरेक साँझपछि अध्ययारो रात हुन्छ र भोलि बिहान फेरि असाध्यै रमाइलो सुनौलो घाम लागेको हुन्छ, जीवन पनि त्यस्तै हो, र तपाईँलाई जति दुःख कष्ट भए पनि भोलि बिहानको त्यो सूर्योदयको लागि भनेर सधैँ तयार रहनुहोस्, जीवन असाध्यै सुन्दर छ, होइन त्यो पनि भन्न चाहनुहुन्छ। र बौद्ध उपासिका संघमा लामो समयदेखि अध्यक्ष हुनुहुन्छ र सबैले रुचाइरहेको व्यक्ति पनि हुनुहुन्छ, र आफ्नो कार्यकाल फेरि पनि थपेर पनि सबैले रुचाएर तपाईँ बस्नुपर्छ भनेर बस्नुभयो, बौद्ध उपासिका संघ वास्तवमा के गर्छ र तपाईँको कार्यकालमा के कस्ता कार्यहरू गर्नुभयो?
1: अब मैले अघि नै भने बौद्ध उपासिका संघले चाहिँ अब धार्मिक कार्यहरू गर्ने, अब भन्टेज्यूहरू अब कोही बाहिरबाट आउनुहुन्छ भने हाम्रै आवासीय भन्टेज्यूहरूलाई पनि अब भोजनको चतुपत्य भन्छ हामीले त्यो भोजनको व्यवस्था गर्ने अब त्यहाँ के चाहिन्छ बिहारमा के चाहिन्छ त्यो सबै मिलाउने हामी उपासिकाहरूले गर्छौँ र हामीले यो वर्षमा भनौँ या वर्षदेखि हाम्रो भन्टेज्यूहरू जुन 3 महिने वर्षवास बस्नुहुन्छ उहाँको लागि हामीले अब त्यही अनुसार हामीले सबै कुराको व्यवस्था गर्छौ।
0: तपाईँको कार्यकालमा भन्नुपर्दा धेरै कार्यक्रमहरू भए, उपाध्यक्ष संघले के कस्तो कार्यक्रम गरे तपाईँ अध्यक्ष भए पछाडि?
1: हजुर, म अध्यक्ष भए पश्चात अब हाम्रो बुद्ध जयन्ती जुन चाहिँ बुद्ध भगवान चाहिँ बुद्ध जयन्तीमा गुरु पूर्णिमा पनि भनिन्छ बुद्ध जन्म भएको बुद्धत्व प्राप्त गर्नुभएको र परिनिर्माण गर्नुभएको जुन त्रिसंयोग छ हामी बुद्ध जयन्ती मनाउँछौँ त्यसमा चाहिँ एक साप्ताहिक कार्यक्रम गर्छौँ हामीले त्यसमा चाहिँ हामीले साप्ताहिक कार्यक्रममा हामीले चाहिँ एक दिन त्यो तुतुङ्गामा गएर कुष्ठरोगी आरोग्य आश्रममा त्यहाँ गएर हामीले भोजन दान गर्छौँ र अनि अर्को फेरि उता ह्याप्पी होम त्यहाँ पनि हाम्रो वृद्ध वृद्धाहरू बस्नुहुन्छ उहाँ चाहिँ यज्ञमान डाक्टर यज्ञमानले सञ्चालन गर्नुभएको रोमा साकेर डाक्टर यज्ञमान साकेले सञ्चालन गर्नुभएको त्यो संस्थामा गएर पनि हामीले पूर्णिमामा त्यहाँ धर्मदेशना कार्यक्रम वृद्ध वृद्ध आमा बुबाहरूको लागि धर्मदेशना कार्यक्रम लिएर जाने गर्छौँ उहाँहरूलाई सुनाउन हाम्रो भन्टेज्यूलाई लिएर हामीले जान्छौँ अरे अनि अब अर्को भनेको चाहिँ अब त्यो कठिन भन्टेज्यूको वर्षवास 3 महिना वर्षवास सकेपछि हामी कठिन शिविर त्यो कार्यक्रम हुन्छ त्यसमा पनि हामी लाग्छौँ अरे यसपालि हामीले बौद्ध उपासिका संघले त्यो कठिन शिविर कार्यक्रम हामीले गर्ने निर्णय गरेका छौँ अरे
0: यी सबै गरिरहँदाखेरि तपाईँलाई कस्तो लाग्छ दानको महत्व? त्यहाँ त अब दानशील भावना भन्ने कुरा हुन्छ, पहिलो नै अब दानको कुरा आउँछ, दान गर्दा कस्तो महसुस हुन्छ?
1: भन्टेज्यूको वर्षवास 3 महिना वर्षवास सकेपछि हामी कठिन शिविर त्यो कार्यक्रम हुन्छ त्यसमा पनि हामी लाग्छौँ अरे यसपालि हामीले बौद्ध उपासिका संघले

0: गएपछि हामीले के लिएर जाने? त्यो सम्पत्तिहरू, त्यो भौतिक सम्पत्तिहरू त हामीले लिएर जान सक्दैनौँ, पाउँदैनौँ। त्यही हामीले दान पुण्य धर्म जुन हामीले सञ्चय गर्छौँ त्यो मात्रै हामीले माथि गएर त्यो लिएर जाने हो। त्यो भएर मलाई चाहिँ मन आनन्द सन्तुष्ट हुन्छ।
1: दानको महत्व चाहिँ ठूलो भयो जस्तो लाग्छ। तपाईँले भन्नुभयो अनुसार हाम्रो हाम्रो मृत्यु पश्चात हामीले लिएर जाने भनेको र भनेको शील पालन होइन, कहिले पञ्चशील अष्टशील हुन्छ, शीलको महत्व चाहिँ तपाईँले कस्तो महसुस गर्नुभएको छ?
0: त्यो हाम्रो जीवनमा चाहिँ शीलको महत्व चाहिँ एकदमै चाहिने रहेछ, उपयुक्त हुने रहेछ। किनभने त्यही हाम्रो भगवान बुद्धले दिनुभएको त्यो पञ्चशील भनेको पाँचवटा शील भयो, त्यसले चाहिँ हाम्रो जीवनमा अगाडि बढाउनलाई एकदम मद्दत गर्छ। हाम्रो अब भनौँ न, प्राणी हिंसा नगर्ने, सुरापान नगर्ने, चोरी नगर्ने, त्यो सबै हाम्रो जीवनलाई नै चाहिने खालकै शिक्षा रहेछ। त्यही भएर पञ्चशील चाहिँ हामीले अनिवार्य सबै हामी उपासक उपासिकाहरू मात्र होइन कि हामी यो संसारमा जति पनि हामी मनुष्यहरू छौं उहाँ सबैले यो चाहिँ पालन गर्नुपर्ने नै मलाई लाग्छ।
1: भावना कतिको प्र्याक्टिस गर्नुहुन्छ?
0: भावना अब साँच्चै भन्नु पर्यो भने त दिनदिन त लिँदै अब कहिले कहीँ चाहिँ अब एकछिन एकछिन ध्यान भावना चाहिँ गर्छु। अनि बुद्ध विहारमा गएर पनि हामीले अब अष्टमी औँसी पूर्णिमामा पनि हामीले त्यही अब पञ्चशीलहरू लिएर ध्यान भावना गर्छौँ अनि धर्म देशना पनि सुन्छौँ।
1: कस्तो लाग्छ अहिलेको यो असाध्यै बिजी सेड्युलमा भावनाको ध्यान भावनाले कस्तो गर्नु फुर्सद धेरैले फुर्सद भएन भन्नुहुन्छ, यो ध्यान भावना गरिरहँदा फुर्सद निकाल्ने हो कि आफूले गरेको कार्यमा नै ध्यान भावना जोड्ने हो जस्तो लाग्छ तपाईँलाई?
0: हजुर, त्यो त अब एकदम एकचित गर्नाले त फुर्सदै निकाल्नुपर्छ, तर अब ध्यान भावनाले अब नभ्याउनेहरूले चाहिँ अब जुन कार्यमा हामीले काम गर्छौँ त्यसैमा ध्यान लिएर काम गर्यो भने पनि त्यो पनि ध्यान भावना जस्तै हुन्छ। जुन हामीले अब खाना पकाउँदै गर्दा पनि मैले पकाइरहेछु अब मैले अब जे गरेछु नि त्यसैमा मैले एकचित्त भएर गरिरहेछु भन्ने त्यो भावना राख्दै पनि ध्यान भावना राख्न सकिन्छ।
1: ध्यान भावना फुर्सद हुनेहरू चाहिँ मजाले बस्न सक्नुहुन्छ। यदि फुर्सद छैन, व्यस्त हुनुहुन्छ भने तपाईँ जे गर्दै हुनुहुन्छ त्यसलाई एकचित्त भएर गर्नुलाई ध्यान भावना। आज हामी यो कुराकानी गरिरहेछौ, हामी न भूतकालमा छौ न भविष्यमा छौ, वर्तमानमा बसेर यो प्रेजेन्ट मोमेन्टमा बस्नु नै ध्यान हो। आज तपाईँ र म जुन कुरा गरिरहेछौ यो समय अहिले जे अघि भर्खर गरेको कुरा र अहिले पछि गर्ने कुरा भन्दा यो जुन हामी वर्तमानमा छौ यसैलाई नै वास्तवमा ध्यान भावना भनेर भनिएको छ। यो व्यस्त सेड्युल हुनेले यसलाई चाहिँ अपनाए पनि इभन हामी बोलिराख्दा, खाइराख्दा, तपाईँले भन्नुहुन्छ पकाइराख्दा, ड्राइभिङ गरिरहँदा, यो सबै कुरा गर्दाखेरि चाहिँ नि ध्यानपूर्वक गर्नु हामीलाई पहिला गुरु वा अभिभावकहरूले भन्ने गर्नुहुन्थ्यो, ध्यान दिएर पढ ध्यान दिएर खाऊ, हरेक कुरामा ध्यान जोडिएको छ। त्यो ध्यान शब्दलाई चाहिँ अपभ्रंश गराइकन अहिले ध्यानलाई छुट्टाइएको छ, ध्यान चाहिँ जोडिनु नै पर्छ होइन? आज फेरि पुनः एकपटक अब हाम्रा असार पूर्णिमामाका लागि यही श्रावण 13 गते मंगलबारको दिन गुरु पूर्णिमा या असार पूर्णिमा परेको छ, समस्त पोखरेली दाजुभाइ दिदी बहिनी र भगवान बुद्ध जन्मनु भएको यो भूमिमा जन्मिएका हामी नेपालीहरूका लागि महान पर्व नै हो। त्यसै गर्दाखेरि यो पञ्च संयोग यो बारे के भन्नुहुन्छ?
0: आज यो असार पूर्णिमामा भगवान बुद्धले पाँचवटा कार्य गर्नुभएको छ। त्यो चाहिँ अब एउटा चाहिँ माया माया देवीमा गर्भ प्रवेश भयो, त्यसपछि उहाँ जब अलिक वयस्क हुनुभयो त्यसपछि उहाँले यो जन्मनुपर्ने, बिरामी हुनुपर्ने, अनि वृद्ध हुनुपर्ने, अनि मृत्यु हुनुपर्ने त्यो देखेर चाहिँ गृहत्याग गर्नुभयो। अनि गृहत्याग गरेर उहाँ वनमा ध्यान तपस्या गर्दै अब त्यो गर्दाखेरि बरफ अब पानी परेको बेलामा असार श्रावण यस्तो पानी पर्ने बेलामा अब भिक्षु भन्टीज्यूहरू चाहिँ अब बाहिर निस्कन नहुने, भोजनको लागि चाहिँ भिक्षाटन गर्नुपर्ने उहाँहरू, तर त्यो 3 महिना पानीको सिजन भएर भिक्षाटन गर्न नमिले भएर उहाँले चाहिँ वर्षवासको त्यो गर्नुभएको वर्षवासको नियम बनाउनु भयो अनि

0: असारमा अनि अर्को चाहिँ उहाँ चाहिँ अब डिभलोकमा आमा अब सात दिनपछि त सुशीता भवनमा त्यहाँ गएर उहाँले धर्म देशना गर्नुभएको यो पाँच जुन छ सम्यक परेको छ त्यसलाई हामी बुद्ध जयन्ती बुद्ध पूर्णिमा जस्तै हामीले यो असार पूर्णिमा पनि हामीले त्यस्तै सभ्य र भव्य मनाउने गर्दैछौ र अब यो 13 गते हामीले मनाउँदैछौ
1: पक्कै पनि अब यही श्रावण 13 गते मंगलबारका दिन असार पूर्णिमाको दिन यहाँहरू सम्पूर्ण हाम्रा पोखरेली दाजुभाइ दिदी बहिनी उपासक उपासिकाहरू पुण्य आर्जनका लागि धर्मशिला बुद्ध विहार नदीपुरमा आउनुहोस्। निमन्त्रणा यो निमन्त्रणा दिँदै आजका हाम्रा अतिथि बौद्ध उपासिका संघ कास्कीका अध्यक्ष सरिता गोबाजुलाई धेरै धेरै साधुवाद व्यक्त गर्दै हामीलाई सुनेर बसिरहनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै म संगीता पनि कार्यक्रमबाट विदा हुने अनुमति चाहन्छु। तपाईँको दिन शुभ रहोस्।
0: धन्यवाद।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: ভাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-06-11
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
4: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 9 बजेको छ
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
12: 93.4 गुड मर्निंग पोखरा
9: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: హలో నమస్తే అండ్ గుడ్ మార్నింగ్. రేడియో అనుకున్న తిరణా విధిలో చార్ మెగా హార్స్ మా కార్యక్రమ గుడ్ మార్నింగ్ పోఖరా లేర యహరు సమక్ష హామీ ఉపస్థిత భైసకేకా ఛ. మసు తపాయకు సాథమా సంచున్ థాపా, సహకర్మీ మిత్ర సంజయ మల్ల ర ప్రవిధి సంయోజనమా సాథ దిన భాగ ఛ. భాయ అరవిందలే భనే తపాయలే పని సునేర సాథ దిన హోన్స రే. జహా హునుహుంచ తపాయ, హామీ సంగ హునుహుంచ, స్వస్థ హునుహుంచ, సురక్షిత హునుహుంచ. హామీ హరేక దిన భన్నే గర్ఛ, జీవనమా హైన సమస్యాహరు చునౌతీహరు ఆఉంఛ, యసలాई चाहिँ तपाईले आत्मसात गरेर मैले यसलाई जित्न सक्छु भनेर सत्कर्म र सकारात्मक भावहरू चाहिँ मनमा राखेर अगाडि बढ्नु होला. यहाँलाई धेरै धेरै शुभकामना र शुभेच्छा.
1: तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर. गुड मर्निङ पोखरासँगै अहिले हामी तपाईँसँग 10 बजेसम्म रहन्छौं. विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीतसँगै तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं. र आजको यो आइतबार पनि हामी तपाईँको लागि उपस्थित छौं विभिन्न कुराकानीसँगै. र तपाईँलाई आजको दिन शुभ रहोस् भन्ने कामना गर्दै हामी तपाईँको लागि उपस्थित हुने गर्दछौं.
0: पक्कै पनि होइन, अब आज हामी आइतबारको दिनमा छौं. अब आइतबारको दिनमा कतिजनाले त्यो अझै पनि त्यो विदाको एउटा रमाइलोपन महसुस गरिरहनु भएको छ, कतिजना आफ्ना कामहरूमा व्यस्ततामा चाहिँ होइन लागिसक्नु भएको छ. एनिवे, यात्रा गर्दै हुनुहुन्छ भने तपाईँले यात्रा गर्नुभएको ठाउँहरू कस्तो छ त्यो बुझ्नुहोला. अहिले चाहिँ यात्रा गर्न कठिन अवस्थाहरू छ, सँगसँगै अब वर्षातको समय छ, अर्थात खानपानको कुराहरू चाहिँ आउँछ. तपाईँले खाएका खानेकुराहरू तपाईँको स्वास्थ्य मात्रै होइन, तपाईँको सोच्ने शक्ति, तपाईँमा आउने एउटा चाहिँ भावहरू, ऊर्जाहरूमा पनि धेरै फरक पर्छ. यसकारण चाहिँ कस्तो खानेकुराहरू खाने, कस्तो खानेकुरा खाँदा तपाईँ स्वस्थ, सँगसँगै तपाईँको मानसिक, त्यसपछि होइन एउटा चाहिँ एउटा सकारात्मक सोचका कुराहरू, मानसिक तनावका एउटा व्यवस्थापन गर्न सक्ने क्षमताका कुराहरू चाहिँ आउँछ. यस अर्थमा स्वस्थ खानेकुरा खानका लागि पनि म आग्रह गर्न चाहन्छु. होइन, अब हामी हरेक दिन त भन्छौँ अरूलाई, होइन कतिपय तपाईँले पनि भन्नुहुन्छ कि बासी खानु हुँदैन, यो खानु हुँदैन, त्यो खानु हुँदैन भनेर चाहिँ भनिरहँदा, तर हामीले त्यही कामहरू चाहिँ बारम्बार गरिराखेका हुन्छौँ. यसकारण चाहिँ हरेक तपाईँको जीवन स्टाइल अर्थात तपाईँको लाइफ स्टाइल सबै कुराहरू चाहिँ परिवर्तन गर्नु छ. पछिल्लो क्रममा हामीले धेरै घटनाहरू सुनिरहँदा धेरै कुराहरू चाहिँ सामाजिक सञ्जालमा देखिरहँदा चाहिँ हामीलाई एकदम मोनोटोनस भइराखेका छ क्या. अब जिन्दगीको अर्थ चाहिँ हामी आफैले बुझ्न सकेका छैनौँ कि जिन्दगी यति सुन्दर छ कि यो सुन्दर जिन्दगीको अर्थ आफैले बुझ्न नसकेको कारणले गर्दा विभिन्न घटनाहरू चाहिँ भइराखेका छ. एनिवे, जीवन सुन्दर छ है, यसलाई सुन्दर बनाउनको लागि चाहिँ अझै तपाईँले चाहिँ एउटा सकारात्मक सोचका कुराहरू होइन, आफूलाई समय दिने, आफूलाई माया गर्ने कुराहरू चाहिँ कामहरू चाहिँ गर्नुपर्ने आवश्यक छ.
1: रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ. अरविन्दजीको आज जन्मदिन छ, जन्मदिनको उपलक्ष्यमा अरविन्दजीलाई धेरै धेरै शुभकामना छ. हाम्रो प्राविधिक कक्षमा हुनुहुन्छ अरविन्दजी, उहाँको आज जन्मदिन, जन्मदिनको शुभकामना पनि हामी व्यक्त गर्न चाहन्छौँ.
0: सबै हाम्रो श्रोताहरूको तर्फबाट पनि धेरै धेरै धेरै धेरै माया छ हाम्रो अरविन्दलाई. कस्तो तपाईँको रेडियोमा कस्तो मिठो गीतहरू चाहिँ बजिरहन्छ यो समयमा भनेर चाहिँ भन्छन् क्या धेरैले. कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने गीत चुज गर्ने मान्छेमा पनि भर पर्ने रहेछ क्या, कस्तो खालको गीत बजाउने यो समयमा, त्यो समयमा कस्तो गीतलाई चाहिँ होइन भन्ने कुराहरू चाहिँ त्यो चाहिँ अब त्यो मिठो गीत बजाउने चाहिँ हाम्रो भाइ हो अरविन्द. एकदम सुस्वास्थ्य, दीर्घायुको कामना गर्छु. जीवनमा सदैव खुशी रहनु, सुखी रहनु हाम्रो भाइलाई चाहिँ हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना र आशीर्वाद.
1: अब यो अहिले चाहिँ विशेष गरेर अभिभावकहरू होइन, अब यो दुई दिने स्कुल बिदा, स्कुल पनि बिदा हुन्छ नि होइन, शनिबार र आइतबार, अनि त्यसपछि यो गृह सिकाएका विषयहरू के विद्यार्थीहरूको गृह सिकाएका विषयहरूमा चाहिँ अभिभावकहरूलाई अलिकति अलि यो बोझिलो हुन गरेको भन्ने खालको गुनासोहरू पनि छ क्या कतिपय जस्तोमा. यो अलिक कतिपय अभिभावकले के भन्छन् भन्दाखेरि यो होमवर्क दिन्छन्, होमवर्क दिएको चाहिँ आफ्नो छोराछोरीलाई होमवर्क दियो कि हामीलाई होमवर्क दिएको भन्ने खालको चाहिँ कन्फ्युज हुन्छ यार भनेर भनिरहेको गुनासो हुन्छ होइन. भनेपछि विद्यार्थीहरूले त्यो गृह सिकाएका विषयहरू होइन घर लिएर जान्छन्, अन्त घरमा लिएर गइसकेपछि चाहिँ त्यसको समाधान चाहिँ गाइडेन्स त अभिभावकले गर्नु पर्यो, तर सबै समाधान गर्नुपर्ने अवस्था पनि चाहिँ आउन सक्ने खालका वा अन्य एक्टिभिटिजहरूमा पनि अभिभावकहरूले होइन त्यो खालको चाहिँ के भन्छ त्यसलाई निराकरण गर्नुपर्ने कुराहरू चाहिँ कहिलेकाहीँ गुनासोहरू आइरहेको छ. यो विषयमा तिमी के भन्छौ?
0: यस्तो हुन्छ. अब यो धेरैको चासो र चर्चाको विषय पनि बनेको छैन. अब यो गृह कार्य आवश्यकता हो कि बोझ हो विद्यार्थीलाई भन्ने कुराहरू पनि छ होइन, विभिन्न तर्कहरू छ होइन. अब शिक्षा क्षेत्रमा एउटा लामो समयदेखि चल्दै आएको बहस पनि हो विद्यार्थीलाई गृह कार्य वास्तवमा यो भनौँ न चाहिँ स्किल डेभलपमेन्टको कुरा हो कि होइन, बुझ्ने प्रक्रियाको एउटा पार्ट हो कि उनीहरूको लागि एउटा अनावश्यक बोझ हो भन्ने चाहिँ यो छ. अब यसको चाहिँ गृह कार्य शिक्षाको एउटा महत्वपूर्ण औजार मान्ने वर्गका अनुसार चाहिँ फाइदाहरू पनि छन्. जस्तै होइन अब कक्षामा सिकेको त्यो चाहिँ ज्ञानको दोहोऱ्याई होइन, विद्यालय शिक्षकले पढाएको कुराहरूको घरमा आएर अभ्यास गर्दा विद्यार्थीको दिमागमा त्यो चाहिँ ज्ञान दिगो भएर जान्छ कि, जस्तै उनीहरूले क्लासमा सिकिराख्या हुन्छ त्यही क्लासमा सिकेको कुरालाई चाहिँ घरमा आउँदाखेरि अझै त्यो रिपिट हुँदाखेरि चाहिँ बच्चाहरूमा अझै राम्रो हुन्छ कि भन्ने कुराहरू पनि छ होइन. अनि गृह कार्यका माध्यमबाट अभिभावकले पनि आफ्नो बालबालिकाले विद्यालयमा के पढ्दैछ, उनीहरूको पढाइको स्तर कस्तो छ भनेर चाहिँ पनि अब त्यो नजिकबाट निहाल्न पाउँछन्. त्यसलाई पनि एउटा फाइदाको विषय चाहिँ हामीले लिन सक्छौँ. अब एक्लै बसेर गृह कार्य गर्दा विद्यार्थी आफ्नै बलमा समस्याको समाधान खोज्ने क्षमताको विकास पनि हुन्छ. अब यसलाई पनि हामीले चाहिँ राम्रै एउटा सकारात्मक तरिकाले बुझ्छौँ. अब अरू कुराहरू पनि छन् हेर, नकारात्मक तर्कहरू पनि छन् त होइन.
1: यसमा चाहिँ अब अलिकति के पनि हुन्छ भन्दाखेरि धेरै जस्तो विद्यालयमा अब धेरै विषयको ठूलो मात्रामा गृह कार्य दिइन्छ जसले गर्दा बालबालिकामा एउटा किसिमको मानसिक तनाव थकाइ होइन बढाउने गर्दछ. पढ्न मात्रै होइन वा त्यो रटान मात्रै पनि त होइन नि त, बालबालिकाको मानसिकतामा विकास भनेको शारीरिक विकास भनेको त्यो मात्रै होइन. त्यो कारणले गर्दाखेरि सृजनात्मकतामा भनौँ न यो घण्टौंसम्म चाहिँ अब ऊ दिनभरि पनि पढेर आएको हुन्छ, फेरि घर आएपछि फेरि पढ भनेर भनिरहँदाखेरि चाहिँ होइन उसको नयाँ रुचिहरूलाई चाहिँ होइन त्यो के पहिचान गर्न सकिँदैन क्या. उसको हबिजहरू के हो, उसको रुचिका विषयहरू के हो भन्ने खालका कुरा, उसको भनौँ न क्रिएटिभिटी के हो कि होइन, त्यो खालका कुराहरूमा चाहिँ सृजनात्मकतामा चाहिँ भनौँ एउटा किसिमको बाधा हुन सक्छ. गुणस्तरीय समयहरूमा होइन अब त्यो उसले बिताउन पाउँदैन. यो कतिपय अवस्थामा चाहिँ अब पारिवारिक तनाव पनि हुन्छ कहिले काहीँ. कस्तो भन्दा अब जस्तै त्यो विषयको ज्ञान होइन सबै विद्यार्थीलाई नहुन सक्छ, तर त्यो चाहिँ अभिभावकले त्यो कुराहरू अब अभिभावकले गरिदिनु पर्ने पनि हुनसक्छ कि. त्यो
0: एकदम सही कुरा. अब यो यसको एउटा खास भनिने भने के कुरा आउँछ भने होइन, अब गृह कार्य दिने भन्ने चाहिँ धेरै दिने पनि होइन होइन. बच्चाहरूलाई स्कूलबाट पढेर गइसकेपछि घरमा गएर पनि त्यही पढिरहने वातावरणको खालको होइन कि. अब बच्चाले चाहिँ मैले पढ्नुपर्छ भन्ने खालको चाहिँ त्यो एउटा मानसिकता होस् भन्ने, र परम्परागत रूपमा किताब र नोटबाट सार्ने गृह कार्यको सट्टा के बरू अरू चाहिँ हुन्छ नि क्रिएटिभ खालको के चित्र बनाउन प्रयोग गर्ने वा व्यवहारिक अनुभव लिने खालको चाहिँ कामहरू चाहिँ दिनुपर्छ जस्तो लाग्छ होइन. अनि साना बालबालिकालाई खेलकुद व्यवहारिक सिकाइमा बढी ध्यान दिनुपर्छ भन्ने चाहिँ लाग्छ होइन. अब गृह कार्य सार्ने कामबाट चाहिँ हटाएर नयाँ कुरा खोज्ने माध्यम के गृह कार्य भनेको चाहिँ अब किताबको कुरा चाहिँ कापीमा सार्ने मात्रै होइन कि, नयाँ कुरा खोज्ने माध्यम बनाउन चाहिँ सक्यो भने यो बोझ नभइकन सिकाएको एउटा प्रभावकारी आवश्यकता पनि बन्न सक्छ.
1: तपाईँ रेडियो नम्बर 93.9 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ.

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: फिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98084-46525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: हाइकी रेडियो अनपूर्ण तिरान वेट फ्लो चार मेगा हर्स तपाईं सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निंग पोखरा। हामीले तपाईंलाई मन पर्ने गीतहरू प्रस्तुत गरिराखेका छौं। कहिले काहीँ सन्जी यस्ता खालका हुन त हामी गीतका बारेमा धेरै कुराहरू सिकर्छौँ होइन, अब पुराना गीतहरू सङ्गीत सुनिरहँदा पुराना कुराहरू, पुराना समयहरू, पुराना छुटेका सम्बन्धहरू, पुराना कतिपय होइन हामीले बिर्सेका सम्बन्धहरू सम्झिने पनि हो होइन, सम्झिनु छ सम्झिन्छौँ हामी होइन। अनि कहिलेकाहीँ त्यो पुरानो चिजहरू चाहिँ सम्झिरहँदाखेरि त्यो मुस्कान अनावश्यक एउटा चाहिँ अन्यासे के थाहै नपाइकन आउने मुस्कानहरू हुन्छ नि, कस्तो मिठो कस्तो म किन हाँसिरहेको छु भन्दा नै त्यो पुरानो कुराहरू चाहिँ सम्झेर भन्ने हो।
1: पुरानो कुराहरू त पुरानो स्मृतिहरू त त्यो चाहे त्यो गल्ती गरेका होस् वा त कुनै उपलब्धि होस् त्यसले मान्छेलाई मान्छेमा मान्छेको मुहारमा जहिले पनि मुस्कान नै ल्याएको हुन्छ। कतिपय पुरानो कुराहरूले चाहिँ भनौँ मान्छेहरूलाई कतिपय घटनाहरूले चाहिँ दुःखी बनाएको हुन्छ होइन, त्यो आफ्नो बाटोमा छ। तर स्मृतिहरू जहिले पनि के गराउँछ भन्दाखेरि त्यसले मान्छेलाई नोस्टाल्जिक बनाउँछ, त्यो समयमा फर्काउँछ र एउटा किसिमको चाहिँ पुराना कुराहरू होइन पुराना स्मृति भनेको एउटा किसिमको चाहिँ पाठ पनि हो होइन, जीवनलाई अगाडि बढाउने पाठ पनि हो।
0: स्मृति भनेको चाहिँ बितेको पलको सुगन्ध पनि हो क्या, अनि जिन्दगी भनेको त अब आज हामी माचिरहेको एउटा यात्रा हो होइन। अब केही स्मृतिले अघि पनि भनिहाल्यो मुस्कान दिन्छन् कि, केहीले आँखा रसाउँछ तिमीले पनि भनिहाल्यो होइन, अब पीड़ा पनि थिएला, तर हरेक स्मृतिले हामीलाई केही न केही सिकाएर चाहिँ जान्छ। जिन्दगी कहिले स्मृतिमा अड्किएर होइन एउटा चाहिँ बस्दैन होइन, तर सुन्दर स्मृतिहरू जिन्दगीलाई अर्थपूर्ण बनाइदिन्छ कि। त्यसैले विगतलाई सम्मान गर्नुपर्ने हुन्छ, वर्तमानलाई होइन एउटा चाहिँ भनौँ न वर्तमानलाई चाहिँ हामीले आत्मसात गरेर खुलेर बाँच्न सक्नुपर्छ र अनि भविष्यलाई चाहिँ एउटा आशाका लागि चाहिँ स्वागत गर्नुपर्छ जस्तो लाग्छ होइन। अब फेरि कस्तो छ भने यो जिन्दगी एउटा यस्तो यात्रा हो कि जहाँ हरेक दिन नयाँ कथाहरू चाहिँ जन्मिराख्या हुन्छ नि त। हामीले हरेक दिन यात्रा गर्दा, हामी हरेक दिन बाँचिरहँदा, हामी हरेक दिन कामहरू चाहिँ गरिरहँदाखेरि हरेक पलहरू चाहिँ नयाँ कथाहरू चाहिँ जन्मिन्छ। हरेक पल बित्दै जाँदा स्मृति बदलिन्छ, समय कहिले रोकिँदैन, तर समयसँगै बाँचेको क्षणहरू चाहिँ हाम्रो मनमा स्मृतिको रूपमा चाहिँ सधैँ जीवन्त रहन्छ। यही स्मृतिले कहिले अघि भनिहाले मुस्कुराउन सिकाउँछ, कहिले रुवाउँछ, कहिले फेरि उठेर हिँड्ने साहस पनि दिन्छ क्या कहिले काहीँ चाहिँ। अब त्यसकारण चाहिँ जिन्दगी सबै स्मृतिहरू चाहिँ सुख हुँदैनन्, केही घाउ पनि होला नि होइन, केही पीड़ा बनेर मनको कुनामा पनि होला, तर हामीले चाहिँ एउटा कस्तो छ भने ती स्मृतिहरूले चाहिँ हामीलाई हिँड्न र चाहिँ बलियो बनाउँछ जस्तो लाग्छ। अब जिन्दगीको सबैभन्दा ठूलो सत्य के हो भने हरेक भेटको एक दिन बिछोड हुन्छ भनेर हो कि, अनि हरेक सुरुवातको एक दिन अन्त्य हुन्छ भनेर हो। त्यसैले हामीले भएका हामीसँग भएका मानिसहरूलाई चाहिँ सधैँबाट माया गरौँ, सम्मान गरौँ होइन, कदर गरौँ, पछि बाँकी रहने कुरा त स्मृति मात्र त हुन्।
1: अब स्मृतिहरू खास कतिपय अघि हामीले चर्चा गर्यौं, कतिपय स्मृतिहरू पीड़ाले दिने चेतना हुन सक्छन्, खुशीको मिठास पनि हुन सक्छ होइन। कतिपय अब त्यो बाल्य अवस्थाको हुन्छ नि चञ्चलपन, निर्दोषपन पनि हुन सक्छ, युवा अवस्थाको त्यो एउटा किसिमको जुनून पनि हुन सक्छ, वा समय कालखण्ड बित्दै जाँदाखेरिको जिम्मेवारी होइन, परिपक्वताको त्यो एउटा किसिमको गम्भीरता पनि हुन सक्छ होइन। धेरै कुराहरूको स्मृति हो जीवन, खासमा चाहिँ अब यो जीवन भनेको चाहिँ कस्तो हो भने नलेखिएको चाहिँ एउटा किताब हो कि, पाठ लेखियो अनि जसले चाहिँ प्रत्येक चाहिँ एभ्री च्याप्टर हुन्छ नि, एभ्री च्याप्टर हुन्छ नि, त्यो चाहिँ एभ्री अध्याय चाहिँ के हुन्छ, नयाँ अनुभव हुन्छ, अनुभूति हुन्छ, भोगाई हुन्छ होइन। कहिलेकाहीँ चाहिँ लाग्छ हुन्छ नि मान्छेहरूलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि त्यो त्यो हामीले भन्छौँ सन्तोषम परम सुखम भन्छौँ है, खास त्यो हामीले सुखको खोजी गरेको भन्दा पनि सन्तोषको त्यो हुन्छ नि सन्तुष्टिको खोजी गरिरहेको हुन्छौँ कि। खासमा त्यो मान्छेले हुन्छ नि यो गर्दा पनि भएन, त्यो गर्दा पनि भएन भनेको चाहिँ असन्तोष रहनु हो नि त। हामी अगाडि बढिरहनु भनेको चाहिँ सुखको खोजीको लागि होइन, सन्तोषको खोजीको लागि हो होइन। त्यो कसैको लागि जीवन एकदम शान्त बगिरहेको नदी जस्तो लाग्न सक्छ, कसैको लागि चाहिँ हुन्छ नि उतार चढावहरू होइन, उबड़खावड़ बाटोहरू आउन सक्छ, छालहरू हुन सक्छ, यो सबै चाहिँ सबैको जीवनमा हुन्छ क्या, मेरो जीवनमा मात्रै लाग्न सक्छ कसैलाई होइन। कहिले उबड खाबड बाटो आउँदाखेरि यो मलाई मात्र किन हुन्छ भन्ने लाग्छ, तर सबैको जीवनमा त्यो भयो, केही न केही कुनै न कुनै रूपबाट आइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो सुखमा नमात्तिनु दुःखमा नआत्तिनु भनेर बुढापाकाले यसै भने होइन कि खास
0: तिमीले भने एकदम सही लाग्यो होइन। अब त्यसकारण चाहिँ अब के हो भने जिन्दगी भनेको चाहिँ केवल वर्षहरू बिताउनु मात्रै होइन कि सम्झना लायक क्षणहरू सृजना गर्नु पनि हो। स्मृति भनेको बितेको समयको उपहार हो, वर्तमानलाई वर्तमान चाहिँ भनेको भोलिको स्मृति बनाउने एउटा अवसर पनि हो। अब त्यसैले हिजोबाट सिकौं आजलाई खुलेर बाँचौं भनेर चाहिँ हामीले भनिरहेका छौं होइन। अब अन्तिममा मानिससँग धन पद वा प्रतिष्ठा भन्दा बढी बाँकी रहने कुरा उसका कर्म र उसले छोडेर गएका सुन्दर स्मृति हो।
1: त्यो कारणले गर्दाखेरि हामीले कमाउने भनेको धन सम्पत्ति मात्रै होइन, धन सम्पत्ति सँगसँगै सम्बन्ध पनि कमाउन जानुपर्छ। किन भन्दाखेरि जीवनको उत्तरार्धमा रहने भनेको चाहिँ धन सम्पत्ति होइन, होइन सम्बन्धहरू हो कि होइन। मेरो साथी विनोद विनोद बानियाले भन्छ कि अनि मलाई पनि कमाइँदै हो, कमाउँदै हो जिन्दगी भनेको भनेर भन्छ कि
0: एकदम सही कुरा कि मान्छेले के कमायो त भनेर चाहिँ भन्दाखेरि मर्दा र पर्दा थाहा हुन्छ अरे क्या, आफूले कति कमाइयो भनेर मर्दा र पर्दा थाहा हुन्छ अरे भनेर चाहिँ भनिन्छ। तसर्थ अब हामीले बोलेका मिठा शब्द, गरेका साना सहयोग, बाँडेका मुस्कान, दिएको साथ नै भोलिको सुन्दर स्मृतिहरू बन्नेछन्। त्यसैले यस्तो जीवन बाँचौ कि हाम्रो उपस्थितिले अरूको जीवनमा उज्यालो थपियोस् र हाम्रो अनुपस्थितिमा चाहिँ मानिसहरूले हामीलाई सम्मानको साथ चाहिँ स्मृतिमा चाहिँ सम्झिरहन्।
1: तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी।
0: लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: तथा कुष्ठ रोग,
1: नेत्र रोग,
0: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
0: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
0: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
0: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
0: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
0: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
0: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648, 572-849।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972 77।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: 93.4 रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनुन् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0160 590 162 590 163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032129, 98028-59321, 061-581-871।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: ओहो, छोरी को बिहे को कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857005636।

www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। तपाईँ जता जता हुनुहुन्छ नेपाली मनहरू त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल साउन महिनाको 10 गते आज आइतबार हो। अंग्रेजी तारिक अनुसार जुलाई 26 तारिक रहेको छ। 2026 अन्तर्गत हामी छौं कार्यक्रम पोखरा कलिनमा है त। आज आइतबारको यो श्रृंखलालाई विशेष बनाउने योजना छ। आज गाउँखाने कथाका प्रश्न सँगसँगै म रहन्छु र गाउँखाने कथाका प्रश्नहरू 1 देखि 10 नम्बरसम्म 10 वटा छन्। यदि तपाईँले एउटा नम्बर रोज्नुभयो र त्यो नम्बरमा रहेको गाउँखाने कथाको प्रश्नको सही जवाब दिनुभयो भने हार्दिक बधाई पाउनुहुन्छ है। अब अरू दिन सक्ने अवस्था केही पनि छैन, हार्दिक बधाई नै पक्कै पाउनुहुन्छ। कार्यक्रममा गीत पनि बज्छन्, तपाईँले पनि कुनै त्यस्तो रोज्नुभयो भने बजाउन पनि सकिन्छ सम्भव भएसम्म। र केही महत्वपूर्ण अपडेटहरू पनि रहन्छन्, समाचारै भन्ने त होइन तर पनि कार्यक्रमको दौडानमा आएका कुराहरूलाई पनि हामी जोड्दै आइरहेका छौँ र तपाईँसँग कुराकानी गर्ने सिलसिला अबको करिब करिब 12 बजेसम्मै रहन्छ। 11:03 गएको छ स्टुडियो घडीमा। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 रहेको छ। पोखराको आजको मौसमको कुराकानी गर्नुपर्दा यो आसपासको क्षेत्रमा बिहानबाट नै एकदमै भरपूर मात्रामा अत्याधिक मात्रामा घाम लागिरहेको अवस्था छ। गर्मी धेरै छ, सबैजना आफ्नो आफ्नो केयर चाहिँ गर्नुहोला। आज पनि सार्वजनिक बिदा छ, सरकारले 2 दिन सार्वजनिक बिदा दिएसँगै शनिबारको दिन र आइतबारको दिन 2 दिन सार्वजनिक बिदा परेको छ। भोलिबाट मात्रै सरकारी कार्यालय खुल्छन्, बिहान 9 बजेबाट बेलुका 5 बजेसम्म ढुक्कका साथ सरकारी कार्यालयहरूमा तपाईँ निस्कन सक्नुहुन्छ। तर आज भने बैंक तथा वित्तीय संस्थाहरू सरकारी कार्यालयहरू आज पनि बन्द अवस्थामा रहेका छन् है त। ल ओके, शुरूआतमा म एउटा गीत राख्छु, त्यस पछाडि तपाईँसँग कुराकानीको लागि जुट्नेछु कार्यक्रम पोखरा कल इनमा।

ओके, तपाईँको लागि मैले एउटा यो अलिक नौलो खालको गीत राख्न खोज्दै थिएँ, तर पनि मैले खोजेको गीत चाहिँ यो होइन रहेछ होइन। एउटा बजाउने भनेर योजना हुँदै थियो तर अर्को गीत बजिदियो कि, तपाईँले जो सुनेर मनोरञ्जन लिनुभयो होला। अब आउनुहोस् कुराकानी गरौँ एकैछिन 061-5340-40 मार्फत। आजको यो दिनमा हामी तपाईँसँग कुराकानी नै गर्ने हो, रमाइलो गफगाफ कुराकानी सँगसँगै हामी रहन्छौ र आज स्पेसल्ली गाउँ खाने कथाका प्रश्न उत्तरसँगै 12 बजेसम्म म तपाईँको साथमा यसै गरी रहनेछु। मात्र तपाईँ आउनुभयो है त ल। ओके, अब मैले ट्राफिक अपडेट अन्तर्गत केही कुराहरू जोड्दैछु होइन। यता फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँको कमेन्टहरूलाई म त्यताबाट पनि पढ्नेछु। स्पेसल्ली कस्तो भन्दाखेरि अब तपाईँ पछिल्लो समय धेरै ट्राफिकका यी घटनाहरू धेरै भएका छन् कि, सवारी दुर्घटनाका भनौँ न, अब यो ट्राफिकसँगै रिलेटेड भएर ट्राफिक शब्द आइहाल्यो, सवारी दुर्घटनाका कुराहरू एकदम धेरै मात्रामा छन्। अब यसलाई न्यूनीकरण गर्ने हो पहिला भनेको होइन, रोकथाम जिरो नै त बनाउन अब गाह्रै होला, तर पनि यसलाई न्यूनीकरण गर्नको लागि सम्बन्धित सबै पक्षहरू एकदम सजग हुनुपर्ने आवश्यकता छ। सरकारी होइन, सवारी चालकहरू, ट्राफिक प्रहरीहरू, अन्य प्रहरीहरू, अनि जसले चाहिँ सड़कमा होइन दौडिनुहुन्छ सवारी साधन लिएर, उहाँहरू पनि एकदम जिम्मेवार व्यक्ति हो कि। हिजो मात्रै एउटा भिडियो सामाजिक सञ्जालमा छ, त्यो सीसीटीभी फुटेजबाट बाहिर आएको छ, यो पोखराकै बुद्ध चोक नेरै होला सायद होइन, जेब्रा क्रसबाट हिँड्दै गर्दाखेरि एउटा गाडीले झ्याम्मै एकजना मान्छे हिर्काएको छ कि होइन, उनी घाइते अवस्थामा रहेछन् अहिले। अब त्यस्तो छ अवस्था होइन, त्यो कहाँ के छ कति कति के छ भन्ने कुरा कन्ट्रोल नै छैन कि। ट्राफिक प्रहरीले यो कुरा ख्याल गर्नु पर्यो कि, लुकेर चेक जाँच गर्ने मात्र होइन कि, कसको बिलबुक फेल छ, कसको लाइसेन्स फेल छ, कसले लाइसेन्स बोकेको छ भन्ने मात्र ट्राफिक प्रहरीले त्यति मात्र काम गर्ने होइन, सायद होइन व्यवस्थापनतर्फ पनि ध्यान दिनु पर्यो होइन, कुन ठाउँमा कसरी व्यवस्थापन भइरहेको छ भन्ने कुरालाई चाहिँ धेरै ख्याल गर्नुपर्ने हुन्छ। अब बढ्दो सवारी चापका कारण सड़कमा जताततै पार्किङै पार्किङ छ होइन, त्यसले गर्दाखेरि अब एक लाइन राख्नुपर्नेमा दुई लाइन राखियो भने त्यहीँ दुर्घटना हुन सक्छ, सड़क साँगुरो हुन्छ होइन। त्यस पछाडि अब ट्राफिक बत्तीहरूका कुराहरू छन्, अब जेनजी मोमेन्टमा ट्राफिक बत्ती पोखराको पृथ्वी चोकमा होइन सिर्जना चोकमा ट्राफिक लाइटहरू थिए तर जेनजी मोमेन्टमा फालिए, तिनी तोडफोड भए, तर अहिले पृथ्वी चोकमा भने केही दिन अगाडिबाट मर्मत सम्भार गरी सुधार भएको छ। लगभग लगभग झण्डै एक वर्ष पुग्ने लाग्दाखेरि मर्मत सम्भार भयो, कस्तो छ हाम्रो यो प्रशासन, हाम्रो यो स्तर भन्ने कुरा तपाईँले बुझिहाल्नुहुन्छ होइन। यो त एक हप्ता ल ठिक छ, एक हप्ता यताउता भयो, दुई हप्ताभित्र त कम्प्लिट हुनुपर्ने हो नि त, तर त्यही पनि भएन। लगभग झण्डै झण्डै अब साउन भदौ भनेपछि त एक महिना पछाडि त गएको उसमा चाहिँ जेएनजी आन्दोलन भएको थियो होइन, एक वर्ष पछाडि बल्ल तल्ल ट्राफिक लाइट बलिरहेछ, यसो बानी परेकाहरू फेरि झुकिन थाल्नु भएको छ। तपाईँ पनि पृथ्वी चोकतिर सिर्जना चोकतिर जसै निस्किनुहुन्छ भने विचार पुर्याउनु होला, फेरि फाइन पर्न सक्छ। र अर्को कुरा मैले के भन्दै थिएँ भन्दाखेरि, जुन ट्राफिकको कुराहरू छ नि होइन, यसमा चाहिँ व्यवस्थापकीय पाटोलाई पनि अलिक राम्रोसँग जोड्नु पर्यो कि होइन। यो मैले खास राजमार्गहरू अपडेट गराउने क्रममै यो कुराहरू ट्राफिकको कुराहरू आयो। अब कता कता के छन् राजमार्गहरू, कतै निस्कँदै हुनुहुन्छ भने देशका धेरै राजमार्गहरू अवरुद्ध अवस्थामा छन् होइन। अब यो अपडेटमा थोरै जोड्छु होइन, यो हाम्रो गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दाखेरि काली गण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा पहिरो खसेको थियो र त्यहाँ चाहिँ अहिले एकतर्फी रूपमा सड़क सञ्चालनमा रहेको छ।

0: त्यस्तै अर्को भनेको यो गण्डकी प्रदेशकै कुराकानी गर्नु पर्दाखेरि यो जोमसुम कोरोला सड़क खण्ड पनि अवरूद्ध रहेछ। अब अरू पोखरा बागलुङ पोखरा काठमाडौँ होइन पोखराबाट स्याङ्जा हुँदै उता बुटोल भैरवतिर निस्कने यी राजमार्गहरू सबै खुला छन् कि तपाईँ ढुक्क साथ यात्रा गर्न सक्नुहुन्छ। कहीँ त्यस्तो अवरोध केही पनि छैन। अब अरू धेरै राजमार्गहरू पनि अवरुद्ध छन्। बागमती प्रदेशमा पनि बीपी राजमार्ग तत्कालको लागि रोक लगाइएको छ होइन। अब यो खोटाङतिर मेची राजमार्ग भयो होइन मध्य पहाड़ी लोकमार्गहरू पनि केही एकतर्फी रूपमा छन् केही पूर्ण रूपमा अवरुद्ध छन् यो बर्खाको बेला भएर पनि होला। र अब हिजोबाट नै पोखरामा खासै त्यस्तो पानी परेको अवस्था चाहिँ छैन। गर्मी एकदमै धेरै छ। तपाईँ आफ्नो केयर चाहिँ गर्नुहोला पानी प्रशस्त मात्रामा पिउनु होला यो बेलामा। ओके 061-543-0040 मार्फत हामी कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला गरिरहेका छौँ। यहाँहरूसँग कुराकानी गर्ने क्रममै म करिब करिब 12 बजेसम्म रहन्छु। यहाँहरू सुनेर र सहभागिता जनाएर साथ दिनुहोला। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला। कोही घरमै बसेर सुन्दै हुनुहुन्छ कोही अफिसतिर पुगिसक्नुभयो अथवा आफ्नो काममा पुगिसक्नुभयो होइन ढकढक्क सटर खोलेर आफ्नो काम गर्दै हुनुहुन्छ होला। तपाईँको काम पनि दिनभरको एकदम सुखद रहोस् भन्न चाहे र सँगसँगै अब कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। घरमै बसेर अथवा गाउँघरतिर हो भने केही काम गर्दै सुन्दै पनि हुनुहुन्छ होला। ठिक छ हामी तपाईँको साथमै छौँ। कार्यक्रम पोखरा कलेज साथमै छ। पोखरा आसपासमा के भइरहेछ कसो भइरहेछ भन्ने कुरा पनि यहाँहरूले थाहा पाइहाल्नुभयो। त्यस्तो खासै उल्लेख्य घटनाहरू केही छैनन् होइन। अब पर्यटकको आगमन छँदैछ होइन। बर्खाको बेला भए पनि सबै मौसमका लागि पोखरा भनेर पनि धेरै कार्यक्रमहरू भइरहन्छन्। त्यही भएर पनि बिस्तार बिस्तारै यो टुरिज्म क्षेत्र हो होइन पर्यटनको राजधानी हो पोखरा। धेरै पर्यटकीय गन्तव्यहरू यहाँ छन्। त्यो भएर पनि पक्कै यहाँ पर्यटकको त्यस्तो खासै अब शून्य अवस्था चाहिँ छैन। जस ठिक छ भनौँ होइन यही नै कुराहरू हुन्। अब अरू कुराहरू जोड्नु पर्दाखेरि के छ त भन्दाखेरि आज पानी पर्ला नपर्ला के छ तपाईँको अनुमान भन्ने हुनसक्छ। पानी चाहिँ अब पर्न पनि सक्छ सम्भावना हो। केही ठाउँमा पर्छ पनि भनिएको छ। मनसुनको न्यूनचापीय रेखा हाल जल तथा मौसम विज्ञान विभागका अनुसार सरदर स्थानको आसपासमै छ। यानकि आज चाहिँ बागमती गण्डकी र कर्णाली प्रदेश र पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अब कता कता हुन्छ सम्भावना भन्ने कुरा हो। तर पहिला पहिला जस्तो धेरै दिन त्यस्तो ठूलो चाहिँ 6-7 दिनै झरी लागेर होइन त्यस्तो अवस्था चाहिँ रहेन पक्कै पनि तपाईँले पनि थाहा पाउनु भयो होला। खोइ त साथीहरू कता कता हुनुहुन्छ हौ सुन्दै हुनुहुन्छ भने आउनुहोस् न एकछिन गफगाफ गरौँ के छ र 061-543-0040 खुला छ। हिजो अस्तिका दिनहरूमा पनि यहाँको साथ मिलेकै हो। अब आजको दिनमा पनि पक्कै साथ मिल्ने नै छ। अब कुराकानी गर्नको लागि आज मैले गाउँ खाने कथाका प्रश्नहरू लिएर आएको छु। 1-10 नम्बरसम्म तपाईँ सुन्दै हुनुहुन्छ होला एकैछिन आउनुहोस्। पछिल्लो समय एकदम टेलिफोनमा किन यस्तो भइरहेछ उतार चढाव भइरहेछ म अलिक सोध्नै सकिरहेको छैन कि होइन केही न केही फल्ट गरिरहेछु जस्तो मलाई लागिरहेछ होइन। त्यो भएर खासै टेलिफोन सहभागितामा उत्साहजनक सहभागिता छैन। नभए साथीहरूको यति बेलसम्म त सहभागिता हुनुपर्ने हो। ठिक छ केही छैन त्यसमा हामी गीत सङ्गीत सुन्छौँ। अहिलेको लागि भने हामीलाई कार्यक्रम सुनेर फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता शिव कुमार विश्वकर्माले अल्द फ्रम पोखरा 10 औद्योगिक क्षेत्रबाट। जसले अर्थ बुझ्न चाहँदैन भने उसमाथि शब्द खर्च गर्नु नै बेकार छ। जसले तपाईँको भगवानलाई बुझेर पनि दुःख दिन्छ त्यो मान्छे कहिल्यै पनि हुन तपाईँको हुन सक्दैन। शुभ प्रभात। नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने क्या। उखर मौलो गर्मी छ है पोखरा 10 तिर भन्नुभएको छ। शिवकुमार विश्वकर्मा पाल्पाको मान्छे अहिले चाहिँ कामको सिलसिलामा पहिला हेम्जा हुनुहुन्थ्यो अहिले हेम्जाबाट उहाँ चाहिँ सरुवा भएर अहिले चाहिँ यता औद्योगिक क्षेत्रतिर हुनुहुन्छ। उहाँलाई म धेरै धेरै आभार प्रकट गर्छु। शिव कार्यक्रम सुन्दै हुनुहुन्छ होला होइन पिरिपिर सुनौ न हौ दाई भन्ने दिन आएको छैन कि ओके थ्याङ्क यू सो मच शिव यहाँलाई धेरै धेरै आभार प्रकट गर्छु। हाम्रो कार्यक्रम एकदमै नियमित सुन्नुहुन्छ र कमेन्ट गरिहाल्नुहुन्छ। बीचबीचमा केही भयो भने पनि सम्झाउने उहाँले नै हो। तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ 061-543-0040 मार्फत एकदम कुरिरहेको छु होइन। तपाईँ आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। कार्यक्रम पोखराको अलिन स्टुडियोको टेलिफोन नम्बर 061-543-4040 हो। धेरै प्रसंगहरू मैले कोट्याइसकेको छु, अब बाँकी प्रसंगहरू अझै पनि छन्, यहाँहरू सुन्दै गर्नुहोला। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़ेको छ। अस्ति सुनको भाव तोलामा 5,800 रूपियाँ र एक चाँदीको भाव 155 रूपियाँले घटेको थियो। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्छु। नमस्ते।
1: नमस्ते सर, म शालिक पौडेल।
0: के छ हाल?
1: ठिक छ सर।
0: अनि अरू नयाँ नौलो?
1: नयाँ नौलो त अब दिन चाहिँ तन्तला दुर्गामै छ के रे, आज त झन् दुईटा लागेका छन् कि जस्तो छ।
0: आज दुईटा लागेको छ, सही भन्नुभयो तपाईँले नि। ए, धेरै गर्मीमा चाहिँ हिँड्दाखेरि छाताको प्रयोग गर्नु होला, अलि बाहिर निस्किनै पर्यो भने, किनकि धेरै चर्को घामले अलिक डिफेक्ट हुन सक्छ कि।
1: अहिलेपछि टन्टलापुर घाममा हिँड्ने जस्तो आज भित्रै बस्दा पनि खल
0: खल छ। त्यही त, आज म पनि हिँड्दै हिँड्दै यात्रा गरौँ त भनेर हिँड्दै हिँड्दै आएँ, लगभग लगभग 1-1.5 घन्टा।
1: हजुर,
0: त्यसले गर्दाखेरि पनि मलाई त अनुभव भयो कि। अनि अरू सुनाउनुहोस् के छ?
1: अरू सब ठिक छ सर,
0: सब ठिकठाक छ होइन?
1: हजुर।
0: एक साइडतिर चलपल कस्तो छ?
1: ठिकै छ, अब दिउँसो गर्मीमा छेउ तालको छेउछाउमा हावा खाने प्रशस्त नै हुन्छन्, हाम्रो आन्तरिकहरू नै हुन्छन् धेरै जसो। अहिले त
0: त्यस्तै छ होइन?
1: हजुर,
0: ल गजब। ओके, अब तपाईँको लागि कति नम्बर राख्नु?
1: आज सरकै चोइस
0: होइन, मेरो चोइस हुँदैन,
1: हुँदैन है,
0: हुँदैन, त्यो नियम अनुसार नै जानु पर्यो।
1: ल अब आज 10 नम्बरैबाट सुरु गरौँ।
0: ल ठिक छ, 10 नम्बरबाटै सुरु गरेको राम्रो। ल ठिक छ, तपाईँको लागि 10 नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ है त, ध्यान दिएर सुन्नुहोला। म माथि कलम चलाऊ, तल उस्तै बनाउँछु, के होला? म माथि कलम चलाऊ, तल उस्तै बनाउँछु, के होला? के भन्न चाहनुहुन्छ?
1: कपीमा लेखेको हो कि सर?
0: लेखेको?
1: हजुर।
0: अलिक मिलेन, थोरैले फेल खायो। हजुर, यसको सही जवाफ हो कार्बन पेपर। थोरैले फेल खायो भनेको जस, प्रयास त निकै राम्रो हो।
1: हजुर,
0: ल एकदम खुसी लाग्यो। अब तपाईँलाई मैले बाई बाई भने है त, छुटौँ। हस्, नमस्ते। भए हुन्थ्यो शालिग्राम पौडेल, हामीलाई लेक्सायरदेखि फोन गर्नुभएको, हामीलाई भर्खरै मात्र कार्यक्रम सुनेर हाम्रो कृष्ण परियार रेडियो अन्नपूर्णको एकदमै शुभचिन्तक, उहाँले कमेन्ट गरिसक्नु भएको छ। नमस्कार हजुर, म पोखरा, म भर्खर नाउ डाँडा आइपुगेको छु, हजुरसित भेट हुन सकिनँ। अरे हो, पुगिसकेपछि कहाँ भेट हुन सकिनँ भने होइन, नाउ डाँडाको शिला टेलरदेखि हुनुहुन्थ्यो कृष्ण परियार। तपाईँ पुगिहाल्नुभयो, पुगेपछि त सकिहाल्यो नि होइन। अहिलेको लागि अर्को एकजना साथी, उहाँलाई स्वागत गरौँ। नमस्ते।
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै?
2: म शम्भु सर, सापकोटा।
0: ओहो, के छ शम्भु, हाल खबर?
2: ठिक छ हजुर।
0: अनि कता कता के हुँदैछ आजभोलि? धेरै समय भयो त कन्ट्याक्ट नभएको।
2: हजुर, यस्तै हो, खासै केही हुँदै छैन हेर्नु
0: है,
2: दिन काट्ने काल पर्छ नि।
0: ओहो, कस्तो साल खबर भन्दाखेरि एकजनाले के भन्थ्यो भन्दा, बाहिर घाम लागिरहेछ, मन शान्त छ, ढुक्क छ, खान पाइया छ, काल पर्खिया छ, बसिया छ भन्थ्यो कि एउटा, त्यस्तै जस्तो तपाईँले पनि ठ्याक्कै त्यही भन्नुभयो कि होइन? बाहिर टन्टलापुरै घाम लागिरहेछन्, मन शान्त छ होइन, हावा बगै छ, काल पर्खिया छ, दिन काटिया छ, बसिया छ भन्यो कि, त्यस्तै जस्तो। जिन्दगी अरू के छ र? केही छैन होइन? अनि आज भोलि दिनचर्या चाहिँ कसरी बितिरहेछन्? त्यही हो कि कसो है?
2: हजुर,
0: ल ठिक छ। अनि तपाईँको गाउँ यता माथि कता भन्नु पर्यो?
2: मेरो माथि चार।
0: ए, माथि चार, कति? 4 नम्बरवटा भनेपछि त्यहाँ टोलको नाम के पर्यो?
2: मेरो ठ्याकी माझाडी।
0: हजुर,
2: माझाडी।
0: ए, माझाडी है?
2: हजुर।
0: अनि जानुभएको छैन घरतिर यति बेला?
2: भयो,
0: 1-1.5 महिना भयो है।
2: हजुर,
0: कहिले जाने हो त? अब
2: यसको अन्तिममा हुन्छ होला,
0: यसको अन्तिमतिर जाने होइन, टक्क धान रोपेर हरियो भइसकेपछि जाने हो क्या?
2: हजुर
0: है,
2: हजुर।
0: ल ठिक छ, त्यसो भए तपाईँ यता विजयपुरतिरबाट जानुहुन्छ कि यता
2: कसरी
0: हुँदै जाने ए कसरी बाट है ए ठीक छ ल ओके भनेपछि यता कालिका हुँदै
2: कालिका हुँदै हैन यता कसरी बाटो चिते पानी हुँदै जाने
0: ए चिते पानी हुँदै है
2: हजुर
0: ए सरी सरी मैले चिते पानी हुँदै ओके ओके ल ठिक छ अनि त्यसो भए आज कति नम्बर राखौँ त
2: नौ
0: नम्बर है ल नौ नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त आज गाउँखाने कथाका प्रश्न राखिरहेको छु मैले माथि छ टार तारा मुनि पहाड पहाड मुनि ओडार के होला माथि छ टार तारा मुनि पहाड पहाड मुनि ओडार ल ठ्याक्कै मिलाउनु भयो केही तलमाथि हुनै परेन कि सही जवाब दिनुभयो अब अन्त्यसम्म सुन्दै पनि गर्नुहोला सहभागिता पनि जनाउँदै गर्नुहोला छुटौँ है त हवस् नमस्ते शम्भु शरण सापकोटा हुनुहुन्थ्यो हामीलाई घारीपाटनदेखि फोन गर्नुभयो उहाँको घर स्पेसली गाउँघर चाहिँ माडी चार पर्यो अहिले चाहिँ अब कामको सिलसिलामा यतै पोखरातिरै हुनुहुन्छ होइन अब हामी कामको सिलसिलामा कहाँ कहाँबाट कहाँ कहाँ आइपुग्छौँ त्यो थाहै हुँदैन कि होइन त आफ्नो ठाउँ आफ्नो गाउँ भनेको त्यस्तै हो अब सधैँ कहाँ बस्नु भइन्छ र कागज ध्यान बक्कु चेष्टा के भन्ने छ नि होइन त्यस्तै जस्तो कहिले कता कामको सिलसिलाले गर्दाखेरि जहाँ जता पनि पुग्नुपर्छ यस्तै हो यो नियमै हो नियमअनुसार नै अगाडि बढ़िरहेको अवस्था हो कार्यक्रम पोखरा कलिनी यहाँले सुनिरहनु भएको छ स्टुडियोको टेलिफोन नम्बर 01653040 मार्फत अहिलेको लागि अर्को एकजना साथी उहाँलाई स्वागत गरौँ नमस्ते
3: नमस्ते
0: नमस्ते मेरो दिल छ पोखरामा
3: एकदमै म सधैँ पोखरामै छु
0: दिलको दिल छ पोखरामा मेरो दिल छ पोखरामा भन्ने गीत छ
3: तर कहिले पोखरामै चाहिँ हुँदो रहेछ दिल चाहिँ कहिले उडेर अन्त अन्त पनि जान्छ
0: आज मन उडेर गाछ किन मलाई यस्तो भएको छ
3: बाटो ट्राभल गर्ने चिज के हो भन्दा मन हो भन्थ्यो नि
0: हो एकदम एकदम त्यहाँ त्यो ठाउँ नदेखे नि मन चाहिँ जान्छ अरे कि
3: हजुर जान्छ मनले देखेको हुन्छ अरे तर फेरि मनले कुनै कल्पना गरे जस्तो वास्तविक ठाउँ चाहिँ हुँदो रहेछ
0: हुँदैन त्यो त हुँदैन तर आफू गए पछाडि त गएको अनुभूति भयो कि मन गइसके पछाडि
3: हजुर
0: अनि के छ दिल हालखबरहरू सुनाउनुहोस्
3: हजुर एकदम ठिक छ सविन्दरजी प्रचण्ड गर्मी छ आज दुई चारवटा सूर्य उदा जस्तो
0: छ प्रचण्ड हो हजुर
3: पानी पर्न सकेको छ अस्ति बुधबारबाट हल्का वर्षा कम हुने भनिएको थियो साँच्चै भने वर्षै भएको छैन
0: त्यही त अलिक पोखरामै त यस्तो छ भने अन्य ठाउँमा कस्तो होला भन्ने हुने कि फेरि
3: हजुर एकदम होइन ठ्याक्कै वर्ल्ड कपको फाइनलको दिनमा एकदम पानी परेको थियो वर्ल्ड कप सकेपछि पानी पनि परेको
0: थियो त्यो दिनमा धेरै घात भयो नि त बाहिरतिर यसो हेर्न निस्कौँ भन्ने थियो
3: एकदमै घात
0: ओहो पानी त फेरि त्यही बेलामा क्या फेरि अरू बेला त ठिकै थियो
3: हजुर एउटा नेपाली उखान छ नि अलागीलाई कहिले हुन्छ र बैकुण्ठ जान भने जस्तो
0: त्यही त समस्या त्यही भयो अनि त्यही दिन फेरि यति ठुलो पानी पर्यो ठाउँ ठाउँमा प्रोजेक्टर लागेको थियो होइन पोखरामा
3: हजुर
0: अनि मजाले बिग स्क्रिनमा हेरौँला आनन्दसँग भनिरहेको त अब के गर्ने त्यसपछि फेरि पानी परेकै छैन कि हिजो नि अत्याधिक गर्मी थियो होइन बेलुका पनि एकदम सुत्न धेरै गाह्रो भयो आज पनि त्यस्तै छ कि अहिले पनि तिन चारवटै डल्लै परेका हुन् कि जस्तो कि त्यही त आज के छ दिनभरको प्लान
3: आज दिनभरिको प्लान यतिकै एफएम सुन्दै बस्दै आज दिनभरिको प्लान भनेको मेरो चाहिँ कुनै पनि हालतमा मोबाइल फोन नहेर्ने प्रोग्राम छ आज
0: वाउ ल एकचोटि ताली बजाएँ मैले ल
3: हजुर डोपामाइन डिटक्स भन्छ नि कहिले
0: ल एकचोटि मैले ताली बजाएँ कि एकदम मलाई मन छोयो तपाईँको कुराले कुनै दिन मैले पनि यो प्रण गर्छु
3: किनभने यस्तो लाग्छ समय बितेको पत्तै नहुने कहिले काहीँ मोबाइल नहेर भित्री मनबाट कहीँ लामो दिन लामो बसे आयु पनि लामो हुन्छ जस्तो फिलिङ पनि हुने क्या
0: वाउ हो नि त्यही त अब स्कुल गरेका छ बसिया छ होइन
3: त्यो
0: समय गएको नि पत्तै नहुने अनि त्यस पछाडि फेरि अर्को कुरा अब अनावश्यक कुराहरू बढी आउँछ कि त्यसबाट कस्तो मान्नुहुन्छ तपाईँले होइन अब अनावश्यक कुराहरू अब एआईले अहिले त धेरै कुराहरू केही त फाइदा पनि छन् तर केही धेरै बेफाइदा देखेँ कि मैले त होइन
3: बेफाइदा होइन एआईबाट निकालेका गीतहरू हुन्छन् अरे अनि कतिपय गीतहरू सुन्दा वास्तविक हो कि एआईको पत्ता लाउनै नसकिने
0: त्यो पनि एउटा भयो अनि फेक फेक पिक्चरहरू आउने फेक फेक कुराहरू आउने होइन अब एआईले के बनाइदिन्छ के बनाइदिन्छ न मान्छे बोल्नुपर्छ न होइन मान्छे देखिन पर्छ सबै अहिले बनाइदिने
3: अहिलेसम्म मैले दुई चार दिन अगाडि पुरा पोखरा लेख्छ पुरानो भिडियो के टाइप गरेर खोजेँ तै पनि हाम्रो हजुरबाहरू देखिनुहुन्छ कि भनेर एउटा पुरानो फेवातालको भिडियो देखायो दाराय मन्दिर देखायो पछि चाहिँ अहिले बनाएर राखिदिएको
0: रहेछ
3: बनाएको पहिलाको जस्तै टुना डुङ्गे डुङ्गाहरू त्यस्तै देखाएको तर
0: अब उसले एआईले कसरी भेटायो भन्दाखेरि पुरानो फोटोहरूसँग म्याच गर्यो म्याच गरे त्यसैलाई अनि भिडियो बनाइदियो कि
3: हजुर त्यति बेलाको मान्छेको रन सन पनि त्यस्तै बनाएको हजुर एकदमै
0: त्यही भएर एकदम राम्रो एकदम मलाई एकदम मन पर्यो तपाईँको कुरा चाहिँ जस कोही कोही दिन त्यस्तो पनि गर्नुपर्छ अनि प्रायःसो अब अहिले तपाईँ यसो हेर्नुहोस् त आँखाका बिरामी कति छन् कारण यही त हो नि होइन यस्तै यस्तै कारण ल एकदम खुसी लाग्यो दिल मिठो कुरा आज सिक्न पाइयो तपाईँबाट कति नम्बर रोज्नुहुन्छ दस र नौ नम्बर गइसक्यो
3: कति नम्बर मात्र
0: दसम्म हो एकदेखि दसम्म हो
3: भनेपछि नौ नम्बर गएको है
0: हजुर
3: सबैले लक्की नम्बर सेभेन भन्छन् सोधाउँछ
0: ल ठिक छ
3: अघि अघिका पुरा अघि अघिल्ला दुईजना मित्रलाई सोधेको दुईटा मैले मिलाइसकेको थिएँ क्वेसन तर मेरो भागमा परेन अब हेरौँ मेरो भाग्यमा कस्तो छ
0: ल ठिक छ अहिलेको लागि तपाईँलाई मैले लक्की नम्बर सेभेनमा रहेको प्रश्न राखेँ है त
3: हजुर
0: बेहुला न बेहुली घरभरि जन्ती के होला
3: ए बेहुला न बेहुली घरभरि जन्तीहरूको सलाई हो कि जस्तो लाग्छ अरे
0: सलाई
3: सलाई हजुर
0: अलिक मिलेन
3: हजुर
0: अलिक मिलेन
3: ए सलाईको खोल भित्र सलाईका
0: दोस्रो चाहिँ मिल्यो के सलाई तपाईँले कस्तो हिसाबले भन्नुभयो होइन अब
3: त्यो सलाईको भित्र पनि देखेको थियो कि
0: ठिकै हो तपाईँले भनेको पनि जस यसको कमिला दोस्रो पटकमा चाहिँ तपाईँको प्रयास सफल भयो ल ठिक छ दिल एकदम खुसी लाग्यो स्कुल कहिलेसम्म बिदा
3: हजुर स्कुल कमिलाको यस्तो अर्को पनि भन्छ के अघि अघि जन्ती पछि पछि मलामी यस्तो केही भन्छ
0: ए होला त्यो पनि होला
3: त्यो पनि कमिलाले केही उठाएर लिएर जान्छ नि
0: अघि
3: अघि मलामी पछि पछि जन्ती हो
0: क्या त्यस्तै त्यो पनि हो एकदम एकदम ठिक छ ल दिल एकदम खुसी लाग्यो अब सम्झिँदै गर्नु होला है त
3: हजुर
0: हस् नमस्ते म हुनुहुन्थ्यो दिल थापा हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो 11:28 गइसकेको छ स्टुडियो घडीमा बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु कल आउने बेलासम्म लिने हो कि कल त छोड्नै हुँदैन होइन त हाम्रो त्यो त शीतल शीतल छ है हजुर भन्नुभएको छ अब कृष्ण नौडाँडातिर बसेपछि शीतल भइहाल्छ नि यता आउनुहोस् न पोखरातिर अझ सकिन्छ भने लेखनाथतिर पनि तरौँ होइन गर्मीको मौसम कतिको छ भन्ने कुरा त्यता गएपछि थाहा हुन्छ कि अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ म उहाँलाई वेलकम गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्ते
4: नमस्ते सर नमस्ते
0: हजुर स्वागत छ कहाँदेखि को बोल्दै
4: नमस्ते आराम सर चिन्नु भएन होला त भुल्नु भयो होला मलाई त
0: काबिर हो
4: म पहिला खबरबाट बोल्छु नि नारायण सुवेदी
0: ए नारायण सुवेदी ओहो के छ हालखबर
4: ठिकै छ सर आराम हुनुहुन्छ
0: एकदम तपाईँलाई बर्खा त व्यापकै लाग्यो जस्तो लाग्यो
4: बर्खा त लागिसक्यो सर बर्खा लाग्यो कि अनि हिउँद पनि लाउँछ बर्खा लाउँछ कहिले काहीँ फुर्सद हुन्छ यस्तै हो
0: ल ठिक
4: कहिले लाउँछ कहिले लाउँदैन
0: त्यही त अनि के छ बर्खाभरिको काम धन्दा सबै सकियो
4: लगभग सिद्धो सर अब अलिअलि अब गोडमेलतिर सुरु हुन्छ
0: अब त गोडमेल सुरु भयो हरियो भइसक्यो होला नि अब पामेतिर त
4: भइसक्यो सर
0: खपाउनेतिर त
4: हजुर
0: हजुर होइन धान बसाउने बेला भइसक्यो होला अब
4: धान त अलि अलि भएन
0: बसाउने के बसाउने धान पसाउने होइन बसाउँछ नि सर र कस्तो महँगो बास्ने आउँछ नि
4: अब त त्यो अर्कै धान नयाँ धान रोपेर अहिले यो हिउँदी धान त्यही हो
0: ए अहिले अर्कै लाग्यो फेरि
4: अहिले गाउँतिर होइन अलिक नयाँ धान आएको क्या यो 312 भन्ने आएको यो 312 भन्ने
0: ए
4: बाहिरतिरको धान आएको क्या यो इन्डियनतिरको
0: ए
4: त्यही लामो लाग्थ्यो क्या गाउँतिर पनि त्यही लगाइएछ के
0: ए ल ठिक छ कस्तो सप्रिया छ धान
4: राम्रै छ
0: राम्रै छ जस होइन
4: हजुर
0: ल अनि त्यस पछाडि के छ त आजभोलि कामहरू खेत गोड्ने सुरु भइसक्यो
4: गोड्ने त अलि भएन अब अलिअलि पछि पछि अब एक दस चार पाँच दिन पछि हुन्छ
0: ए ल त्यस्तो व्यापकै त हुनु होला नि झार अलिअलि फ्याँक्नु
4: फ्याँक्नु यसो अलिअलि फ्याँक्न फुल्नु हो
0: यसो चार्ने होला नि होइन
4: हजुर हजुर यसो चार्ने
0: त्यही त नि ल ठिक छ अनि आज दिनभरि के छ त प्लान
4: प्लान त अब आज दिनभरिलाई अब एकछिन पछि जानु पर्ला अलिक घाँस काटेर ल्याइयो गाईलाई
0: ए एक ढोका घाँस ल्याइयो
4: ल्याइसक्यो नि
0: के पालियो छ गाई बस्तु
4: फेरि पानी परिहाल्यो जानु भएन
0: के पालियो छ गाई बस्तु
4: गाई बाख्रा
0: ए गाई बाख्रा बाख्रालाई चराउने हो कि
4: होइन बान्ने हो
0: बान्ने नै हो
4: घर छोडेर गाउँतिरको सबै बजारतिर गइसके अब घरतिर भएको मान्छे सब बाँदरले घेरेर केही खान दिँदैन
0: यो बाँदरले नसताएको ठाउँ कहाँ होला भनेको कि
4: त्यही त नि यो बाँदरले त पुरै मार्नै पर्ने योजना गर्न पर्ने सर खोइ वास्तै छैन मिडियामा लाग्न पर्ने भयो
0: बाँदरलाई बरु यो चाइनाले किन्छ भन्दै थिए भटाभट किनेर लैदिए हुन्थ्यो नि हुन्थ्यो कि हाम्रो गाउँतिर पनि त्यस्तै छ कि एक दिन त एउटा घरमा पकाएको त्यो देख्छिन् के अरे भड्डुसितै भातै बोकेर हिँड्दिन क्यारो सक्ने होइरानै बनायो त नि ल ठिक छ नारायण एकदम धेरै खुसी लाग्यो अब यसो फुर्सद हुँदा सम्झिनु होला ल एकदम खुसी लाग्यो अब कति नम्बर
4: खोलेको
0: 10 नम्बर 9 नम्बर र 7 नम्बर गए अब बाँकी नम्बर रोज्न सक्नुहुन्छ एक नम्बर ल राखेँ है त त्यसो भए कुन चराको पखेटा हुँदैन अरे
4: कुन चराको पखेटा हुँदैन
0: यति सजिलो नि गाह्रो हुन्छ र कुन चराको पखेटा तपाईँले अब यो मिलाउनुहुन्छ जहाँसम्म लाग्छ ए बा नि ढुक्कसित भन्नुहोस् न वनचराको पखेटा कहाँ हुन्छ त नि होइन ल सही जवाब दिनुभयो एकदम खुसी लाग्यो नारायण फेरि पनि सम्झिँदै गर्नु होला है त होइन अरूले नै मिलाएन कोही कोहीले है ल ठिक छ एकदम खुसी लाग्यो सम्झिँदै गर्नु होला हस् हस् नमस्ते वा हुनुहुन्थ्यो नारायण सुवेदी हामीलाई खपाउँदैदेखि फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 061-543-4040 एकैछिन पछाडि ब्रेक राख्ने हो तर एकजना साथीसँग अझै बोल्ने मन छ तपाईँसँग पनि कुराकानी गर्ने यस्तै मन छ भने 061-543-4040 मार्फत आउनुहोला हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला छ एकैछिनपछि ब्रेक राखौँला के सर होइन पहिला भनेको कुराकानी नै गर्नुपर्छ कि होइन कुराकानी नै गर्नुपर्छ हिजो लेखनाथतिर थिएँ बहुत गर्मी थियो रातभर फोन खेलाएर सुतेको नि हजुर अरे सुत्न सकिएन होइन कृष्ण गाह्रो छ क्या गाह्रो छ लेखनाथतिर अझ गाह्रो छ हामीलाई धीरबहादुर गुरुङले कमेन्ट गर्नुभएको छ अस्तिसम्म पानी परिरहँदा पानी परेकोले घाम लागे पनि हुन्थ्यो भनेर 2-3 दिन अघि मैले भन्ने गर्थे तर आज 3 वटा घाम लागेको छ अरे घाम लागे पनि जेसुकै घाम लागे पनि सुखै छैन पानी परे पनि सुख छैन सुन्दैछु म पनि सबैको जय होस् भन्नुभएको छ धीरबहादुर गुरुङले हामीलाई लामाचौरको मध्यम पथबाट कार्यक्रम सुन्दै गरेको कमेन्ट गर्नुभएको छ त्यस्तै हो जे गरे नै सुख छैन ए मेरी वास्तै भन्थे त्यस्तै जस्तो ब्रेक राख्छु है त म एकैछिन
5: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
9: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
8: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।

0: Crown Point Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 576-458।

ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई पुनः स्वागत छ कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौ र हामीलाई अनलाइन माध्यम मार्फत पनि केही साथ यहाँले सुनिरहनु भएको छ है त ल अब आउनुहोस् कुराकानी गरौं यदि तपाईँ फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नको लागि इच्छुक हुनुहुन्छ आज हामीले सोधेका यिनै गाउँ खाने कथाका प्रश्नको उत्तर दिन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउन सक्नुहुन्छ पछिल्लो समय तपाईँले एउटा फिल्म हेर्न के गर्नुभयो होइन धेरै चर्चा बढिरहेको छ चलचित्र हो गौथली र गौथलीले एउटा छुट्टै खालको विशेषता बोकेको रहेछ र अहिले चर्चामा छ यस अगाडि करोड़ौं रूपियाँ लगानी गरेका फिल्महरू डुबे तर गौथलीले आफ्नो स्थान चाहिँ अहिले जमाइरहेको छ हलहरू हाउसफुल छन् रे यो मैले भनेको होइन यो विभिन्न फिल्मी समाचारहरूले भन्ने कुरा हो तपाईँले पनि हेरिसक्नु भएको छ होला होइन ल ठिक छ अब हेर्नुभएको छैन भने पनि हेर्नु होला किनकि म पनि हेर्ने हो त नमस्ते हेरेको चाहिँ छैन अरूले भनेको सुनेको कुराबाट नै यस्तो रहेछ भन्ने कुरा हो अब त्यही नै हो थाहा पाउने माध्यम भनेको त्यही त हो नि माउथ पब्लिसिटी भन्छ नि त जसलाई एकले अर्कोलाई अर्कोले अर्कोलाई हुन त फेरि कस्तो हो भने कसैलाई त्यही विषयवस्तु मन नपर्न पनि सक्छ कसैलाई त्यही विषयवस्तु गहगिलो लाग्न पनि सक्छ त्यो आफ्नै आफ्नै ठाउँमा हो तर सबैलाई समेटेर विषयवस्तु समेटेर सबैलाई मन छुने खालको बनाइयो भने पक्कै पनि त्यो असफल भन्ने कुरा हुँदैन त्यो सफल नै हुन्छ जस्तो पूर्णबहादुरको सारङ्गी भयो नि त होइन उनीहरूले त्यति अपेक्षा गरेका थिएनन् होला सायद पूर्णबहादुरको सारङ्गीले त्यस्तो विधि हिट खान्छ भनेर होइन त्यो त अपेक्षाभन्दा बाहिरको कुरा भएको थियो कि त्यस्तो खालको फिल्म बन्यो जसले अहिलेसम्मकै रेकर्ड तोड्यो नेपाली फिल्ममा त्यस्तै परानले पनि त्यस्तै त्यस्तै रेकर्ड तोड्दै गएको थियो र टिपिकल खालको मुभी एउटा टच गर्ने खालको भयो

0: मात्र हामी गाउँ खाने कथामा मात्र सीमित छौं, कथामै मात्र सीमित छौं, लिने दिने कुरातिर चाहिँ हामी लागिरहेका छैनौं। अब पक्कै पनि यहाँले बुझ्नुहुन्छ। 061-543-0040 यहाँको लागि खुला छ, टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। टेलिफोन लाइन हामीले खुला राखिरहेका छौं। हामीसँग धेरैजना साथीहरू आउनुभयो, कुराकानी गर्नुभयो, जानुभयो, होइन तपाईँले पनि सुन्नु भएको थियो होला के कस्तो भयो भन्ने कुरा चाहिँ पक्कै पनि यहाँले थाहा पाइसक्नु भएको छ। अब धेरै ठाउँमा रोपाई अझै पनि हुन सकिरहेको छैन अरे पानी नपगेको कारण। अब कहिलेसम्म नपर्ने हो र अब यो महिना लगभग परेन भने त अनि बल्ल लागेपछि त रोपाई नै हुँदैन नि। जसो तसो त्यसलाई ट्याकटुक बनाएर चाहिँ राखिराख्नुहोस् होइन, किनकि फेरि पानी परे पछाडि पछि भदौतिर गएर भीषण पानी पऱ्यो भने फेरि त्यो सप्रिएर आइहाल्छ। ओके अब के गरौँ, खै एउटा गीत सुनौ है त, त्यस पछाडि हामी फेरि भेटौँला भन्दै थिएँ। अहिलेको लागि एकजना साथी आउनुभयो टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरिहालौँ है त। कहाँदेखिको हुनुहुन्छ? नमस्ते। हेलो,
1: हजुर,
0: ए साईराम जमुना दिदी, के छ हालखबर?
1: हजुर ठिक छ,
0: आरामै भइसिन्छ?
1: हजुर।
0: अनि खाना खानुभयो?
1: खाना
0: मैले फेरि त्यस्तै दिन सोध्छु क्या,
1: आज एकादशी होइन है,
0: हिजो एकादशी, मैले सम्झिसकेँ,
1: मैले पनि सम्झिहालेँ कि एकादशी अस्ति नै, त्यही भएर अनि हजुरले पनि सम्झिनु भयो, मैले पनि अब अस्ति नैको कुरा आज फेरि सम्झना आयो। आज एकादशी होइन द्वादशी हुन् है,
0: आज द्वादशी हो,
1: खाना त भएको छैन, खाना तयारीमा,
0: तयारीमा हुँदै हुनुहुन्छ होइन?
1: हजुर।
0: ल अनि अब के छ, दिनभरि साई केन्द्रतिर आज निस्कँदै हुनुहुन्छ के छ दिउँसो?
1: हिजो हो आज होइन, अब सोमबार, अब सोमबारको कता मन्दिरतिर हुन्छ थाहा छैन।
0: ए कुन कुन बार हुन्छ यो?
1: बिहिबार र शनिबार, अब पर्सि बुधबार पूर्णिमाको दिन हुन्छ, व्यास पूर्णिमाको दिनमा 3 बजेदेखि 5 बजेसम्म बिहानमा पनि रुद्री पूजा हुन्छ।
0: ए हजुर हजुर,
1: 8 बजेदेखि 10-11-12 पनि बज्न सक्छ।
0: ए
1: हजुर कहिले आउनुहुन्न के अरे, अब टाइम नमिलेर,
0: यस्तो हो नि त, टाइम नमिलेर हो। अब ल शुक्रबारतिर हुन्छ भन्नुभयो, के भन्नुभयो अरे?
1: बुधबार, पर्सि
0: बुधबार कति बेला?
1: बिहान त अब बिहानै अब नगर सङ्कीर्तन हुन्छ, त्यो वेद पनि एकछिन भनेर नगर सङ्कीर्तन हिँड्नुहुन्छ भजन गाउँदै।
0: ए हजुर,
1: नजिक नजिकको साइडमा, हामी त अलिक टाढा हो नि, बिहानै हिँड्न 5 बजेदेखि भर्खरै अहिले यहाँबाट त भनेको बेलामा बस पाउन गाह्रो हुन्छ, जान ढिलो हुन्छ, अनि चाहिँ पछि 8 बजेको पूजा, 8 बजेदेखि 9-10 हुन्छ के पादुका पूजा हुन्छ गुरु पूजन, अनि फेरि त्यो सकिएपछि फेरि 3 बजे 2:00 3 बजेदेखि हुन्छ 5 बजेसम्म।
0: ए ल त्यो 3 बजे पछाडिको टाइम चाहिँ यसो मिलाउनु पर्ला मिलेसम्म भन्ने कुरा हो, बुधबारको दिन भन्नु है?
1: हजुर
0: ल ठिक छ, त्यसो भए धन्यवाद यो जानकारीको लागि, सकभर प्रयास गर्छु म होइन,
1: होइन
0: मन शान्त हुन्छ एकदम, मैले प्रयास गर्नु आउनै मन छ मलाई,
1: सुन्नु भएको इच्छा छ भने अरू साइरमाहरू पनि आउन सक्नुहुन्छ होइन, अहिले त भरि भरा हुन्छ हाम्रो साई केन्द्र त।
0: ए ल ठिक छ, एकदम राम्रो,
1: नयाँ नयाँ साइरमाहरू नै आउनु भएको छ, त्यही भएर एकदम खुसी लाग्छ कि।
0: ल ठिक छ, एकदम राम्रो, कोही त्यस्तो सुन्दै हुनुहुन्छ भने पनि तपाईँ पनि आउन सक्नुहुन्छ होइन त।
1: हजुर
0: ल ठिक छ, अब कति नम्बर दिदी?
1: कति नम्बर गयो मैले सुन्नै त छैन,
0: 10 नम्बर 9 नम्बर 7 नम्बर र 1 नम्बर गइसके, अब बाँकी नम्बर
1: तिनै नम्बर राखिदिनु,
0: तिन नम्बर रहेको प्रश्न तपाईँको लागि है त। जता पर्यो ओह्रालो उतै मन बरालो, जता पर्यो ओह्राली उतै मन बराली रहेछ है त, के होला? जता पर्यो जता पर्यो ओह्राली उतै मन बराली, के होला? आगो अलिक ठ्याक्कै मिलेन, हजुर
1: के होला अब भन्नु हजुरलाई, मलाई आएन।
0: ल ठिक छ, यसको सही जवाफ हो पानी,
1: कहिले पनि सजिलो पनि जानिँदैन, यस्तै हो कि।
0: ल ठिक छ, एकदम खुसी लाग्यो दिदी, सम्झिँदै गर्नु होला फेरि।

0: पनि है त
1: गीत बजाउन मिल्दैन होला
0: कि अब समय एकदमै कम छ एउटा गीत त बज्छ तर पनि फेरि भोलि सुनाउला है तिमी हस् नमस्ते उहाँ हुनुहुन्थ्यो हामीलाई जमुना तामाङले पोखराको दीपबाट फोन गर्नुभएको थियो अन्तिममा छौ अब भोलिको दिनमा फेरि गीत सुनाउला है त एउटा गीत त बज्छ तर पनि यो आफ्नै रोजाइको गीत हो आज मन उडेर भाग्छ भन्ने यो एउटा चलचित्र माया बसेछ भन्नेबाट हो तपाईँ सबैजनालाई थ्याङ्क यू सो मच फेरि फेरि पनि सम्झिँदै गर्नुहोला भोलिका दिनहरूमा पनि यसै गर्ने यहाँको माया सद्भाव पक्की पनि रहनेछ आज फोन गर्नुभयो शालिग्राम पौडेल शम्भु प्रसाद सापकोटा शम्भु शरण सापकोटा दिल थापा नारायण सुवेदी जमुना तामाङ त्यस्तै धीरबहादुर गुरूङ कृष्ण परियार होइन त्यस्तै गोफाडी केटी कमल श्रेष्ठ त्यस्तै शिवकुमार विश्वकर्मा उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच तपाईँसँग कुराकानीको लागि फेरि भोलिको दिनमा जुट्ने नै छु गर्मी छ पानी प्रशस्त पिउनुहोला आफ्नो केयर चाहिँ गर्नुहोला यहाँको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-3385।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53 834

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526.

0: फ्रिस्टल आइबेब केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टल आयुर्वेद केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?

0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434329 098-59321-061-581-871
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 0615901625913
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 0614504624 98084625

मनले आफ्नो ठान छ कसैलाई लाखौं लाखमा छन् छ कसैलाई।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
2: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
1: मृगौला तथा मूत्र रोग युरो सर्जरी
2: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
1: न्युरो सर्जरी सेवा
2: बाल रोग
1: नाक कान तथा घाँटी रोग
2: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
2: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
2: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
2: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
2: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
2: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी ईसीजी इईजी पीटीए
2: फिजियोथेरापी युरोफ्लोमेट्री
1: केमोथेरापी
2: सुरक्षित गर्भपतन सेवा
1: होल बडी चेकअप हेल्थ प्याकेज
2: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
1: फोन 061-572-648 572-849
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
2: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321-061-581-8071

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764115 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ रिफ्रेसमेन्ट न्युट्रिसन चिसो हरे।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
11: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हरले
3: हरले गर्मीमा नयाँ स्विच
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हरले

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 553834।

0: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: गरारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165-88-115, 98251-98190।

0: कोलगेट मैक्स फ्रेश निन्द्रा भगाओ ताजगी जगाओ।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेको न खिनानी खनी तोला
3: खनाई बेवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला।
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याब पोपिम ओछे।
3: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै क्यार मोहै
2: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
2: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-558-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिन्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
5: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 53 834

0: मान्थ्यो है कान्छो स्याउली बजारमा स्याउली बजारमा
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-2729।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रेडियो अन्नपूर्णा 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अपनाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
7: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी

दिदी यो हजुरको लागि दाइले पठाउनु भएको

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन?
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको किचकिच जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के जाऊ।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अनुपर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रो गैजप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फिर्केखोला करिडोर निर्माण प्रभावकारी बनाउन महाअभियानको आग्रह। अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड़। नागडुंगा सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने। परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने। प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको बनाई। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख। अशोका कलेजले केयूको 4 वर्षीय बीआईटी कार्यक्रम सञ्चालन गर्ने। सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य। तीव्र हावाले डण्डेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित। इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी। र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। 10 पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक। 7,71,000 भन्दा बढ़ी बचत। वातावरण संरक्षणको लागि महाअभियान कास्कीले पोखरामा सञ्चालन भइरहेको फिर्केखोला करिडोर निर्माण अभियानलाई प्राकृतिक, वैज्ञानिक र प्रभावकारी ढंगले अघि बढ़ाउन आग्रह गरेको छ। आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत अभियानले फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगको नाममा सञ्चालन भइरहेको अभियानले आफ्नो मूल उद्देश्य पूरा गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। महाअभियानका अनुसार पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर 18, 2, 4, 5, 8, 7, 6 र 17 हुँदै बग्ने करिब 8 किलोमिटर लामो फिर्केखोला जैविक विविधता तथा पर्यावरणीय सन्तुलनका दृष्टिले अत्यन्तै महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत 15 वर्षदेखि नागरिक स्तरबाट फिर्केखोला संरक्षणको लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको स्मरण गराउँदै संस्थाले यस अगाडि फिर्के बुलौती खोला वृहत सफाई अभियान, करिडोर पैदल मार्ग तथा साइकल लेन निर्माणको अवधारणा अगाडि सारिएको जनाएको छ। पत्रकार सम्मेलन बोल्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, अव्यवस्थित फोहोर व्यवस्थापन, योजनाविहीन शहरीकरण तथा नियमनको कमजोरीको कारण फिर्केखोलाको प्राकृतिक स्रोत र अस्तित्वमाथि गम्भीर चुनौती थपिएको उल्लेख गर्नुभयो। महाअभियानले नेपाल सरकारको अतिक्रमण हटाउने नीति अनुसार सञ्चालन भइरहेको डोजर अभियानलाई सकारात्मक रूपमा स्वागत गरे पनि अभियान केही दिनमै चयनात्मक र असमान रूपमा सञ्चालन भएको भन्दै असन्तुष्टि जनाएको छ। खोला क्षेत्रभित्र रहेका कतिपय संरचना हटाइए पनि केही स्थानमा राजनैतिक वा अन्य प्रभावको आधारमा संरचना यथावत राखिएको दावी गरिएको छ। अभियानका संयोजक पौडेलले सबै संरचनामाथि समान मापदण्ड लागू नभए अभियानको उद्देश्य नै कमजोर हुने बताउनुभयो। उहाँका अनुसार खोलाको बहाव क्षेत्रमा बनेका संरचना पूर्ण रूपमा हटाउनु पर्नेमा कतिपय स्थानमा आंशिक हटाउने वा व्यवस्था गर्ने प्रवृत्ति देखिएको छ। महाअभियानले वडा नम्बर 4, 5, 7 र 8 का विभिन्न स्थानमा अझै पनि खोलामाथि वा खोलाको किनारमा बनेका पक्की संरचना, घर, सामुदायिक भवन, पर्खाल तथा अन्य निर्माण नहटाइएको भन्दै विस्तृत सूची प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। विज्ञप्तिमा विशेष गरी स्काउट कम्पाउण्ड आसपास, रेडियो नेपाल क्षेत्र, पोखरा इन्जिनियरिङ कलेज, लिटिल स्टिभ स्कूल, बराल समाजघर, राधाकृष्ण मन्दिर आसपास, मगर समाज भवन, सशस्त्र प्रहरीगण क्षेत्र, सैपाल तमु समाज तथा मालपत कार्यालय नजिकका केही संरचनाको उदाहरण दिइएको छ। अभियानले खोला क्षेत्रभित्र रहेको सबै अतिक्रमण संरचना भेदभावरहित ढंगले हटाई करिडोर निर्माणलाई प्रभावकारी बनाउन प्राकृतिक बहाव संरक्षण गर्न, पैदल मार्ग तथा साइकल लेन निर्माणलाई वैज्ञानिक आधारमा अघि बढ़ाउन र सम्बन्धित निकायबीच समन्वय बढ़ाउन आग्रह गरेको छ। महाअभियानले फिर्केखोला केवल पूर्वाधार विकासको विषय नभई पोखराको पर्यावरणीय सुरक्षा, जैविक विविधता संरक्षण तथा दिगो शहरी विकाससँग प्रत्यक्ष जोड़िएको विषय भएकोले अभियानलाई निष्पक्ष, पारदर्शी र दीर्घकालीन दृष्टिकोणका साथ सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। पत्रकार सम्मेलन मार्फत नागरिक समाज कास्कीका प्रवक्ता गोकुल बहादुर कार्की तथा अभियानका संयोजक पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक समाज, स्थानीय सरकार, सरकारवाला निकाय तथा आम नागरिकलाई पनि फिर्केखोलाको संरक्षणमा साझा प्रतिबद्धता जनाउँदै अभियानलाई सफल बनाउन सहयोग गर्न आह्वान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस
प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढ़ाइएको थियो। मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख गर्दै यसपटक तत्कालै कार्यवाही प्रक्रिया अघि बढ़ाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानूनी कार्यवाही गरिने स्पष्ट पार्नुभयो। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उहाँले बताउनु भएको छ। प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। यी साउन 8 गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। काठमाडौँ र धादिङ जोड्ने देशकै पहिलो आधुनिक सुरुङ मार्ग नागडुङ्गा सुरुङ मार्गको भोलि औपचारिक रूपमा उद्घाटन हुन गइरहेको छ। ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुङ मार्गमा सवारी साधनको आवागमन कसरी हुन्छ भन्ने आम चासोका बीच आयोजना प्रमुख सौजन्य नेपालले सुरुङमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने बताउनु भएको छ। उहाँका अनुसार उद्घाटन भए लगत्तै सबै प्रकारको सवारी साधनको लागि यो मार्ग तुरन्तै खुल्ला हुने छैन, बरु यसलाई सुरक्षित र व्यवस्थित बनाउन चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ। आयोजना प्रमुख नेपालले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन जस्ता आपतकालीन एवं अत्यावश्यक सवारी साधनलाई मात्र सुरुङ मार्ग प्रयोग गर्न दिने योजना बनाइएको छ। यसरी सीमित संख्यामा सवारी साधन चलाएर सुरुमा त्यहाँको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको गहन अध्ययन गरिनेछ। सबै गाड़ीहरू एकैपटक सुरुङभित्र प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती थपिन सक्ने भएकोले सुरक्षालाई नै प्रमुख प्राथमिकतामा राखेर यस्तो निर्णय र रणनीति अप्नाइएको नेपालले बताउनु भएको छ। सुरुङ मार्गमा अत्यावश्यक सवारी साधन चलाएर गरिने यो परीक्षण अवधि करिब एक हप्तादेखि 10 दिनसम्मको हुनेछ। यद्यपि यदि प्राविधिक तयारी र सुरक्षा जाँचहरू अपेक्षा गरेभन्दा चाँडो सम्पन्न भएमा योभन्दा छिटो पनि अन्य सवारीको लागि मार्ग प्रशस्त हुनेछ। यो परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको दस्तुर वा टोल शुल्क तिर्नुपर्ने छैन। अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चिततापछि मात्र सर्वसाधारणका सवारी साधनहरू क्रमिक रूपमा भित्रिन पाउनेछन्। यस प्रक्रियामा शुरूमा साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्र बस लगायतका ठूला सार्वजनिक सवारी साधनहरूलाई अनुमति दिइने तयारी भइरहेको छ। नेपालले भन्नुभयो सुरुङ मार्गको भौतिक निर्माण र अन्य सबै कार्यहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन्। पहिलोपटक सुरुङ मार्ग सञ्चालन गर्न लागिएकोले यस क्रममा आउन सक्ने सानातिना प्राविधिक समस्याहरूलाई तत्कालै समाधान ट्रबल सुटिङ गर्न र सुरक्षा व्यवस्था मजबूत बनाउनका लागि नै चरणबद्ध ओपनिङलाई प्राथमिकता दिएका छौं। यो प्रक्रियाले चालक र यात्रु दुवैको यात्रालाई सुरक्षित र भरपर्दो बनाउने निश्चित गर्नेछ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सड़क बोर्ड ऐन 2058 को दफा 6 को दफा 1 दिएको अधिकार प्रयोग गरी नागडुङ्गा सुरुङ मार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङ मार्ग उपभोग गरे बापत दस्तुर तोकेको थियो। गत साउन 26 गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको थियो, जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्सी, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 र बाहिरिँदा 60 रूपियाँ तोकिएको छ। यस्तै मिनी बस, मिनी ट्रिपर, ट्रकको प्रवेशको लागि 115 र बाहिरिँदा 80 तथा बस ट्रक सिंगल रियल एक्सल प्रति सवारी साधन प्रवेश गर्दा 260 र बाहिरिँदा 200 शुल्क तोकिएको छ। मल्टी एक्सल ट्रक सवारी साधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा 600 र बाहिरिँदा 250 तोकिएको छ। मोबाइल नदिएको न्यूमा बागलुङको बडीगार्ड गाउँपालिका 1 का 17 वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउन 1 गति सोही ठाउँमा असीम वनको जन्मदिन बनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा सब फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रिमबहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय असीम वन र 15 वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरिएको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताउनु भएको छ। लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबीच एक आपसमा झगडाझडा भएको देखिन्छ। उहाँले भन्नुभयो कुटपिटबाट बेहोश भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्थामा भेटिएको छ। जन्मदिन मनाउने क्रममा सातैजना रहे पनि अरू घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्त स्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईले बताउनुभयो। साउन 1 गते राति 2:30 बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय
दगातुम डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ। जन्मदिन मनाउने क्रममा एकजना 9 वर्षीय बालक समेत सहभागी रहेको प्रहरीले जनाएको छ। हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ तालिम प्राप्त कुकुर ड्रोन क्यामेरा लगायतको सहयोगबाट खोजतलाश गरेको थियो। नियन्त्रणमा लिएकाहरूलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँको धुम्बारा स्थित साइबल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूबाट हत्याको शिकार भएका छन्। सूचना प्रविधि आईटी शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशमा नयाँ युगको शुरूआत गर्दै अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट पोखराले काठमाडौँ विश्वविद्यालय केयूबाट 4 वर्षीय ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी कार्यक्रम सञ्चालनको लागि आधिकारिक सम्बन्धन प्राप्त गरेको छ। सो अवसरमा कलेजले आइतबार पत्रकार सम्मेलन आयोजना गरी नयाँ शैक्षिक कार्यक्रमको औपचारिक जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै अशोका कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका अध्यक्ष इन्जिनियर श्रीराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउनुभयो। उहाँले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल प्रविधिको युगमा गुणस्तरीय व्यावहारिक र अनुसन्धानमुखी शिक्षा प्रदान गर्दै गण्डकी प्रदेशलाई आईटी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ कलेज अघि बढ़ेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार अशोका कलेजले आधुनिक प्रयोगशाला दक्ष तथा अनुभवी प्राध्यापक उद्योग संघको सहकारी र परियोजनामा आधारित सिकाई मार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति बनाउने लक्ष्य लिएको छ। उहाँले गण्डकी प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता कम गर्न समेत यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख पंकज दवाडीले बीआईटी कार्यक्रमको महत्वबारे प्रकाश पार्दै सूचना प्रविधि अहिले विश्व अर्थतन्त्रको प्रमुख आधार बनेको उल्लेख गर्नुभयो। उहाँले केयूको बीआईटी पाठ्यक्रम उद्योगको आवश्यकता आधुनिक प्रविधि तथा व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। उहाँले यो कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले सफ्टवेयर विकास वेब तथा मोबाइल एप विकास कृत्रिम बुद्धिमत्ता एआई डाटा साइन्स साइबर सुरक्षा क्लाउड कम्प्युटिङ नेटवर्किङ प्रणाली विश्लेषण तथा आईटी व्यवस्थापन लगायतका क्षेत्रमा दक्षता हासिल गर्न सक्ने जानकारी दिनुभएको छ। साथै अध्ययन पूरा भएपछि स्वदेश तथा विदेशका विभिन्न सूचना प्रविधि कम्पनी ब्याङ्क तथा वित्तीय संस्था सरकारी निकाय अनुसन्धान संस्था र आफ्नै स्टार्टअप मार्फत समेत करियर निर्माण गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो। पत्रकार सम्मेलनमा कलेज प्रशासनले बीआईटी कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै परियोजनामुखी सिकाई इन्टर्नशिप र उद्योगसँग प्रत्यक्ष सहकारीको अवसर प्रदान गर्ने जनाएको छ। यसले गण्डकी प्रदेशमा सूचना प्रविधि शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुको साथै स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो। कलेजले काठमाडौँ विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुसार बीआईटी कार्यक्रम सञ्चालन हुने जनाउँदै आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना प्रक्रिया शुरू गरिने जानकारी पनि दिएको छ। 30 जना सीट क्षमता रहेको यो कार्यक्रमको लागि अगस्त 4 तारीखबाट भर्ना शुरू हुने र अगस्त 25 कक्षा सञ्चालन हुने कलेजले जनाएको छ। काठमाडौँ विश्वविद्यालय कमन एडमिशन टेस्ट प्रवेश परीक्षामा सहभागी भएका वा योग्य ठहरिएका व्यक्ति यहाँ भर्ना हुन सक्नेछन्। पत्रकार दीपक परियारले सहजीकरण गरेको पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका श्याम सुन्दर खड्काले पनि बोल्नु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: सुवर्ण अवसर
2: तपाई हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
1: उपचार हुने रोगहरू
2: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
1: अपरेसन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-590-162
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
5: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्नु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। अहिले चार प्रदेशमा कांग्रेसका मुख्यमन्त्री छन्। मधेसमा कृष्ण यादव, गुवाहाटीमा इन्द्रबहादुर बान्डिया, गण्डकीमा सुरेन्द्र राज पाण्डे र सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह कांग्रेसको तर्फबाट मुख्यमन्त्री हुनुहुन्छ। यीमध्ये तत्कालको लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर पाँच प्रदेशमा सत्ता सहकारी गर्ने सहमति गरेका छन्। उक्त सहमतिका कारण कांग्रेसका बागमती र सुदूरपश्चिमका मुख्यमन्त्रीको पद धरामा परेको छ। यही अवस्थामा आइतबार बिहान बसेको बैठकले सत्ता गठबन्धनको लागि प्रयास जारी राख्ने निर्णय गरेको हो। महामन्त्री गुरूराज घिमिरेले प्रदेशको वस्तुस्थिति अनुसार सत्ता सहकार्यको लागि दलहरूसँग वार्ता र संवाद अगाडि बढ़ाउने निर्णय भएको जानकारी दिनुभयो। बैठक र केन्द्रमा अन्य दलहरूसँग संवादको लागि सभापति गगन थापा, उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भूषाल तथा महामन्त्री द्वय प्रदीप पौडेल र घिमिरेलाई जिम्मेवारी दिएको छ। घिमिरेले पाँच प्रदेशमा सत्य सहकारी गर्ने सहमति एमाले र नेकपाले गरे पनि आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार र सत्ता साझेदारी रहेको प्रदेशमा त्यो पोजिसन कसरी बचाइराख्ने भनेर कुराकानी अगाडि बढ़ाइने जानकारी दिनुभयो। एमाले र नेकपाबीच पाँच प्रदेशमा भागभण्डा गर्ने सहमति भएको बाहिर आएको छ। उनीहरूले सहमति गरेको स्थानमा पनि सहजै दुई दलको मात्रै सरकार बन्ने देखिन्न, महामन्त्री घिमिरेले भन्नुभयो। सहमति गरेका एमाले र नेकपा तथा अन्य दलहरूसँग प्रदेशको वस्तुस्थितिबारे छलफल जारी राख्ने निर्णय भएको छ। महामन्त्री घिमिरेले आफूहरूले प्रदेशमा तीन पार्टी कांग्रेस, एमाले र नेकपा मिलेर प्रतिपक्षविहीन प्रदेश बनाउन अस्वीकार गरेको बताउनुभयो। प्रदेशमा प्रतिपक्ष भएन भने लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुने कांग्रेसको धारणा रहेकाले त्यसो गरेको उहाँको भनाइ छ। घिमिरेका अनुसार लुम्बिनीमा एमाले र नेकपाबीच गठबन्धन हुँदा सभामुखले मत नदिएमा बहुमत नपुग्ने भएकोले त्यहाँ सरकार बारे प्रयास गर्ने कांग्रेसको निष्कर्ष छ। 87 सदस्य रहेको लुम्बिनी प्रदेशमा अहिले 83 सांसद छन्। त्यसमा एमालेका 29 र नेकपाका सभामुख 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने व्यवस्था भएकोले कांग्रेसले छलफल अगाडि बढ़ाउने निष्कर्ष निकालेको छ। बैठकले छलफलपछि मात्रै मुख्यमन्त्री र मन्त्रीहरूलाई राजीनामा दिने निष्कर्ष निकालेको पनि नेताहरूले बताएका छन्। पहिला प्रयास गर्ने र त्यसबाट पार नलागेपछि मात्रै राजीनामा दिने नीति बैठकले बनाएको एक नेताले जानकारी दिनुभएको छ। बैठकमा सहभागी मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको वस्तुस्थिति अनुसार अगाडि बढ़ने र सबै दलसँग सत्ता सहकारीको लागि संवाद सहमति गर्ने कुरा भएको जानकारी दिनुभएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापी रेखा औषध स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकोले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका तीन दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस, लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सि पनि यी रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्याधिक रहेको छ। आज बिहानैदेखि देशको धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। दक्षिण पश्चिम फ्रान्समा फैलिएको भीषण डडेलोको कारण आइतबार राति थप 55,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यो सँगै उक्त क्षेत्रमा डडेलोको कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 भन्दा बढ़ी पुगेको छ। आगुवाइन उत्पादनका लागि प्रसिद्ध शहर बोर्दो नजिक पुग्दै गएको अधिकारीले बताएका छन्। बोर्दो स्थित गिरोन क्षेत्रका अधिकारीहरूले शहरको दक्षिण पश्चिममा रहेका थप 5 बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन्। गिरोन्डो प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डडेलो थप फैलिन सहयोग गरेको छ। साताको मध्यदेखि नियन्त्रण बाहिर रहेको आगोको कारण आइतबार बिहानसम्म करिब 42,000 हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ। उच्च क्षेत्रफल म्यानहट्टन टापुभन्दा करिब 7 गुणा र पेरिस शहरभन्दा 4 गुणा ठूलो हो। यस वर्ष लगातारको तातो हावाको लहरको कारण सुक्खा बनेको पाइनका जंगल र झाड़ी क्षेत्र डडेलोको उच्च जोखिममा परेका छन्। दमकलकर्मीले जमीन र आकाशबाट बोर्दोतर्फ बढ़िरहेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ। उक्त आक्रमणमा एकजना नाविकको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको इरानले जनाएको छ।
रूस युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेको बेला इरानले यस्तो आरोप लगाएको हो। यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैनिक सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्याप्सियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताउनु भएको थियो। इरानको सरकारी संचार संस्था इरनाका अनुसार इरानी विदेश मन्त्रालयले आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको मृत्यु भएको र अर्को एकजना घाइते भएको जनाएको छ। इरानले रूस युक्रेन युद्धमा आफूले कहिले हस्तक्षेप नगरेको दावी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमणको विरोध गरेको छ। यता राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत युक्रेनी सशस्त्र बलले क्याप्सियन सागरमा लामो दूरीको प्रहार मार्फत अत्यन्त सशक्त नतिजा हासिल गरेको बताउनु भएको थियो। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको हो। बंगलादेशले दोस्रो सेट 25-0, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्यो। नेपालले पहिलो सेट 25-18 र तेस्रो सेट 25-21 जितेको थियो। यसअघि नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताको शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार जेठ 13 गते हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले दशौं पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गर्दै कार्यक्रमबाट 7,71,418 रूपियाँ बचत भएको जनाएको छ। मञ्चले आज पोखरामा पत्रकार सम्मेलन मार्फत गत वैशाख 31 गते सम्पन्न दशौं पोखरा स्पोर्ट्स अवार्डको आर्थिक विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार अवार्ड कार्यक्रमबाट कुल 34,75,928 रूपियाँ आमदानी भएको थियो भने 27,4,520 रूपियाँ खर्च भएको छ। यसअघि कार्यक्रमबाट 7,71,418 रूपियाँ बचत भएको मञ्चले जनाएको छ। मञ्चका कोषाध्यक्ष विमल तिवारीका अनुसार दशौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, प्रायोजक संस्था र सहयोगीबाट प्राप्त आर्थिक सहयोगले अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एम व्यास्ताले दशौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले स्पोर्ट्स अवार्ड पोखराको ब्राण्डको रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा मञ्चका महासचिव परशुराम शर्माले स्पोर्ट्स अवार्डको महत्व र यसले खेल क्षेत्रमा पारेको सकारात्मक प्रभावको बारेमा बताउनु भएको थियो। दशौं पोखरा स्पोर्ट्स अवार्ड गण्डकी प्रदेशका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाड़ी, खेल पत्रकार तथा खेलकुदसँग सम्बन्धित व्यक्ति वा संस्थालाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। दशौं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी वर्ष उत्कृष्ट पुरूष तथा महिला खेलाड़ी घोषित हुँदै जूम स्कूटर जित्नु भएको थियो भने पीपल चोइस अवार्ड भलिबल खेलाड़ी राजन दरलामी मगरले जित्नु भएको थियो। उहाँले पनि स्कूटर प्राप्त गर्नुभएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फिर्के खोला करिडोर निर्माण प्रभावकारी बनाउन अभियानको आग्रह, अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड़। नागडुङ्गा सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने, परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने। प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको भनाई, घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख। अशोका कलेजले केयूको 4 वर्षीय बीआईटी कार्यक्रम सञ्चालन गर्ने, सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य। तीव्र हावाले डण्डेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित, इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार, दशौं पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक, 7,71,000 भन्दा बढ़ी बचत। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084666।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आईबीएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
11: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
12: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
13: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
15: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
16: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
18: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
19: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डॉक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागि?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार, आजको पास त उतै होला हस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार,
5: आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत हामीलाई एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। दुग्ध विकास संस्थान डीडीसीले आर्थिक वर्ष 2082-83 करिब 4 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै करिब 6 करोड़ लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ। संस्थानले गत वर्ष दूधको अत्याधिक उत्पादनका कारण बटर र दूध पाउडरको ठूलो मौजदात हुँदा किसानलाई समयमै भुक्तानी गर्न सकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि 6 देखि 7 महिनाबाट घटेर 2-3 महिनामा सीमित भएको जनाएको छ। डीडीसीका प्रवक्ता नीलकण्ठ गौतमले गत आर्थिक वर्ष प्लस सिजनमा अपेक्षा भन्दा धेरै दूध संकलन हुँदा त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नु परेकाले नगद प्रवाहमा समस्या आएको बताए। प्रवक्ता गौतमले नयाँ सरकारले स्वदेशी उत्पादनको प्रवर्धनमा देखाएको चासोका कारण डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताएका छन्। उनले चालू आर्थिक वर्ष 2082-83 पनि संस्थानले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्दै नयाँ सरकार गठनपछि सरकारले डीडीसीका उत्पादनप्रति देखाएको चासोले बिक्री बढ़ाउन सकारात्मक भूमिका खेलेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्लाईवुड निर्यातमा अवरोध हटाउन निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। वार्तामा प्लाईवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत रूपमा छलफल भएको थियो। त्यस लगत्तै प्रधानमन्त्री शाहले प्लाईवुड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताएका छन्। दाहालका अनुसार प्लाईवुड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न प्रकाशित गरेको सूचनाप्रति नेपाल भ्यालुअर्स एसोसिएशन एनबीएले आपत्ति जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै एनबीएले बैंकको सूचनाप्रति आपत्ति जनाएको हो। विज्ञप्तिमा नेपाल बैंकर्स एसोसिएशन एनबीए र नेपाल भ्यालुअर्स एसोसिएशन एनबीए बीच 2074 सालमै भएको सम्झौताको मर्म विपरीत नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न खोजेको उल्लेख गरिएको छ। त्यस्तै एनबीएले बैंकर्स एसोसिएशन र एनबीए बीच भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ। सम्झौता कार्यान्वयन नभए नेपाल बैंक विरूद्ध कड़ा आन्दोलनमा उत्रिने समेत एनबीएले चेतावनी दिएको छ। अब नेपालमा पनि भारतीय रूपैयाँ 200 र 500 का नोट चल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसार पसार सम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार सन् 2016 नोभेम्बर 9 देखि निष्कासन भएर चलन चल्तीमा रहेका 200 र 500 भारतीय रूपैयाँ दरका नोट नेपालमा चल्ने भएका छन्। तर सोभन्दा अगाडि निष्कासन भएका नोटहरू भने प्रतिबन्ध नै रहनेछन्। त्यस्तै नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपैयाँ 25,000 को सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटही गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ। सो सीमा भन्दा बढ़ी रकम भएमा अनिवार्य भन्सार घोषणा गरेर प्रमाणीकरण गराउनु पर्नेछ। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 2082-83 7 वटा मुद्दा अभियोजन गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार 112 जनालाई प्रतिवादी बनाएको हो। प्रतिवादीलाई करिब 1 खर्ब 18 अर्ब 5 करोड़ रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने व्यवस्था गरिएको छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा 4 वटा अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई प्रशासन तथा योजना शाखा अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत स्थापना गरिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2 लाख भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी अर्थात स्क्यामिङ रोकथामको विषय समेट गरिएको थियो। कार्यसूचीको 42 बुदामा भनिएको छ, संचार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यस सम्बन्धी वेबसाइट 24 घण्टाभित्र बन्द गर्नेछ। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा संचालित सबै सट्टेबाजी साझी वेबसाइट बन्द गरिएका थिए ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता भेटिङ एपको प्रयोग बढ़न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारूकताका साथ कार्यवाही अघि बढ़ाएको हो। सहकारीको ऋण नतिरे अब जमानीकर्ताको पनि बैंक खाता रोक्का हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीका साथै जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गर्ने जनाएको हो। ऋणीले नियमानुसार ऋण नतिरेमा वा सम्पर्कमा नआएमा ऋण चुक्ता गर्ने सम्पूर्ण दायित्व जमानीकर्ताको हुने र ऋण असूल नभएसम्म दुवैको बैंक खाता रोक्का गरिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यस्तै समितिले समस्याग्रस्त सहकारीबाट लिएको ऋणमा बाँकी रहेको ब्याज वा हर्जाना मिनाह गर्ने अधिकार आफूलाई नरहेको जनाएको छ। सो सम्बन्धी परेका निवेदनमाथि कुनै कार्यवाही नगरिने समेत समितिले स्पष्ट पारेको छ। ऋणको ब्याज र हर्जाना गणना गर्दा 2076 साउन 1 गतेदेखि 16% दरले र सोभन्दा अघिको हकमा तमसुकमा उल्लेख भए बमोजिम हुनेछ। तिर्न बाँकी ब्याजको 5% हर्जाना लाग्ने जनाइएको छ। नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 7 सिफलबाट पक्राउ गरेको हो। रिमाललाई बीमा ऐन 2079 तथा धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड पत्र जाहेरीका आधारमा नेपाल सरकार बाधी तथा दीपक भट्टसहित प्रतिवादी रहेको मुद्दामा रिमाल वारदातपछि फरार रहेका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका हुन्। लहान स्थित एक कम्पनीको घर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ। सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम एकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ। 13,000 राजदूतका लागि 3,000 आवेदन दिएका छन्। सरकारले राजदूत नियुक्तिका लागि आवेदन माग गरेसँगै 3,000 जनाले आवेदन दिएका हुन्। यस पटक सरकारले नेपाली इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्दैछ। राजदूतका लागि आवेदन दिएका 3,000 जनाबाट सरकारले 13 योग्य व्यक्तिलाई राजदूत नियुक्त गर्नेछ। राजदूत छनौटका लागि आगामी सातादेखि प्रारम्भिक छनौट प्रक्रिया शुरू गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएको उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा हेल्लो सरकार मन्त्रालय वा विभाग लगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सरकारले काकड भित्ताले गत आर्थिक वर्ष 2082-83 17,67,72,11,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 1,74,60,45,000 बढ़ी हो। यससँगै कार्यालयको राजस्व संकलनमा करिब 11% वृद्धि भएको देखिएको छ। यद्यपि राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष 2082-83 लागि कार्यालयलाई 18,87,74,83,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो, तर कार्यालयले लक्ष्यको करिब 93% हासिल गरेको मेची भन्सर कार्यालयले जनाएको छ। बर्डफ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ़न थालेको छ। उत्पादन घटेको र माग बढ़ेपछि मूल्य बढ़न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट 30 वटाको 450बाट 500 पुगेको छ। मध्यम अण्डा 420बाट 470 र सानो अण्डा रू 415 पुगेको छ। सबैमा प्रतिक्रेट रू 50 रूपियाँ वृद्धि भएको हो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सरकारले यस्तो योजना अघि सारेको हो। यसका लागि सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 समेत तयार गरेको छ। कार्यविधि अनुसार उक्त योजनामा मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा बढ़ीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गर्दा बिल लिएका नागरिकहरू सहभागी हुन पाउनेछन्। उक्त कार्यक्रममा सहभागी हुन उपभोक्ताले 100 रूपियाँ भन्दा बढ़ीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ। उक्त बिल नम्बरकै आधारमा विजेता घोषणा गरेर उपहार दिइनेछ। हाललाई हरेक महिनाको 16 गते र अन्तिम दिन पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिने कार्यविधिमा उल्लेख गरिएको छ। विनियोजित बजेटबाट नयाँ चार पाङ्रे सवारी साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयले जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा पूर्व सहमति नलिई कुनै पनि सवारी साधन खरिद गर्न नपाइने उल्लेख गरिएको छ। त्यस्तै वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। सहकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्रै मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ। कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकताका साथ उपयोग गर्नुपर्नेछ। भाडामा लिने घर पूर्ण रूपमा सरकारी प्रयोजनका लागि मात्रै प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति विधामा आएर फर्कने गरी गत आर्थिक वर्षमा कुल 7,92,187 श्रम स्वीकृति जारी भएको छ। यो अघिल्लो आर्थिक वर्षको 8,39,266 तुलनामा 47,079 अर्थात 5.6% कम हो। नेपालको अर्थतन्त्र विश्लेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि भने चासोको विषय बनेको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा बर्डफ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिड़ियाखाना बन्द गर्नुपर्दा 3 करोड़ बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि साउन 1 गतेदेखि चिड़ियाखाना पुनः संचालनमा ल्याइएको छ। गत आर्थिक वर्षमा चिड़ियाखानाले करिब 18 करोड़ रूपियाँ आमदानी गरेको थियो। आर्थिक वर्ष 2082-83 12 करोड़ रूपियाँ आमदानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लूका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ। नक्कली र चोरीका जुत्ता चप्पल बेच्नेलाई कार्यवाही गरिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै गैर कानूनी रूपमा नक्कली गुणस्तरहीन र चोरी गरिएको जुत्ता चप्पल बेच्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। सोही सूचना मार्फत विभागले यस्तो अवैध कार्यलाई नगर्न र नगराउन पनि सचेत गराएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले 60 देशमाथि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकाले आफ्ना 60 व्यापार साझेदार देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क लगाउने निर्णय गरेको हो। जबरजस्ती श्रम रोक्न पर्याप्त कदम नचालेको भन्दै 60 देशमाथि 10-12.5% ट्यारिफ लागू गरिएको अमेरिकी ट्रम्प प्रशासनले जनाएको छ। फ्रान्सले 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन्। उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन्। यो संवैधानिक परिषदको निर्णयमा निर्भर रही आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन उनले सबैलाई आग्रह गरेका छन्। आर्थिक वर्ष 2025-26 म्यानमारले 370,000 टन भन्दा बढ़ी फलफूल तथा तरकारी निर्यात गरी करिब 12 करोड़ अमेरिकी डलर वैदेशिक मुद्रा आर्जन गरेको छ। म्यानमार फलफूल फूल तथा तरकारी उत्पादक तथा निर्यातक संघले यसबारे जानकारी दिएको हो। संघका सचिव पेथार सानका अनुसार निर्यात गरिएका कृषि उपजहरू मध्ये टिस्यू कल्चर गरिएका केरा र तरबुजाको परिमाण सबैभन्दा बढ़ी रहेको छ। अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कड़ाई गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग डीएचएसले भिसा दुरूपयोग रोक्न र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन विद्यार्थी भिसा प्रणालीमा कड़ाई गरेको हो। अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा ड्यूरेशन अफ स्टेटस प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको छ। नयाँ नियम अनुसार F1 र J1 भिसामा अमेरिका जाने विद्यार्थीहरूका लागि अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। अर्कोतर्फ अध्ययन पूरा भएपछिको ग्रेस पीरियडलाई 60 दिनबाट घटाएर 30 दिनको बनाइएको छ।
1: अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले नेपालको पहिलो टाइल उत्पादक कम्पनी नेपाल सेरामिक इण्डस्ट्रीजका अध्यक्ष शम्भुनाथ झासँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। बाराको सिमरामा रहेको उक्त उद्योगमा हाल 700 बढ़ीले रोजगारी पाएका छन् भने हाल फ्लोरटाइल उत्पादन गरिरहेको सोही कम्पनीले अब नेपालमै पहिलो पटक वाइल टाइल उत्पादन पनि शुरू गर्दैछ। आज हामीले उनी झासँग टाइल उत्पादन नेपाली बजार र सरकारी दायित्वका विषयमा खास संवाद गरेका छौं। प्रस्तुत छ उनी झासँग सहकर्मी सूरज प्याकुरे गर्नु भएको खास कुराकानी।
2: आजभन्दा 4 वर्ष अगाडि करिब चाहिँ 4 वर्ष अगाडि चाहिँ यो निकोभिट फ्लोरटाइल सुरु गरेको हो र यसको कल्पना चाहिँ त्योभन्दा पनि 5 वर्ष अगाडिदेखि भइरहेको थियो। भन्दाखेरि 9 वर्षदेखिको यो कल्पना हो। जुन बेलामा नेपालमा टाइल्स बनेको थिएन त हामीले मैले कल्पना गर्दाखेरि मान्छेले हाँस्थ्यो, टाइल्स बन्छ कि बन्दैन, कहाँ कसरी गर्न नसकेको काम तपाईँ गर्न सक्नुहुन्छ भनेर। इभन ब्याङ्कमा जाँदा पनि त्यही कुराहरू गर्थ्यो। तर एक लेभलमा हामीले ब्याङ्कहरूलाई पनि विश्वास दिन लगायौँ र त्यसपछि हामीले यो टाइल्सको स्थापना गरेको हो। र गर्दाखेरि फेरि यहाँको माटोले गर्दाखेरि यस्तो टाइल्स बन्यो कि यो विश्व स्तरीय टाइल्स बनेर हामीले जब एकचोटि बजारमा फिजाइसकेपछि मान्छेले यसलाई कहिले नबिर्सिने टाइपको यसलाई चाहिँ स्वागत गर्यो र युज गर्न थाल्यो। र आजको दिनमा यो एउटा चाहिँ राम्रो ब्रान्ड, ठुलो देशको ब्रान्ड बनेको छ र एक्सपोर्टको पनि यसमा त्यति नै सम्भावना छ। अब पहिला हामीले चाहिँ यसलाई क्वालिटीमा चाहिँ एकदम ध्यान दियौँ। अब क्वालिटी सेट भइसकेपछि अब कस्टिङ, कस्टिङ भनेको कस्तो भन्दाखेरि जस्तै हाम्रो रेन्ज एकदम ठुलो छ। हामीले जस्तै कि एकैचोटिमा 6 रेन्ज निकालेर मार्केटमा प्रोभाइड गराउँछौँ र 6 रेन्जमा पनि के हुन्छ, एउटा रेन्जको कन्टिन्यू चलाइराख्दाखेरि के हुन्छ, त्यसको साइकल घट्दै आउँछ। साइकल जति फास्ट गर्यो त्यति चाहिँ कस्टिङ घट्दै आउँछ। अरू कम्पनीहरू जुन नेपालमा छन् त्यो चाहिँ साइकल चेन्ज गर्नुपर्ने बाध्यता छ भने हामीले चाहिँ अब यसमा चाहिँ 6 प्रेस, 3 किलन राखेर एकैचोटिमा 6 चाहिँ साइज बनाउने भनेर लक्ष्य राखेको हो र यसको लागि अझै पनि इन्भेस्टमेन्टहरू गर्नु बाँकी छ र त्यसको लागि पनि फन्डहरूको व्यवस्था गरिसकेका छु। र अहिले जुन तपाईँहरूले हेर्नुभयो यो सेजमा चाहिँ, यो सिमराको सेजमा जुन हेर्नुभयो यो पनि नेपालमा यति ठुलो साइजको फ्याक्ट्री छैन, त्यो तपाईँहरूले हेर्दा पनि देख्नु हेर्नुभयो होला। अब त्यहाँ चाहिँ लगभग हामीले चाहिँ 25,000 बक्स पर डे वाल्टाइल उत्पादन गर्ने लक्ष्य राखेको छु र यो अहिलेसम्म नेपालमा वाल्टाइलको कम्पनी छैन। यो टाइल्सको कम्पनी बनाइसकेपछि मलाई लाग्छ कि यसको कस्टिङ कुनै पनि प्लान्टले सेट गर्न सक्दैन र यो हामीले नेपालमा पनि बेच्छौँ र तुरन्तै एक्सपोर्टको काम सुरु गर्छौँ।
3: यहाँ चाहिँ कति उत्पादन हुन्छ दिनमा?
2: अहिले चाहिँ यहाँ 9,000-10,000 बक्स भइरहेछ र आउँदो 1.5-2 वर्षमा हामीले यसले 30,000 बक्स पर डे उत्पादन गर्ने लक्ष्य राखेको छु। भ्यालुमा हेर्नुहुन्छ भने लगभग हामीले चाहिँ पर डे 1 करोडको टाइल्स यसले उत्पादन गर्छौँ मोटामोटी र यसलाई चाहिँ लगभग 2.5-3 करोडको टाइल्स उत्पादन गर्ने लक्ष्यमा हामीले यो प्लान्टहरू थप्ने क्रम जारी छ।
3: जस्तो तपाईँले यो पहिलो टाइल एउटा उत्पादन केन्द्र बनाउँदै गर्दाखेरि वा फ्याक्ट्री स्थापना गर्दै गर्दा यो पहिलो काम गर्न जहिले पनि गाह्रो हुन्छ होइन, के कुराले ट्रिगर गर्यो कि होइन म नेपालमा गएर अब टाइलको फ्याक्ट्री लगाउँछु वा?
2: यसमा चाहिँ मैले 5 वर्ष अनुभव गरेँ र यसलाई चाहिँ जुन तपाईँको भन्छ नि यसको A to Z कहानी बुझेँ। पहिला यसमा के मेटेरियल लाग्छ, कति टेम्परेचरमा पकाउनु पर्छ, एमओआर कति चाहिन्छ, डब्लुए कति हुनुपर्छ, यो फर्सिलिन भनेको के हो, भिट्रिफाई भनेको के हो, पोलिस्टाइल भनेको के हो, ग्लोसी भनेको के हो, यो हरेक कुरा चार पाँच वर्ष लगाएर अनुभव गरेपछि अनि मेरो आफूमा चाहिँ मलाई कन्फिडेन्स आयो कि यो नबन्ने किन, जस्तै कि मान्छेले सुरुमा के भन्थ्यो, होइन त्यो त इन्डियाको मुर्बी भन्ने ठाउँको टेम्परेचर अलग छ, यहाँको टेम्परेचर अलग छ, टेम्परेचरै सेट हुँदैन नेपालमा, र पहिलाको साथीहरू पनि स्टडी गरेर छोडेको रहेछ। तर मैले के बुझेँ भन्दाखेरि यो 1200 डिग्री जुन टेम्परेचरमा पाक्ने चिज, तपाईँको यो 30-40 डिग्री 50 डिग्रीसँग के अर्थ भयो भने चाहिँ मेरो एउटा चाहिँ कुनै पनि क्लियरिटी भएन। मैले भनेको जब भित्रको टेम्परेचर 1200 छ भने बाहिरको टेम्परेचरसँग यसको कुनै सरोकारै छैन भनेर मैले चाहिँ एउटा आफूले चाहिँ होइन यो त 100% बनाउन सकिन्छ भनेर अनि रिस्क त मैले लिएको हो, किनकि सबैले यो तपाईँ ठुलो गल्ती गर्दै हुनुहुन्छ भनेर बनाउँदै बनाउने क्रममै चाहिँ सबैले तपाईँले गलत काम गर्नुभयो, सबै 99% मान्छे यस्तो थियो कि मलाई गलत काम गर्नुभयो तपाईँ भनेर चाहिँ भन्न आउँथ्यो। जब सक्सेस भइसकेपछि फेरि यो धमाधम चाहिँ अरू मारवाडी ग्रुपहरूले सबले पहिलेदेखि नै प्रिपेयर रहेछ, यदि सक्सेस भयो भने हामी पनि कुद्ने, होइन भने नकुद्ने, यो जुन कपी राइटको सिस्टम छ नेपालमा त्यो चाहिँ हटिरहेको छैन कि कसैले एकजनाले काम गर्यो भने अनि त्यसलाई चाहिँ कसरी बिगार्ने भनेर चाहिँ यो चाहिँ एउटा परम्परा चाहिँ चल्दै आएको। अब त्यो परम्परालाई पनि कसरी तोडेर जाने, हामी पहिलो भइसकेपछि यसलाई हामी यति यो इन्भेस्टमेन्टलाई नै ठुलो बनाउँदै जाने, यो इन्भेस्टमेन्ट अन्त अरू अरू फिल्डमा लगायो भने चाहिँ अलिकति विक हुन्छ। तर हामीले सेरामिक सेक्टरबाट कमाएको पैसा सेरामिक सेक्टरमै इन्भेस्टमेन्ट गरिरहेको छु, त्यसले गर्दाखेरि हामीले चाहिँ कुनै डर यताउता चाहिँ
3: यहाँ मान्छेहरूलाई के कन्फ्युजन छ भने, जस्तो तपाईँहरूले त नेपालकै सोइल प्रयोग गरेर अधिकांश त्यसको पोर्सन नेपालकै सोइल प्रयोग गरेर टाइल बनाउनुहुन्छ, बाहिरबाट आउने त उताकै सोइल भयो, नेपालको सोइलको क्वालिटी चाहिँ त्यो कस्तो छ, वा चाहिँ त्यो इन्डियाको तुलनामा राम्रो छ कि छैन, वा बाहिरको तुलनामा राम्रो छ कि छैन, वा त्यसको गुणस्तरको मापदण्ड के छ भनेर पनि धेरैले प्रश्न गर्छन्।
2: यहाँ क्वालिटी माटोको एकदमै राम्रो हो, तर विनम्रता के छ भन्नुहुन्छ भने नेपालमा जति पनि खाली जग्गा छ त्यो सब वन क्षेत्रले ओगटिया छ, तपाईँको खाली जग्गा भयो कि वन क्षेत्र ले उभेटिहाल्छ, चार अब चारवटा झार रुखसुक उम्रिन्छ वन क्षेत्रको भइहाल्छ। अब जम्मै र मेटेरियल वन क्षेत्रभित्र छ भन्दाखेरि अब त्यो वन क्षेत्रभित्र के छ भन्नुहुन्छ भने मान्छेले कसैले निजी व्यक्तिले झिक्न पाउँदैन, अब त्यहाँभित्र वन क्षेत्रभित्र सुनकै खाने भयो पनि जनतालाई त काम लागिरहेको छैन त्यो चिज, अब त्यसलाई चाहिँ सरकारले अलिकति त्यसलाई कसरी सहजीकरण गर्ने भन्ने चाहिँ ठुलो प्रश्न छ। सबै यो भनेको यो सेरामिक सेक्टर नै यदि वन क्षेत्रबाट जहाँ र मेटेरियल छ त्यहाँबाट यदि ल्याउन सकेन भने चाहिँ यो सेक्टर अलिकति चाहिँ धरापमा त नभनु तर के भन्दाखेरि अब चिज राम्रो हुँदाहुँदा पनि अलिकति नराम्रो मेटेरियल प्रयोग गर्नुपर्ने चाहिँ बाध्यता छ।
3: देशमा प्रशस्त छ,
2: प्रशस्त र मेटेरियल छ, तर अब कस्तो छ भन्नुहुन्छ भने यहीँबाट 20 किलोमिटरमा त्यो र मेटेरियल छ, तर त्यो त अब सरकारको वन क्षेत्रभित्र पर्यो, त्यो चाहिँ 200 किलोमिटर 150 किलोमिटर टाढाबाट ल्याउनु परेको छ, त्यसले गर्दा ट्रान्सपोर्टेसनको कुरा भयो, जस्तै अहिले पनि हामीले सेन्डिकेलहरू यता दामन साइडबाट लिएर छौँ भगवान्पुङमा टाढा, तर यही चाहिँ अब सूर्य उसमा छ, सूर्यमा छ, तर त्यो त सूर्यबाट त झिक्न पाइँदैन, अब निजी जग्गा कहाँ छ त्यहाँबाट खोजेर ल्याउने हो, त्यसले गर्दा अलिकति कस्टिङ चाहिँ माथि परेको छ।
3: जस्तै यो तपाईँहरू त अब नेपालमै प्रडक्सन गरिरहनु भएको छ, नेपालमै सेल्स गरिरहनु भएको छ, अब अरू कम्पिटिटरहरू भनौँ वा अरू अरू ब्रान्डहरू भनौँ जो चाहिँ नेपालमा अहिले तपाईँहरू नै चलेको देखेर चाहिँ आइरहनु भएको छ होइन, अब उहाँहरूको त लार्ज स्केलमा प्रडक्सन हुन्छ होला, त्यसमा कस्ट पनि अलिक कम पर्छ होला, त्यो चिजमा चाहिँ कम्पिटिसन गर्न नेपाली उद्योगका लागि कति गाह्रो परिरहेको छ र त्यसमा सरकारप्रति तपाईँको अपेक्षा के हो?
2: होइन, कस्टिङको कुरामा भन्नुहुन्छ भने अहिले नेपालमा जति पनि टाइल कम्पनी छ सबको कस्टिङ उस्तै छ, अब 2-4% तल माथि होला त्यो छुट्टै पार्ट हो, तर कस्टिङ उस्तै छ, जसको अलिकति क्वालिटी जति हामीले अलिकति क्वालिटीमा बढी ध्यान दिएको छ थोरै कस्टिङ माथि आइरहेको छ। अब यो त माटोले बन्ने चिज हो, तपाईँको खेतको नजिकको माटो बढी युज गरिदियो भने कस्टिङ घटिहाल्छ, तर त्यसले गर्दा क्वालिटी त मेन्टेन हुन सक्दैन होइन। अब त्यो चिजलाई बल्ल बल्ल हामीले चाहिँ सुरुमा एनएस अप्लाई गरेको त्यो बेलामा एनएसै थिएन, एनएसको मापदण्डै थिएन, त्यसपछि तपाईँको हामीले टाइल्स कम्पनी खोल्न जाँदाखेरि हामीलाई इँटा बनाउने भनेर दर्ता दिएको थियो, किन टाइल्स बनाउने दर्तै छैन कि उनीहरूको किताबमा। अब बिस्तारै सरकारले पनि यसलाई चाहिँ अब ध्यान दिएर सहजीकरणहरू गर्दै गयो, नियम कानुनहरू बनाउँदै गयो, क्वालिटीमा सरकारको पनि निगरानी पुग्यो भने पक्कै यो बिल्ड चाहिँ अलिकति र मेटेरियलमा सहजीकरण, इलेक्ट्रिसिटीमा सहजीकरण, अहिले पनि तपाईँको हामीलाई सुक्खा बेलामा त 70-80 लाख 1 करोडसम्मको डिजल गइरहेको छ, यो भनेको त विदेशी जाने हो, जबकि हामीले इलेक्ट्रिसिटी त हाम्रो देशको उत्पादन हो, अब पुरै चाहिँ 24 आवर इलेक्ट्रिसिटी प्रोभाइड भयो भने मलाई लाग्छ कि 5-7 करोड त त्यहाँबाट नै हाम्रो प्लान्टबाट जोगिन्छ भने भनौँ न. अब हाम्रो देशको इलेक्ट्रिसिटी बाहिर बेच्न गइरहेको छौँ तर हामीलाई नै पाइरहेको छैन, हामीले पाइरहेको छैन. यो त हाम्रो होइन, सब उद्योगको समस्या हो यो. तपाईँको अहिले लोड सेडिङ सुरु भयो, अब गर्मी अलिकति सुरु हुन बित्तिकै लोड सेडिङ सुरु भइहाल्छ. यो चिजहरू सरकारले सहजीकरण गरिदियो भने
3: तपाईँहरूले यो कम्पनी अब आइपिओमा लाँदै हुनुहुन्छ होइन, जब जब जनतासँग चाहिँ त्यो जोडिन्छ तब चाहिँ अलि बढी चासो हुन्छ मान्छेलाई त्यो पैसालाई के गर्ने भन्ने कुरा छ. पछिल्लो समय आइपिओ ल्याउने, आइपिओलाई चाहिँ एक्जिट प्लानको रूपमा प्रस्तुत गर्ने केही खराब उद्योगीका कारण समग्र त्यो इन्डस्ट्री नै अलिकति मान्छे शङ्काको घेरामा जस्तो परे जस्तो छ. तपाईँहरूले चाहिँ के उद्देश्यका साथ आइपिओबाट चाहिँ फन्ड कलेक्सन? होइन,
2: एउटा त सुरुमा त हामीले आइपिओमा जाने लक्ष्य थिएन, किन हाम्रो 4 वर्ष भयो त्यो लक्ष्य भएको भए त हामी सुरुमै जान्थ्यौँ, हाम्रो जाने प्लान थिएन. अहिले के भन्दाखेरि आइपिओमा गइसकेपछि एउटा जनमानसमा पनि जोडिन्छ क्या हाम्रो ब्रान्ड. हामीले जतिजनासँग जोड्दै जान्छौँ त त्यति मान्छेसँग हामी जोड्यौँ, एउटा ठुलो ग्रुप बन्दै जान्छ. ठुलो ग्रुप बनेपछि अहिले पनि नेपालमा कति प्रेस्टिज बनिरहेको छैन, अहिले पनि तपाईँको सेनेट्रीको प्लान्ट आइसकेको छैन, सिसाको प्लान्ट आइसकेको छैन, यस्तो थुप्रै प्लान्टहरू छन् कि जुन आइसकेको छैन. अनि ग्रुप ठुलो भयो, हामीसँग यदि फन्डिङ आयो भने हामी त्यो फन्डलाई चाहिँ अरू नयाँ नयाँ प्लान्टहरू नयाँ नयाँ जुन देशमा बनिरहेको छैन त्यो चिजहरू बनाउँदै जान्छौँ. र एउटा चाहिँ हामीले चाहिँ पब्लिकमा प्रोभाइड गराउँदै गयो भने एउटा हाम्रो ग्रुप पनि ठुलो भएर जान्छ. पैसाको त अब पैसा लिएर ब्याक भएर के गर्ने भन्नुहोस् न, आखिर कामै गर्ने हो त. हामीले पहिलो टाइल कम्पनी पनि बनाएको यही नै हाम्रो लागि ठुलो इज्जतको कुरो हो नि होइन. हामी यो पहिलो टाइल कम्पनीबाट एक्जिट कसरी हुने, यो त हाम्रो मन्दिर भने पनि यही हो, कर्मक्षेत्र भने पनि यही हो. त हामी त यसलाई कसरी ठुलो बनाएर कसरी देशमा ल पहिलो टाइल कम्पनी यो लेभलसम्म पुग्यो, यसरी जनमानसमा पुग्यो, यस्तो क्वालिटी दियो, त हामीले त त्यसैमा काम गर्छौँ र यसलाई चाहिँ मन्दिर बनाएर अगाडि बढाउँछौँ.
3: त्यसो तपाईँहरूले टाइल सुरु गर्दै गर्दाखेरि पनि यहाँ नेपालमा टाइल थिएन, अझ वाल टाइलको पनि तपाईँहरू पहिलो नै हो होइन, तपाईँको दिमागमा रहेको चाहिँ अब यी चिजबिजहरू पनि नेपालमा गर्न सकिन्छ जुन चाहिँ अहिले गरिएको छैन, जस्तो तपाईँलाई शिक्षाको कुरा गर्नुभयो होला, अरू त्यस्ता के चाहिँ हुन सक्छ नेपालमा?
2: नेपालमा धेरै छन्, नेपालमा तपाईँको धेरै भेरा चिज बनाउनु अलि बाँकी छ. तर के भन्दाखेरि एकैचोटिमा त अब हाम्रो ग्रुपले पनि सक्दैन, वन बाई वन बनाउँदै जाने. जस्तै कि तपाईँको अहिले ग्रोसरीको आइटम नेपालमा बनाएको छैन, कप प्लेट आदि इत्यादिहरू इम्पोर्टै भइरहेछ, त्यो सब त सेरामिकै हो नि.
3: भनेको त्यो सिरामिकबाट हुने चाहिँ त्यो प्लेट भयो, कप प्लेट भयो, थालहरू भयो, त्यो सबै
2: सेमै चिज हो नि त. जस्तै कि यो प्लेट बनाउनु पर्यो, यो कप बनाउनु पर्यो भने त सिरामिकै हो, सेम मेथडै हो. यसैमा पनि बनाउन सक्छु, तर यसैमा बनाउँदाखेरि के हुन्छ भन्नुहुन्छ भने अब अरू अहिले बनाएर चाहिँ डिस्टर्ब हुन्छ. त्यसकारण यसमा सिरामिक सेक्टरलाई पूर्ण आत्मनिर्भर कसरी बनाउने छैन. अहिले पनि धेरै आइटम त सेरामिकको तपाईँ हेर्दै जानुभयो भने त विदेशबाट अझै पनि आइरहेछ नि होइन. अहिले पनि तपाईँको कुनै पनि पार्टीमा हेरौँ न, 200 प्लेट राखेको हुन्छ भने त सब विदेशबाट आएको त हो नि, हाम्रो देशको प्लेट त होइन त्यो, तर त्यो मेटेरियल त हामीसँग छ नि सबै. त्यसले चाहिँ पूर्णतः सेरामिकलाई चाहिँ आत्मनिर्भर कसरी बनाउने, यसलाई एक्सपोर्टको माध्यम कसरी गर्ने, यसमा चाहिँ हामी काम गर्दै जान्छौँ.
3: अहिले कति जति रोजगार हुनुहुन्छ तपाईँहरूको यो दुईटा?
2: हाम्रो यो प्लान्टमा नेपाल सेरामिकमा 350 जना, अब नेपोभिट सेरामिक जुन उतापट्टि वालटाल त्यसमा पनि 350 जना, लगभग 700 कर्मचारी चाहिँ हाम्रो प्रत्यक्ष हुन्छ. अनि अप्रत्यक्ष त अब ट्रान्सपोर्ट यताउता आदि इत्यादि त जोडिने नै भयो.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006048 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्. नमस्ते.

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162 590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: ৰসগোল্লা
1: বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
2: ए साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
3: शशिधर अनि तिमी नि
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
3: त्यो पनि एनटीएचएमसीमा छ नि
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
8: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
2: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
3: बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला
0: टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
10: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ. समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-591-728, मोबाइल 9956-0027-29.
13: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-576-044.
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
15: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57062 र 98229793.
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.
17: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
18: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
17: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
18: तपाईँ
19: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
18: उपचार हुने रोगहरू
19: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी
19: भेरिकोस भेन्सको उपचार,
18: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
18: अपरेशन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
18: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
20: फोन 061-590-162-590-163।
21: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
22: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
22: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
23: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
24: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
23: नेपाल आदिवासी जनजाति महासंघ।
25: हेलो
26: हजुर, नमस्कार।
25: हेलो
26: नमस्कार काका, सुन्नु भएन?
25: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
26: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
25: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
26: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
25: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
26: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
25: अनि कति बेला बस्छन् त डाक्टर?
26: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
25: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: INF नेपाल, हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4 हरेक

तपाईको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौं वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
4: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन।

0: Sirak, blanket cover, bed cover, divan set, door set, summer blanket, cushion cover, towel, kurta, tops, paine, ek matra thaun, kinmel sansar, gaira patan, pokhara, prime sahakariko bhavan, kumudini homes school dekhi, 50 meter paschim, mobile, 98-65-31-412-97-688-87.
1: Tanna, aajai feri halnus.
2: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रुपाको
3: टाइम चेक
4: यति बेला रातिको 8 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रुपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त भद्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेटक्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेट घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेट घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत पृतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले जबरजंगगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनाथ देवी दत्तगढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरवेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजू राणा छेत्रीलाई निकुञ्जको हल्दी फाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जल स्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डौ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनात भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनात गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका छ स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर छ को कार्यालयलाई साउन पाँच गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका छ र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मिटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मिटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका पाँच स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टपुमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मिटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसुनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकारी अभ्यास गरेका छन्। सो क्रममा रणभीमगढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्सगढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1 भगवती प्रसादगढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसादगढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकारी अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 27 वर्षीया धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
2: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
3: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
2: र म प्राविधिक सुबेदार शोभा विष्ट
4: पोखरेल म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हत हतियारहरू के छ कस्तो छ त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ कस्तो हुन्छ नेपाली सेनाको लडाईँको लागि महत्वपूर्ण भनेको नि वेपन हो त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ त्यो सबै गर्छु मैले।
5: पियुष कविता थापा म घोडचढी पेसामा आबद्ध छु। सेनाको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
6: सम्झना कुमारी मगर भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ तर पनि अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडी मुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्क सँगसँगै यसमा युज हुन्छ कहिले गाडी मुनि छिर्दा अलिक समस्या हुन्छ त्यो भएर चाहिँ अलिक जोखिमै छ।
3: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 1816 नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
7: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छ।
8: कप्तान साहब क्या कुरा गरे हौ हजुरले, हाम्रा खतम यही छन्। छाडी गए मन बुटबुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
9: किन कुरा नबुझे कि हिट बरु आजै जाउँ बच्चालाई लिएर।
10: त जाने भए जा, म त जाने छुइन। कप्तान साहब हजुर पनि हामीलाई कर नगरी बक्सियोस्, मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
8: बैरीका डरले भाग्ने त्यस्ता लाछी होइनौ हामी।
10: खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ। बरु बैरीको दाँत गर्न तयार छौ।
9: हेर मायाले मात्र युद्ध जितिदैन,
10: उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
8: आमा म त जान्न, बरु बैरीलाई मेरो घुएत्रोले हानेर ढाली नै दिन्छु।
2: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त झैं महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्वत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
3: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर अवकाश प्राप्त।
11: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुतेरी भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट गर्न पाए भयो, हिमाल चढ्न पाएको भए त्यो बेलामा म हिमाल पनि चढ्थे जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नु पर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ नि देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ चाम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइ एम मोर स्ट्रङ्गर, आइ एम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
2: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
3: यसै क्रममा विक्रम सम्वत 2060 देखि साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधी गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा
12: समान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले अस्वस्थ पार्छ नै होइन। अब हामीले जागिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो। प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा संस्थागत अवसर हुन्छ, जस्तो पोलिस थिए नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ। त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो। राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो। मेल र फिमेलमा कुनै पनि त्यसको थिएन, संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन। त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला।
2: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो। सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्वत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले। विक्रम सम्वत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो।
3: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्। पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ। यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ। भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी,
13: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ। साथै महिलालाई खुल्ला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन। बरु पुरूषको तुलनामा महिलाले अझ बढी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ। जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन। सैनिक सेवा अन्य सेवा भन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ। महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ। जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे।
2: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ।
3: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ। यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ। जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा।
14: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाबदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ। सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समयानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
2: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्। यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्। नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ।
15: सबैले गाह्रो हुन्छ, लडाई हुन्छ, केटीहरूलाई बस्नु सबै अवस्थामा गाह्रो होला भने यस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम फेरि पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेङ्गन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त कि त जितिसकेको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यसरी खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने समस्या भन्ने, र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घण्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो कुनै केही भयो उहाँ आउनुहुन्थ्यो, बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नोपन उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भन्ने चाहिँ हामीले अनुभव गर्यो।
3: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्र संघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
16: फिल गरेको थियो, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो, त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिला बालबालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
2: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बालबालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
3: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
17: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य को एउटा मुटु नै हो यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक नर्स प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढिरहेको छु साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था यो सम्पूर्ण टिमको समर्पण नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु
2: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन् यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ
18: म कराटेको चाहिँ काटा इभेन्टमा छु अहिले सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ अब मेहनत पुगी गरियो भने राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ नेपालमा फर्स्ट हुनुपर्छ जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु पढ्छु आफ्नो कामहरू गर्छु दुःख गरेर आएको त कोही पनि हुँदैन सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउनको लागि अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस् तर राइट तरिकाको दुःख गर्नुहोस् कि मान्छेहरूले दुःख यति धेरै गर्छ कि तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन त्यही भएर मेहनत चाहिँ गर्नुहोस् मेहनतका साथ साथ टाइममा सुत्ने टाइममा खाने टाइममा उठ्ने साथसाथ एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ
3: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घडीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो कोविड 19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ
19: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ अहिलेसम्म चाहिँ एक्सप्लोसिभ भनेको त अलिकति त्यो ट्रेन जानेको छौँ हिजोको दिनमा यस्तै आइडी भेटेको थियो आज पनि त्यही छ भनेर भन्नै सकिँदैन त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ अब हामीलाई पनि त्यस्तो फिल हुन्छ तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ कि र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ
2: सैनिक सेवाका सबै क्षेत्रमा पुरुष सरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन् विशेषत चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन् यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली
20: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला प्रदान गरेको छ अर्को भनेको चाहिँ त्यो सैनिक संगठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक संगठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू, त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
3: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 061-451-000
2: 061-451-002 मोबाइल नम्बर 9856084666
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458

0: एप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नया तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
9: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 01657648, 572849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 01657424537526।
4: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
14: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रफुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
1: गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568408082

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। त्रिवी सुधारको लागि पृथ्वीनारायण क्याम्पसको सुबियूको 21 बुधे मागपत्र व्यवस्था भए चरणबद्ध आन्दोलनको चेतावनी। फिर्की खोला करिडोर निर्माण प्रभावकारी बनाउन महाअभियानको आग्रह। अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड। नागढुङ्गा सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने। परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी कार्यशाला पोखरामा सम्पन्न। नीति निर्माण र नेतृत्व तहमा प्राथमिकता दिनुपर्नेमा जोड़। प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको भनाई। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख। अशोका कलेजले केयूको 4 वर्षे बीआईटी कार्यक्रम सञ्चालन गर्ने। सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य। तीव्र हावाले डण्डेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित। इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी। र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार 4थो हार। 10औं पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक। 7,71,000 भन्दा बढ़ी बचत। पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन सेब्यूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा समक्ष विद्यार्थीका शैक्षिक प्रशासनिक तथा भौतिक पूर्वाधारसँग सम्बन्धित 21 बुधे मागपत्र पेश गरेको छ। सेब्यू अध्यक्ष विष्णु पोखरेलले उपकुलपति थापालाई आज मागपत्र हस्तान्तरण गर्दै पृथ्वीनारायण क्याम्पसमा लामो समयदेखि देखिएको शैक्षिक तथा प्रशासनिक समस्याको तत्काल समाधान गर्न आग्रह गर्नुभएको हो। विद्यार्थीको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन यी मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्ने सेब्यूको भनाई छ। सेब्यूले पृथ्वीनारायण क्याम्पस देशकै ठूलो शैक्षिक केन्द्र भएकाले यहाँ देखिएका समस्याले हजारौं विद्यार्थी प्रत्यक्ष प्रभावित भएको उल्लेख गरेको छ। लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सेब्यूलाई पूर्ण कार्यकालसम्म निर्वाध रूपमा काम गर्न दिनुपर्ने, विद्यार्थी संगठनमाथि हुने हस्तक्षेप बन्द गर्नुपर्ने तथा विद्यार्थीहरूको संगठन गर्ने अधिकारको सम्मान गर्नुपर्ने माग पनि गरिएको छ। मागपत्रमा गत मक्सिर 10 गते त्रिभुवन विश्वविद्यालय सिनेटले गरेको निर्णय कार्यान्वयन गर्दै गण्डकी प्रदेशका विद्यार्थीहरूको दीक्षान्त समारोह पोखरामै सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै पृथ्वीनारायण क्याम्पसमा तत्काल एमफिल कार्यक्रम सञ्चालन गरी भविष्यमा विद्यावारिधि पीएचडी अध्ययनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। शिक्षा संकायमा सूचना तथा संचार प्रविधि शिक्षामा स्नातक बीआईसीटी कार्यक्रम थप गर्न, प्रत्येक क्याम्पसमा स्थायी मनोपरामर्शकर्ताको व्यवस्था गर्न तथा बैंकिङ प्रणालीलाई डिजिटल बनाउँदै क्यूआर मार्फत शुल्क तिर्ने र अनलाइनबाट भर्न तथा परीक्षा फारम भर्ने व्यवस्था लागू गर्न पनि सेब्यूले माग गरेको छ। सेब्यूले पुराना तथा समयानुकूल नभएका पाठ्यक्रम संशोधन गर्न, पुस्तकालयलाई पर्याप्त पुस्तकले समृद्ध बनाउन तथा 2072 सालको भूकम्पपछि जोखिममा रहेको मुख्य प्रशासनिक भवनलाई पुरानै स्वरूप झल्किने गरी प्रविधि मैत्री र अपाङ्ग मैत्री लिफ्टसहित पुननिर्माण गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। त्यसै गरी जीर्ण शैक्षिक भवनहरूको पुननिर्माण, अत्याधिक परीक्षा सञ्चालनको कारण नियमित पठन पाठनमा असर पर्ने भएकोले छुट्टी परीक्षा भवन निर्माण तथा अन्नपूर्ण रंगशालालाई प्याराफिट सहित आधुनिक खेल मैदानको रूपमा विकास गर्न माग गरिएको छ। निर्माणाधीन कवर हल सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्न पनि सेब्यूले आग्रह गरेको छ। मागपत्रमा प्रत्येक क्याम्पसमा अत्याधुनिक इन्क्युबेशन सेन्टर स्थापना गरी अनुसन्धान, नवपरिवर्तन, स्टार्टअप र उद्यमशीलता प्रवर्धन गर्नुपर्ने, निर्माणाधीन छात्रावास सम्पन्न गर्न थप बजेट उपलब्ध गराउनुपर्ने तथा आईटी र एआई पार्क निर्माणका लागि बजेट छुट्याउनुपर्ने उल्लेख छ। त्यस्तै विज्ञान तथा शिक्षा संकायको प्रयोगशालामा आवश्यक उपकरण उपलब्ध गराउन, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्न तथा पढ्दै कमाउँदै कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। क्याम्पसभित्र सञ्चालन हुने विभिन्न प्राविधिक तथा सेवा सम्बन्धी कार्यमा सिप हासिल गरेका विद्यार्थीलाई प्राथमिकता दिई रोजगारीको अवसर दिनुपर्ने सोभिएको भनाइ छ। विद्यार्थी स्थानान्तरण प्रक्रियालाई सहज बनाउन मार्गशीट तथा ट्रान्सक्रिप्टमा नाम सच्याउन काठमाडौँ धाउनुपर्ने बाध्यता हटाई पृथ्वीनारायण क्याम्पसबाटै निशुल्क सेवा उपलब्ध गराउनुपर्ने, सबै विद्यार्थीलाई निशुल्क स्वास्थ्य बीमा लागू गर्नुपर्ने तथा भानुपार्क क्षेत्रमा अध्ययन प्रतीक्षालय निर्माण गर्नुपर्ने माग पनि समावेश गरिएको छ। यसै गरी भर्ना, परीक्षा फारम, प्र्याक्टिकल तथा परीक्षा सम्बन्धी सूचना समयमै नपाउँदा विद्यार्थी समस्यामा पर्ने भएकोले सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने सेब्यूले माग गरेको छ। मागपत्रको अन्त्यमा विद्यार्थीहरूको स्वच्छ, सुरक्षित र गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न प्रस्तुत गरिएका सबै माग तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ। बारम्बार ध्यानाकर्षण गराउँदा पनि मागहरूको सुनवाई नभए त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनी दिँदै विद्यार्थीको हकहित शैक्षिक सुधार तथा उत्तरदायी शैक्षिक व्यवस्थाको स्थापनाको लागि सशक्त चरणबद्ध र प्रभावकारी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने सेबीयूले जनाएको छ। पर्यावरण संरक्षणको लागि महाअभियान कास्कीले पोखरामा सञ्चालन भइरहेको फिर्की खोला करिडोर निर्माण अभियानलाई प्राकृतिक वैज्ञानिक र प्रभावकारी ढंगले अघि बढ़ाउन आग्रह गरेको छ। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत अभियानले फिर्की खोलाको संरक्षण सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका नाममा सञ्चालन भइरहेको अभियानले आफ्नो मूल उद्देश्य पूरा गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। महाअभियानका अनुसार पोखरा महानगरपालिका अन्तर्गतको वडा नम्बर 18, 2, 4, 5, 8, 7, 6 र 17 हुँदै बग्ने करिब 8 किलोमिटर लामो फिर्के खोला जैविक विविधता तथा पर्यावरणीय सन्तुलनका दृष्टिले अत्यन्तै महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत 15 वर्षदेखि नागरिक स्तरबाट फिर्के खोला संरक्षणको लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको स्मरण गराउँदै संस्थाले यसअगाडि फिर्के बुलौदी खोला वृहत सफाई अभियान करिडोर पैदल मार्ग तथा साइकल लेन निर्माणको अवधारणा अघि सारिएको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण अव्यवस्थित फोहोर व्यवस्थापन योजनाविहीन शहरीकरण तथा नियमनको कमजोरीको कारण फिर्के खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि गम्भीर चुनौती थपिएको उल्लेख गर्नुभयो। महाअभियानले नेपाल सरकारको अतिक्रमण हटाउने नीति अनुसार सञ्चालन भइरहेको डोजर अभियानलाई सकारात्मक रूपमा स्वागत गरे पनि अभियान केही दिनमै चयनात्मक र असमान रूपले सञ्चालन भएको भन्दै असन्तुष्टि जनाइएको छ। खोलाभित्र रहेका कतिपय संरचना हटाइए पनि केही स्थानमा राजनीतिक वा अन्य प्रभावको आधारमा संरचना यथावत राखिएको दावी गरिएको छ। अभियानका संयोजक पौडेलले सबै संरचनामाथि समान मापदण्ड लागू नभए अभियानको उद्देश्य नै कमजोर हुने बताउनु भएको छ। उहाँका अनुसार खोलाको बहाव क्षेत्रमा बनेका संरचना पूर्ण रूपमा हटाउनुपर्नेमा कतिपय स्थानमा आंशिक हटाउने वा व्यवस्था गर्ने प्रवृत्ति देखिएको छ। महाअभियानले वडा नम्बर 4, 5, 7 र 8 का विभिन्न स्थानमा अझै पनि खोलामाथि वा खोलाको किनारमा बनेको पक्की संरचना घर सामुदायिक भवन पर्खाल तथा अन्य निर्माण नहटाइएको भन्दै विस्तृत सूची प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। विज्ञप्तिमा विशेष गरी स्काउट क्याम्पाउण्ड आसपास रेडियो नेपाल क्षेत्र पोखरा इन्जिनियरिङ कलेज लिटिल स्टेप स्कूल बराल समाज घर राधाकृष्ण मन्दिर आसपास मगर समाज भवन सशस्त्र प्रहरीगण क्षेत्र सोपाल तमु समाज तथा मालपुत कार्यालय नजिकको केही संरचनाको उदाहरण दिएको छ। अभियानले खोला क्षेत्रभित्र रहेका सबै अतिक्रमित संरचना भेदभावरहित ढंगले हटाई करिडोर निर्माणलाई प्रभावकारी बनाउन प्राकृतिक बहाव संरक्षण गर्न पैदल मार्ग तथा साइकल लेन निर्माणलाई वैज्ञानिक आधारमा अघि बढ़ाउन र सम्बन्धित निकायबीच समन्वय बढ़ाउन आग्रह गरेको छ। महाअभियानले फिर्के खोला केवल पूर्वाधार विकासको विषय नभई पोखराको पर्यावरणीय सुरक्षा जैविक विविधता संरक्षण तथा दिगो शहरी विकाससँग प्रत्यक्ष जोड़िएको विषय भएकोले अभियानलाई निष्पक्ष पारदर्शी र दीर्घकालीन दृष्टिकोणका साथ सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। पत्रकार सम्मेलन मार्फत नागरिक समाज कास्कीका प्रवक्ता गोकुल बहादुर कार्की तथा अभियानका संयोजक रामबहादुर पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक समाज स्थानीय सरकार सरकारवाला निकाय तथा आम नागरिकलाई पनि फिर्के खोलाको संरक्षणमा साझा प्रतिबद्धता जनाउँदै अभियानलाई सफल बनाउन सहयोग गर्न आह्वान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संघका अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनसाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढ़ाइएको थियो। मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख गर्दै यसपटक तत्कालै कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्नुभएको छ। घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उहाँले बताउनु भएको छ। प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। यी साउन 8 गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। काठमाडौँ र धादिङ जोड्ने देशकै पहिलो आधुनिक सुरुङ मार्ग नागडुङ्गा सुरुङ मार्गको भोलि औपचारिक रूपमा उद्घाटन हुन गइरहेको छ। ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुङ मार्गमा सवारी साधनको आगमन कसरी गराइन्छ भन्ने आमचासोको बीच आयोजना प्रमुख सौजन्य नेपालले सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने बताउनु भएको छ। उहाँका अनुसार उद्घाटन भए लगत्तै सबै प्रकारको सवारी साधनको लागि यो मार्ग तुरन्तै खुला हुने छैन, बरू यसलाई सुरक्षित र व्यवस्थित बनाउन चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ। आयोजना प्रमुख नेपालले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन जस्ता आपतकालीन एवं अत्यावश्यक सवारी साधनलाई मात्र सुरुङ मार्ग प्रयोग गर्न दिइने योजना रहेको बताउनु भएको छ। यसरी सीमित संख्यामा सवारी साधन चलाएर शुरूमा त्यहाँको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको गहन अध्ययन गरिनेछ। सबै गाड़ीहरू एकैपटक सुरुङभित्र प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती थपिन सक्ने भएकोले सुरक्षालाई नै मुख्य प्राथमिकतामा राखेर यस्तो रणनीति अपनाइएको नेपालले बताउनु भएको छ। सुरुङ मार्गमा अत्यावश्यक सवारी साधन चलाएर गरिने यो परीक्षण अवधि करिब एक हप्तादेखि दश दिनसम्मको हुन सक्नेछ। यदि प्राविधिक तयारी र सुरक्षा जाँचहरू अपेक्षा गरे भन्दा चाँडो सम्पन्न भएमा योभन्दा छिटो पनि अन्य सवारीको लागि मार्ग प्रशस्त हुनेछ। यो परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको दस्तुर वा टोल शुल्क तिर्नुपर्ने छैन। अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चितता भएपछि मात्र सर्वसाधारणका सवारी साधनहरू क्रमिक रूपमा भित्रिन पाउनेछन्। यो प्रक्रियामा शुरूमा साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्र बस लगायतका ठूला सार्वजनिक सवारी साधनलाई अनुमति दिइने तयारी भइरहेको छ। नेपालले भन्नुभयो, सुरुङ मार्गको भौतिक निर्माण र अन्य सबै कार्यहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन्। पहिलोपटक सुरुङ मार्ग सञ्चालन गर्न लागि यो क्रममा आउन सक्ने सानातिना प्राविधिक समस्याहरूलाई तत्कालै समाधान गर्न र सुरक्षा व्यवस्था मजबूत बनाउनको लागि चरणबद्ध ओपनिङलाई प्राथमिकता दिएको बताइएको छ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सड़क बोर्ड ऐन 2058 दफा 6 दफा 1 दिएको अधिकार प्रयोग गरी नागडुङ्गा सुरुङ मार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङ मार्ग उपभोक्ता बापत दस्तुर तोकेको थियो। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सामाजिक समावेशीकरण तथा राजनैतिक सहभागितालाई सुदृढ बनाउने उद्देश्यले पोखरामा आज कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले राज्यको निकाय र संस्थाहरू समाजको वास्तविक विविधता अनुसार प्रतिनिधिमूलक हुनुपर्ने तथा लैंगिक तथा यौनिक अल्पसंख्यक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायत सबै समुदायको आवाजलाई नीति निर्माण र नेतृत्वमा प्राथमिकता दिनुपर्नेमा जोड़ दिएको छ। समावेशी मंच नेपालको आयोजनामा मायाको पहिचान नेपाल, लिड नेपाल तथा राष्ट्रिय लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघको साझेदारी तथा एक्सन एड नेपाल र युरोपियन युनियनको आर्थिक सहयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार एवं सामाजिक समावेशीकरण प्रवर्धन सम्बन्धी एक दिने कार्यशाला आयोजना गरिएको हो। कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचनले समृद्ध, खुला र रचनात्मक संवादले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सामाजिक समावेशीकरण र राजनैतिक सहभागितालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। समावेशी, समानतामूलक र न्यायपूर्ण समाज निर्माणको लागि यस्ता संवाद आवश्यक रहेको उल्लेख गर्दै उहाँले विगतको तुलनामा समुदायका व्यक्तिहरू आफ्ना मुद्दा र अधिकारका विषयमा खुलेर अगाडि आउनु सकारात्मक संकेत भएको बताउनुभयो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास विभाग तथा खेलकुद मन्त्री रेखा गुरूङले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान, समान अवसर र न्यायपूर्ण समाज निर्माणको लागि प्रदेश सरकारको निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। समुदायका सदस्यहरूको सामाजिक जीवन सुरक्षित, सम्मानित र मर्यादित बनाउन समाजका सबै तह समान रूपमा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा संविधान सभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, चुनौती तथा सामाजिक राजनैतिक समावेशीकरणबारे सहजीकरण गर्नुभयो। उहाँले राजनीतिमा सक्रिय हुने समुदायको पहिलो पुस्ता तयार भइसकेको उल्लेख गर्दै संविधान, कानून, नीति तथा नियमको गहिरो अध्ययन गरी राजनैतिक दलहरूसँग निरन्तर संवाद गर्न सहभागीलाई सुझाव दिनुभयो। प्रतिनिधित्वको अभावको कारण संविधानमा सुनिश्चित गरिएका धेरै अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो। परियोजना टीम लिडर डिलु बुडुजा बद्रीपुनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनैतिक अधिकार सुनिश्चित गर्न दीर्घकालीन राजनैतिक अभियान आवश्यक रहेको बताउनुभयो। उहाँले समुदायले केवल भोट बैंकका रूपमा प्रयोग नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्दै नीति निर्माण तहसम्म अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरिदिनुपर्नेमा जोड़ दिनुभयो। साथै आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय र प्रदेश तहमा स्वतन्त्र उम्मेद्वारका रूपमा तयारी गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा मायाको पहिचान नेपाल बागमती प्रदेशका बाबु दुमी राईले आफ्नो अनुभव तथा भोगाई साझा गर्नुभएको थियो भने एक्सनेट नेपालको प्रतिनिधि समनम पोखरेलले परियोजनाको उद्देश्य र कार्यान्वयन अवधिबारे जानकारी दिनुभएको थियो। गंगा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार माधव दुलालले गर्नुभएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, मानवाधिकार अधिकारकर्मी, महिला तथा बाल अधिकारकर्मी, संचारकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: एडमिशन ओपन, पोखरा कलेज अफ म्यानेजमेन्ट पीसीएम एफिलिएटेड टु पोखरा युनिभर्सिटी। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग सूचना प्रविधि आईटी शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशमा नयाँ युगको शुरूआत गर्दै अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट पोखराले काठमाडौँ विश्वविद्यालय केयूबाट 4 वर्ष ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी कार्यक्रम सञ्चालनको लागि आधिकारिक सम्बन्धन प्राप्त गरेको छ। सो अवसरमा कलेजले आज पत्रकार सम्मेलन आयोजना गरी नयाँ शैक्षिक कार्यक्रमको औपचारिक जानकारी गराएको छ। पत्रकार सम्मेलनमा बोल्दै अशोका कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका अध्यक्ष इन्जिनियर श्रीराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउनुभयो। उहाँले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल प्रविधिको युगमा गुणस्तरीय व्यवहारिक र अनुसन्धानमुखी शिक्षा प्रदान गर्दै गण्डकी प्रदेशलाई आईटी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ कलेज अघि बढ़ेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार अशोका कलेजले आधुनिक प्रयोगशाला दक्ष तथा अनुभवी प्राध्यापक उद्योग संघको सहकार्य र परियोजनामा आधारित सिकाई मार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति बनाउने लक्ष्य लिएको छ। उहाँले गण्डकी प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता कम गर्न समेत यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख पंकज दवाडीले बीआईटी कार्यक्रमको महत्वबारे प्रकाश पार्दै सूचना प्रविधि अहिले विश्व अर्थतन्त्रको प्रमुख आधार बनेको उल्लेख गर्नुभयो। उहाँले केयूको बीआईटी पाठ्यक्रम उद्योगको आवश्यकता आधुनिक प्रविधि तथा व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। उहाँले यो कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले सफ्टवेयर विकास वेब तथा मोबाइल एप विकास कृत्रिम बुद्धिमत्ता एआई डाटा साइन्स साइबर सुरक्षा क्लाउड कम्प्युटिङ नेटवर्किङ प्रणाली विश्लेषण तथा आईटी व्यवस्थापन लगायतका क्षेत्रमा दक्षता हासिल गर्न सक्ने जानकारी दिनुभयो। साथै अध्ययन पूरा गरेपछि स्वदेश तथा विदेशका विभिन्न सूचना प्रविधि कम्पनी बैंक तथा वित्तीय संस्था सरकारी निकाय अनुसन्धान संस्था आफ्नै स्टार्टअप मार्फत करियर निर्माण गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो। पत्रकार सम्मेलनमा कलेज प्रशासनले बीआईटी कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै परियोजनामुखी सिकाई इन्टर्नशिप र उद्योगसँग प्रत्यक्ष सहकारीको अवसर प्रदान गर्ने जनाएको छ। यसले गण्डकी प्रदेशमा सूचना प्रविधि शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुको साथै स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो। कलेजले काठमाडौँ विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुसार बीआईटी कार्यक्रम सञ्चालन हुने जनाउँदै आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना प्रक्रिया शुरू गरिने जानकारी पनि दिएको छ। 30 जना सीट क्षमता रहेको यो कार्यक्रमको लागि अगस्त 4 तारीखबाट भर्ना शुरूआत हुने र अगस्त 25 देखि कक्षा सञ्चालन हुने कलेजले जनाएको छ। नेपाली कंग्रेसले साथै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान पार्टीका पदाधिकारी सात प्रदेशका संसदीय दलका नेता प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। दक्षिण पश्चिम फ्रान्समा फैलिएको भीषण डडेलेको कारण आइतबार राति थप 55,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यो सँगै उक्त क्षेत्रमा डडेलेको कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 भन्दा बढ़ी पुगेको छ। आगो वाइन उत्पादनका लागि प्रसिद्ध शहर बोर्दो नजिक पुग्दै गएको अधिकारीहरूले बताएका छन्। बोर्दो स्थित गिरोन क्षेत्रका अधिकारीले शहरको दक्षिण पश्चिममा रहेका थप 5 बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएको छ। गिरोन प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डडेलो थप फैलिन सहयोग गरेको छ। इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ। उक्त आक्रमणमा एकजना नाविकको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको इरानले जनाएको छ। रूस युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेको बेला इरानले यस्तो आरोप लगाएको हो। यसअगाडि युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसार पसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताउनु भएको थियो। इरानको सरकारी समाचार संस्था इरोनाका अनुसार इरानी विदेश मन्त्रालयले आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको मृत्यु भएको र अर्को एकजना घाइते भएको जनाएको छ। इरानले रूस युक्रेन युद्धमा आफूले कहिले हस्तक्षेप नगरेको दावी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमणको विरोध गरेको छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार 4 हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएको हो। बंगलादेशले दोस्रो सेट 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्यो। नेपालले पहिलो सेट 25-18 र तेस्रो सेट 25-21 जितेको थियो। यसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअगाडि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 वटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार जेठ 13 गते हुनेछ।
नेपाल खेलकुद पत्रकार मंच गण्डकीले दशौं पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गर्दै कार्यक्रमबाट 7,71,418 रूपियाँ बचत भएको जनाएको छ। मंचले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै गत वैशाख 31 गते सम्पन्न दशौं पोखरा स्पोर्ट्स अवार्डको आर्थिक विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार अवार्ड कार्यक्रमबाट कुल 34,75,928 रूपियाँ आमदानी भएको थियो भने 27,04,520 रूपियाँ खर्च भएको छ। यो सँगै कार्यक्रमबाट 7,71,418 रूपियाँ बचत भएको मंचले जनाएको छ। मंचका कोषाध्यक्ष विमल तिवारीका अनुसार दशौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, प्रायोजक संस्था तथा सहयोगीहरूबाट प्राप्त आर्थिक सहयोगले अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको हो। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष एम व्यास्ताले दशौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले स्पोर्ट्स अवार्ड पोखराको ब्रान्डका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा मंचका महासचिव परशुराम शर्माले समेत अवार्डको महत्व र यसले खेल क्षेत्रमा पारेको सकारात्मक प्रभावको बारेमा बताउनु भएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। त्रिवी सुधारको लागि पृथ्वीनारायण क्याम्पसको सुबियुको 21 बुधे मागपत्र, व्यवस्था भए चरणबद्ध आन्दोलनको चेतावनी। सिर्के खोला करिडोर निर्माण प्रभावकारी बनाउन महाअभियानको आग्रह, अतिक्रमण हटाउन समान मापदण्ड अप्नाउनु पर्नेमा जोड़। नागढुङ्गा सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने, परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी कार्यशाला पोखरामा सम्पन्न, नीति निर्माण र नेतृत्व तहमा प्राथमिकता दिनुपर्नेमा जोड़। प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कार्यवाही हुने मन्त्री पोखरेलको भनाई, घटनाको विस्तृत अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक गरिने उल्लेख। अशोका कलेजले केयूको 4 वर्षीय बीआईटी कार्यक्रम सञ्चालन गर्ने, सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य। तीव्र हावाले डडेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी विस्थापित, इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार, दशौं पोखरा स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक, 7,71,000 भन्दा बढ़ी रकम बचत। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी इसिजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648 572-849

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा स्वाट फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15
10: 5308-15,
11: मोबाइल नम्बर 98562-8871, महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।